0: पर्वमा स्पेसियल घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,42,500 क्याशब्याक र उपहारहरू 85 र 98 इन्च टिभीमा स्पेसियल साउन्ड बार फ्रिजमा स्पेसी इन्डक्सन कुकटप वासिङ मेसिनमा 6 किलो सर्फ म्याटिक एसीमा फ्री इन्स्टलेसन र 0% इएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड स्पेसियल टिभी इलेक्ट्रोनिक्स
1: दसैको रौनक तिहारको उज्यालो एलजीको उपहारले घर घरमा छाय रमाइलो छुटको बहार खुसी अपार एलजीसँग मनाउ दसैँ तिहार
2: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस् सर्फ एक्सेल मिक्सर ग्राइन्डर माइक्रोवेभ ओभन कुकिङ किट डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ

0: घरमा रौनक ल्याउँछ सेन्सै रोजौ खुसी खोजौ चाड पर्व रमाइलो बनाऊ
1: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस् फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका 0% ईएमआई नागरिकता भएको छ सेन्से अँध्यारो पछि उज्यालो आउँछ
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब बाँकी खबर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकको गलौदीमा अस्ति शुक्रबार बेलुकीदेखि बन्द रहेको सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने भएको छ सड़क भाँसिएको ठाउँको भित्ता काटेर नयाँ ट्र्याक खोल्ने काम गइराति सकिएको छ भित्तापट्टि नयाँ ट्र्याक खोलिएपछि बीचमा होल्ड भएका अर्थात रोकिएका गाड़ीलाई मात्र सञ्चालन गर्न दिएको गजुरी प्रहरीले जनाएको छ प्रहरीका अनुसार सड़क बनाउने काम पूरा हुन बाँकी नै छ दुवैतिर रोकिएका गाड़ी पार भएपछि फेरि गाड़ी बन्द गरेर सड़क बनाउने काम हुने र आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने गजुरी प्रहरीले जनाएको छ त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएकाले अस्ति बेलुकीदेखि सड़क पूर्ण रूपमा बन्द भएको थियो सड़क विभागले हिजो बेलुकी निकालेको सूचना अनुसार भित्तापट्टिको भाग कटान गरी सड़क विस्तार गर्ने कार्य तीव्र गतिमा अघि बढ़ाइएको छ र सड़क आज बेलुकादेखि मात्रै दुईतर्फी खुल्नेछ
4: दशैं आगन ढोकामै आइपुग्दा बजारमा नयाँ नोटको बास्ना आउन थालेको छ विगतका वर्षहरूमा नयाँ नोट हात पार्न असोजको झर्कोलाग्दो घाममा राष्ट्र ब्याङ्कको कार्यालय अगाडि घण्टौं लाइन बस्नुपर्ने बाध्यता हुन्थ्यो तर यसपालिको दृश्य र व्यवस्था दुवै फेरिएका छन् दुई वर्षसम्म चलन चल्तीका सुकिला नोटमा चित्त बुझाएका सर्वसाधारणका लागि यसपालि राष्ट्र ब्याङ्कले नयाँ नोटको पुनरागमन गराएको छ त्यो पनि बिना झन्झट र बिना लाइन आफ्नो पाए पर्ने ब्याङ्क तथा वित्तीय संस्थाको काउन्टर पुग्ने ग्राहकहरू खुशी देखिन्छन्
3: नेपाल टेलिकमले नेपालीहरूको मान चाड दशैं तिहार तथा छठ लगायतका पर्वहरूको अवसरमा ग्राहकका लागि दशैं तिहार अफर 2083 ल्याएको छ अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुटका साथै जीएसएम प्रिपेड र पोस्टपेड मोबाइलमा सहुलियत दरका भोइस तथा डाटा प्याकेज

0: रोकिँदा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी
1: बनाउनुहोस्।
2: नेपाली खबरमा अब विदेशका खबर। भारतमा शनिबार कक्रोच जनता पार्टीको अगुवाईमा भएको आन्दोलनका दौरान ठूलो संख्यामा प्रदर्शनकारी प्रहरी हिरासतमा पुगेका छन्। भारतीय संचार माध्यमहरूले 4,000 भन्दा धेरै प्रदर्शनकारी हिरासतमा पुगेको जनाएका छन्। मतदाता संशोधन प्रक्रिया अपारदर्शी भएको भन्दै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेर यो प्रदर्शन शुरू भएको। सम्भावित प्रदर्शनलाई लिएर शुक्रबार रातिदेखि नै नयाँ दिल्ली आसपास सुरक्षा व्यवस्था निकै कड़ा पारिएको थियो। गत जून जुलाईमा सीजेपीको आन्दोलनकै दबावमा तत्कालीन शिक्षा मन्त्री धर्मेन्द्र प्रधान राजीनामा गर्न बाध्य भएका थिए। यसपटक सरकारले त्यस्तो परिस्थिति नआओस् भन्नका लागि शुरूआतदेखि नै आन्दोलनलाई सूक्ष्म निगरानी गरिरहेको थियो। तर 2 र 3 अक्टोबरमा मुम्बई र दिल्लीमा व्यापक जनप्रदर्शन भएपछि सरकार झस्कियो। उक्त आन्दोलनका क्रममा परिस्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार तथा लाठीचार्ज समेत गर्नु परेको थियो।
3: अब खेल र खेलाड़ीका खबर। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी एक दिवसीय पुरूष क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालले आइतबार क्यानाडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरात स्थित ओमान क्रिकेट मैदानमा हुने लीग 2 को अन्तिम श्रृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनौटको सम्भावना बलियो बनाउने महत्वपूर्ण अवसर हो।
2: अब कला तथा मनोरञ्जन। क्यानभासमा पारिजात एक हप्ते चित्रकला प्रदर्शनी मयेपी स्थित पारिजात स्मृति केन्द्रमा शुक्रबारदेखि शुरू भएको छ। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति नारदमणि हार्तम छलीले प्रदर्शनीको उद्घाटन गर्दै पारिजातका कृतिमाथि कलाकारले कलाकृति रचेर नयाँ कामको थालनी गरेको बताएका छन्।
3: अब विचार विश्लेषण। दशैंका दिव्य पक्ष शीर्षकमा डाक्टर नारायण प्रसाद निरौलाको विचार हिमालय टाइम्समा छापिएको छ। सत्य गुणमा आश्रित पार्वतीका शरीरबाट प्रकट भएकी शुम्भ नामक दैत्यको संहार गर्ने साक्षात देवी महासरस्वती हुनुहुन्छ। यस्तै अद्याशक्ति आद्यशक्ति भगवतीका 8 भुजा हात छन्। ती हातमा क्रमशः बाण मुसल सुल चक्र शंख घण्ट हल एवं धनुष विराजमान रहेका छन्। यसरी आद्य स्वरूपका भगवतीका बारेमा मार्कण्डेय पुराण श्री मद्द देवी भागवत स्कन्द पुराण लगायतका ग्रन्थमा वर्णन पाइन्छ। नवरात्रमा विशेष कामनाका साथ भगवती दुर्गा देवीको पाठ आराधना गर्ने पनि शास्त्रीय विधान रहेको छ। भक्तिभावपूर्ण भगवती दुर्गा देवीको उपासना गरेमा इच्छित मनोकांक्षा पूरा हुने शास्त्रीय फल वर्णन पाइन्छ। यसैगरी मनोकामना पूर्ण गर्नका लागि विभिन्न मन्त्रहरूद्वारा पुटित सम्पुटित पाठ सतरूद्री आदि गर्ने विधान पनि शास्त्रमा उल्लेख छ।
2: हवस्त। काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 6 AM
3: अहिले बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 25 गते आइतबार, सन् 2026 अक्टोबर 11 तारीक असोज शुक्ल पक्षको प्रतिपदा तिथि, आज दशैंको पहिलो दिन घट स्थापना।

0: पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गीन छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 साल, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाचिमपाट काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला। यस वर्षको बडा दशैं आजदेखि शुरू भएको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन धूमधामका साथ दशैं मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घट स्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्य कर्म समाप्त गरेर नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि एव अर्थात जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने भनिन्छ। आज बिहान 11:47 घट स्थापनाको शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
2: वर्षेनी दशैंमा काठमाडौँ उपत्यकाबाट सड़क र हवाई मार्गबाट ठूलो संख्यामा यात्रु बाहिरिने गरेका छन्। यस वर्ष सड़क मार्गबाट 10,00,000 र हवाई मार्गबाट झण्डै 30,000-35,000 यात्रु बाहिरिने अनुमान छ। तिरुवनन्तराष्ट्रिय विमानस्थलमा दशैंमा आन्तरिक हवाई यात्रुको चाप बढ़ी हुने गर्छ। त्यसका लागि यात्रुले पहिल्यै टिकट बुक गर्ने गरेका छन्। दशैंमा आन्तरिक यात्रुको चाप बढ़ी हुने भएकोले राति अबेरसम्म उड़ान सुविधा दिइने तयारी भइरहेको विमानस्थलका प्रवक्ता संजय कुमारले बताउनु भएको छ। दशैंका लागि सार्वजनिक गाड़ीको अग्रिम टिकट बुकिङ अस्ति शुक्रबारदेखि नै खुलिसकेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा अस्ति बेलुका सड़क भाँसिएपछि टिकट बुकिङ प्रभावित बनेको छ। सड़क अवरूद्ध भएपछि अस्ति निर्धारित संख्यामा यात्रु गन्तव्यतर्फ पठाउन नसकिएको र केही यात्रु फर्किनु परेको राष्ट्रिय यातायात व्यवसाय महासंघका महासचिव डेगनाथ गौतमले बताउनु भएको छ। आजदेखि लामा तथा मध्यम दूरीका यात्रु बसका लागि देशभर चल्न मिल्ने गरी रूट पर्मिट खुल्ला गरिँदैछ। नियमित रूट बाहेक आवश्यकता अनुसार गाड़ी थप गर्ने योजना रहेको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले बताउनु भएको कान्तिपुर दैनिकले खबर छापेको छ।
1: सड़क मार्गको दुरावस्था र पहिरोको जोखिमका कारण यस वर्ष हवाई यात्रातर्फ यात्रुको आकर्षण झनै बढ़ेको छ। दशैं अवधिभर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट करिब 30,000-50,000 यात्रुले काठमाडौँ छान्ने अनुमान छ। बुद्ध एयर, एति एयरलाइन्स, श्री एयरलाइन्स लगायतका कम्पनीहरूले दैनिक 300 भन्दा बढ़ी उड़ान गरिरहेका छन्। तर प्रमुख गन्तव्यका धेरै उड़ानका टिकटहरू पूर्ण रूपमा बुकिङ भइसकेका छन्। उड़ानको माग उच्च र सीमित रहेकाले एयरलाइन्सहरूले सरकारले तोकेको अधिकतम सीमामा टिकट बिक्री गर्दा सामान्य नागरिकका लागि हवाई यात्रा महँगो भएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
2: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा अस्ति शुक्रबार बेलुका देखि बन्द रहेको सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने भएको छ। सड़क भाँसिएको ठाउँको भित्ता काटेर नयाँ ट्र्याक खोल्ने काम गैराती सकिएको छ। भित्तापट्टि नयाँ ट्र्याक खोलिएपछि बीचमा होल्ड भएका अर्थात रोकिएका गाड़ीलाई मात्रै सञ्चालन गर्न दिएको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़क बनाउने काम पूरा हुनै बाँकी छ। दुवैतिर रोकिएका गाड़ी पार भएपछि फेरि गाड़ी बन्द गरेर सड़क बनाउने काम हुने र आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने गजुरी प्रहरीको भनाई छ। त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएकोले अस्ति बेलुकादेखि सड़क पूर्ण रूपमा बन्द भएको हो।

0: दशैंका बेला हुन सक्ने आपराधिक घटना रोक्न नेपाल प्रहरीले चाडबाड लक्षित सुरक्षा योजना लागू गर्दै देशभर निगरानी बढ़ाएको छ। प्रहरीले चाडबाड़को योजना असोज 21 गतेदेखि लागू गरिसकेको छ। यस अन्तर्गत देशभर 408 ठाउँमा हेल्प डेस्क स्थापना गरिएको छ। सीमावर्ती क्षेत्रका 108 ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। चाडबाड़को समयमा हुन सक्ने लुटपाट, ठगी, चोरी, हत्या हिंसाका घटना रोक्न नेपाल प्रहरीले प्रविधि प्रयोग र प्रहरी परिचालनलाई प्राथमिकतामा राखेको छ। सत्विक सेन्टर खुला तथा हाट बजार, बस पार्क, होटल, रेस्टुरेन्ट, भीड़भाड़ हुने चोक, भित्री गल्ली, यात्रु बाहिरिने नाका, बैंक तथा वित्तीय संस्था लगायतमा सुरक्षा बढ़ाएको छ। सुरक्षा योजना लागू गर्दै प्रहरी कार्यालयहरूले नियमित भन्दा पृथक रूपमा ड्यूटी थालेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
1: दशैं तिहार लक्षित सामान तथा ठूला आयोजनाका उपकरण आयात गर्ने बाटो खुलाउन चीनले तातो पानी नाका संचालनको तयारी गरेको छ। गएको भदौ 15 गतेदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातो पानी नाका केही दिनभित्र खुल्ने जानकारी चिनिया पक्षबाट प्राप्त भएको सरकारी अधिकारीहरूले बताएका छन्। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीका अनुसार चिनिया पक्षले नाका संचालनको तयारी गरिरहेको छ। नाका खुल्ने अपेक्षासँगै तातोपानी भन्सारका कर्मचारी पनि कार्यालय फर्किएका छन्। सीमामा रहेका न्यालम काउन्टीका चिनिया कर्मचारी जाङ्मु पोर्टबाट धमाधम मितेरी पुल लिपि नआउने क्रम रहेको जानकारी चिनिया पक्षबाट आएको छ। प्राप्त जानकारी अनुसार अब केही दिनभित्र तातोपानी नाकाबाट आयात शुरू हुन्छ। गिरीले भन्नुभयो, नाका संचालन हुने भएकोले तातोपानी भन्सारका कर्मचारी सबै कार्यालय फर्किसकेका छन्। तातोपानीतर्फ नेपाली भूभागमा 1200 लिपिङसम्मको सड़कमा पहिरो पन्छाएर कोदारी राजमार्गको आवागमन खुलाइसकिएको छ। सड़क डिभिजनले जिन्द सड़क तथा पहिरोले अवरूद्ध भएका ठाउँ खुलाएपछि अहिले 40 फिटे कन्टेनर समेत आवत जावत गर्न सक्ने अवस्था रहेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले बताउनु भएको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
0: काया कैरनमा कांग्रेसमा गगन थापाको नेतृत्वबारे राजनीति शास्त्रीको विश्लेषणसँगै खबरको सिलसिला बाँकी नै छ।

0: दसैँ तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड घुम्नुहोस्। ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आइएमईआई वा एसएन नम्बर टाइप गर्नुहोस्। 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
2: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनु भएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सिमेन्ट एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
1: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149982 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
1: व्हाट्सएप नम्बर 9854149982 होइन त? अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: फिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग लोभी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही घर भित्ताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र मिलास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल घर जहाँ हुन्छ खुसीको बास।
1: थोरै बचत धेरै कायदा, बिमा काटन फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिबेला हामीले आजदेखि दशैं शुरू, घर जाने यात्रुलाई सड़कले समस्या, राति अबेरसम्म हवाई उडान गरिँदै धादिङको गलौदीमा आज दिउँसोपछि मात्रै सड़क पूर्ण रूपमा खोल्ने, प्रहरीले शुरू गर्यो चाड़पर्व लक्षित सुरक्षा योजना, तातो पानी नाका छिटै खुलाउने तयारी लगायतका खबर प्रस्तुत गर्यौं।
3: बाँकी प्रसंग, नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनले नौ महिना अघि विशेष महाधिवेशनले अघि सारेको नीति र नेतृत्वलाई अनुमोदन गरेको छ। 54% महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा विशेष महाधिवेशनबाट सभापति बन्नुभएका गगन कुमार थापा पार्टी नेतृत्व पंक्तिकै 80% भन्दा बढ़ीको सहभागितामा सम्पन्न नियमित महाधिवेशनबाट सभापति बन्नुभएको छ। विशेष महाधिवेशनको औचित्य समाप्त भएको टिप्पणी गर्दै पूर्व सभापति शेरबहादुर देव को समूह समानान्तर महाधिवेशनको पक्षमा लागिरहेका बेला थापाले 15 महाधिवेशन मार्फत त्यसको औचित्य पुष्टि गर्नुभएको हो। हामीले विशेष महाधिवेशनबाट नीति र नेतृत्व बदल्ने जुन कुरा गर्यौं त्यसलाई संस्थागत गर्ने जिम्मेवारी 15 महाधिवेशनले पूरा गरेको छ। हिजो सभापतिमा निर्वाचित भइसकेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा थापाले भन्नुभएको छ, गगन थापाले हासिल गरेको यो उचाइ सत्तामाथिको सशक्त प्रश्न र पार्टीभित्रको विद्रोहबाट निर्माण भएको हो। हिजोहरूलाई प्रश्न थापाले अब आफ्नै नेतृत्वमाथि उठेका प्रश्नको जवाब दिनुपर्नेछ। उहाँमाथि प्रश्न गर्ने नयाँ पुस्ता समेत खड़ा भइसकेको छ। कांग्रेसमा गगन थापा नेतृत्वको उदयलाई कसरी हेर्नु भएको छ भनेर साथी कृष्ण शर्माले राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज बराललाई सोध्नु भएको छ।
4: एउटा न्याय नेतृत्व स्थापित भएको छ, मैले यसो हेर्दा नेपालको राजनीतिमा अहिले गगन थापाको लेभलको नेतृत्व छैन, उसले एउटा भित्रै लडेर चाहिँ नेतृत्व लिएको छ, च्यालेन्ज गरेर हात गरेर लिएको छ। हामीले त वस्तुगत रूपमा हेर्नुपर्छ नि, कसले उसका पार्टीका भन्नु कञ्चनजङ्घा भनेको नेपाली कङ्ग्रेसका कार्यकर्ताले त गगन थापाको नेतृत्वलाई स्थापित गरिसके, प्रेजेन्ट टेबल जनताले त हेर्छन्, अनुहार पनि हेर्छन्, क्षमता पनि हेर्छन्, उनीहरू त सबै टेस्ट भइसकेका नेता हो नि त। कृष्ण भूमिले मात्रै अहिलेको जमानामा चल्दैन, त्यो त्याग मात्रै गरेर विश्वेश्वर प्रसाद कोइराला भन्दा बढी त्याग गरेको त गणेश मालले थिए त, प्रधानमन्त्री त भएन।
5: नेपाली राजनीतिमा गगन थापामाथि आइपुगेको अर्को थप जिम्मेवारी चाहिँ के हो समग्र रूपमा नेपाली कांग्रेस?
4: सबभन्दा ठुलो नेपाली कंग्रेसको जुन पहिचान छ, लोकतन्त्रको लडाई लड्ने पार्टी, जनमुखी कार्यक्रम ल्याउने पार्टी भन्ने एउटा भनाइ छ, त्यसलाई कसरी अगाडि बढाउन सक्छन्, त्यसको लोकतान्त्रिक छवि कसरी कायम गर्न सक्छन्, नयाँ पिढीका युवा युवतीलाई कसरी आकर्षण गरेर लोकतन्त्रमा समाहित गर्न सक्छन् र पार्टीलाई संगठन रूपमा कसरी बोलियो बनाउन सक्छन् र भोलि परि आउँदाखेरि कसरी उनीहरूले आफ्नो संगठन सञ्चालन गर्छन् र भोलि सरकारमा जानु पर्यो भने कसरी आफ्नो भूमिका निर्वाह गर्छन् त्यसले भर पर्छ। त्यसमा धेरै आँकाहरू छन्, जहिले पनि हुन्छन्।
5: नेपाली राजनीतिमा एकता होइन यो मेलमिलापका कुराहरूलाई चाहिँ बारम्बार जोरदारका साथ उठाइने गरिन्छ, तर गगन थापाले विगतदेखि उठाउँदै आएको यो अब राजनीतिक गठबन्धन नगर्ने, गुटबन्दी नगर्ने जस्ता उहाँका प्राथमिकताका एजेण्डाहरू हुन्, यस हिसाबले बहुदलीय प्रतिस्पर्धामा नराम्रो प्रभाव पार्छ भन्न सकिने स्थिति हुँदैन?
4: एकदम राम्रो प्रभाव पार्छ, जतिसुकै भने पनि केही न केही गुट भइहाल्छ, भोलि भए पनि त्यो गुट धेरै हुन्छ, परिस्थिति समय अनुसार चल्दै जान्छ। त्यही हो
5: राजनीति लगायत नयाँ शक्तिहरूसँग उहाँको सहकार्य कस्तो हुनुपर्छ, कसरी अगाडि बढ्नु पर्ला?
4: सहकार अपोजिसन पार्टी हो, अपोजिसन पार्टी र सरकारी पार्टीको जे सम्बन्ध हुन्छ त्यो कायम गर्नुपर्छ, तर प्रतिपक्षमा बसे भन्नेमा अब जताभावी बोल्ने गाली गर्ने त्यसो हुँदैन, सौम्य भाषामा सरकारलाई ठिकसँग राख्ने।
5: नयाँ शक्तिका रूपमा युवाहरूलाई पार्टीमा केन्द्रित गर्न उहाँ सक्षम रहन्छ।

0: वहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक एवं प्राध्यापक डाक्टर लोकराज बराल। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना भइरहेको छ। पार्टी कार्यालय सानेपामा अहिले उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ। मतगणनाको पछिल्लो विवरण अनुसार उपसभापति खुल्लामा चन्द्र भण्डारी र मधु आचार्यले अग्रता लिनुभएको छ। त्यसै गरी उपसभापति समावेशीमा विनोद चौधरी अघि हुनुहुन्छ। महामन्त्री खुल्लामा प्रदीप पौडेल र अमृत सिंह कुन मगर तथा महामन्त्री महिलामा डिला संग्रौला पन्तले अग्रता भएको छ।
1: 15 दिन यता काठमाण्डु उपत्यकाका अस्पतालहरूमा ज्वरो र रूगाखोकीका बिरामी बढ़ेका छन्। ज्वरो रूगाखोकी तथा भाइरल फ्लू सम्बन्धी बिरामीको चाप बढ़ेको अस्पतालहरूले जनाएका छन्। फिजिसियन डाक्टर सरोज गौडेल गर्मीबाट चिसो मौसममा प्रवेश गर्दै गर्दा यो बेला फ्लूका बिरामी स्वाभाविक रूपमै बढ़ने बताउनुहुन्छ। साथै वरपरको वातावरणीय प्रदूषण र धूलो धुवाका कारण पनि फ्लू तथा भाइरल जन्य रोग लाग्ने उहाँले बताउनुभयो। भाइरल फ्लूबाट बच्ने उपाय भनेको मास्क लगाउने, तातो झोलिलो खानेकुरा खाने, फ्लूको भ्याक्सिन लगाउने गर्न सकिन्छ। भ्याक्सिनले एक वर्षसम्म फ्लू हुन दिँदैन। यसबाहेक शारीरिक व्यायाम पनि गर्नुपर्छ, नियमित निन्द्रा पूरा गर्नुपर्छ। भाइरल जन्य रोगहरू सर्ने भएकोले अरू भाइरलको जीवाणु भएका बिरामीबाट टाढा बस्नुपर्छ। तीन चार दिनसम्म पनि ज्वरो कम भएन भने डाक्टरको सल्लाह लिन उहाँको आग्रह छ। भाइरलको ज्वरो सामान्यतया 4-5 दिनसम्म रहन्छ, त्यसपछि आफै निको हुन्छ। अहिले डेंगू संक्रमण पनि बढ़िरहेको छ, त्यसैले सचेत हुन आवश्यक रहेको फिजिसियन डाक्टर सरोज गौडेलले बताउनु भएको छ। बढ़े रूगाखोकी र ज्वरोका बिरामी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
3: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौ। काट्ने, चुस्ने र बाँध्ने नगरौ। बिरामीलाई उपचार हुन्छ, आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौ। धानी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्सन।
2: मेरो छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि उस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
3: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाथ पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
5: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। चाड़ पर्व होस् वा सामान्य दिन, नेपाली भान्सामा मासु पुग्ने तरिका प्राय उस्तै हुन्छ। पसलमा पुग्ने, रोज्ने र विक्रेताले भनेकै भरमा किन्ने र एक किलोको 1600 रूपियाँ तिरेर किनिएको खसीको मासु वास्तवमै खसीकै हो कि होइन, स्वस्थ पशुबाट आएको हो कि होइन भन्ने प्रश्न उपभोक्ताले प्राय गर्दैनन्। अब भने मासु किन्ने यो परम्परागत अभ्यास बदलिने भएको छ। सरकारले हरेक प्रकारको मासुमा छुट्टा छुट्टै पहिचान चिन्ह र स्वास्थ्य परीक्षणको छाप अनिवार्य गर्ने तयारी थालेसँगै उपभोक्ताले मासुको गुणस्तर र वास्तविक पहिचान प्रमाण सहित थाहा पाउने भएका छन्। आउँदो मंगिर 1 गतेदेखि काठमाडौँ उपत्यका तीनवटै जिल्लाको 21 पालिकामा पशु वधशाला तथा मासु जाँच 2055 प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तयारी गरिएको छ।

0: त्यसपछि माघ एकदेखि सबै नगरपालिका र 84 साउन 1 गतेदेखि सबै पालिकामा यो कार्यान्वयन गरिनेछ। ऐन कार्यान्वयनसँगै खसी, बाख्रा, भेडा, राँगा, भैंसी, बंगुर, सुंगुर, खरायो, कुखुरा र हाँसको मासुलाई छुट्टा छुट्टै वर्गीकरण गरी पहिचानयुक्त छाप लगाइनेछ। वर्गीकरणको आधारमा मासु पसलमा चिन्ह समेत राखिने भएकोले उपभोक्ताले पसलमै पुगेर मासुको सहजै पहिचान गर्न सक्नेछन्। अब स्वस्थ मासु मात्र भान्सामा शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: भारतमा भइरहेको विरोध प्रदर्शनका क्रममा पक्राउ परेकालाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्चायुक्तको कार्यालय यूएनएचसीआरले आग्रह गरेको छ। यो विदेशको खबर। दिल्लीमा हिजो भएको वृहत प्रदर्शनको क्रममा र त्यसभन्दा अघि पक्राउ परेका नेता, नागरिक समाजका सदस्य, वकिल लगायतका विषयमा चिन्ता व्यक्त गर्दै यूएनएचसीआरले तत्काल र बिना शर्त रिहा गर्न भनेको हो। सीजेपीका नेता अभिजित दीपकेलाई प्रहरीले दिल्ली विमानस्थलमा जहाजभित्रै पसेर पक्राउ गरेको थियो भने सीजेपीकै नेताहरू सौरभ दास र आशुतोष राङका सहित अरू केही नेताहरू पनि पक्राउ परेका छन्। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै काँग्रेस जनता पार्टी सीजेपीको नेतृत्वमा जन्तर मन्तरतर्फ अघि बढ़ने क्रममा 1500 भन्दा धेरैको संख्यामा युवा प्रदर्शनकारी पक्राउ परेका दिल्लीको प्रहरी स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा नआएसम्म प्रदर्शनलाई निरन्तरता दिने सीजेपीले जनाएको छ। निर्वाचन आयुक्तमाथि मतदाता नामावलीबाट ठूलो संख्यामा मतदाताहरू हटाइएको आरोप छ, तर भारतको निर्वाचन आयोगले आरोप अस्वीकार गर्दै आएको छ। भारतीय लोकसभामा विपक्षी दलको तर्फबाट नेता राहुल गान्धीले प्रदर्शनप्रति आफ्नो ऐक्यबद्धता रहेको बताउनु भएको छ। उहाँले संविधानको रक्षा तथा भारतीय नागरिकको आवाजको सुरक्षाको लागि आफ्नो संघर्ष निरन्तर रहने बताउनु भएको छ।
0: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले आज क्यानाडासँग खेल्दैछ। यो खेल ओमानको अल अमिरातमा नेपाली समय अनुसार बिहान पौने 12 बजेदेखि शुरू हुनेछ। नेपालले श्रृंखलामा क्यानाडा र ओमानसँग गरी समान दुई खेल खेल्नेछ। यसमध्ये तीन खेलमा विजय जीत निकाल्न सकेमा नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहन सक्छ। चार मध्ये कम्तीमा तीन खेल जिते नेपाल शीर्ष छ भित्र पर्दै एक दिवसीय मान्यता सुरक्षित हुन सक्छ। अस्ति भएको लीग टू अन्तर्गतको खेलमा ओमानले क्यानाडालाई हराएसँगै नेपाल शीर्ष चारमा पर्ने सम्भावना सकिएको थियो। यसँगै नेपालले अब प्ले अफ खेल्नेछ। नेपालले सन् 2018 जिम्बाब्वेमा भएको विश्वकप छनौटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। लीग टू अंक तालिकामा ओमानको 29 खेलबाट 33 अंक छ, नेपालको 32 खेलबाट 24 अंक मात्रै छ र नेपालले अब बाँकी सबै खेल जित्दा 32 अंक पुग्न सक्छ। अमेरिका 34 खेलबाट 47 अंक सहित लीग टूको च्याम्पियन भइसकेको छ। स्कटल्याण्डको 36 खेलबाट 45 अंक छ भने नेदरल्याण्डसको 32 खेलबाट 38 अंक छ। चौथो स्थानको ओमानको 29 खेलबाट 33, पाँचौंको नामिबियाको 35 खेलबाट 31 अंक छ, छैठौंको क्यानाडाको 33 खेलबाट 25 अंक छ, नेपाल 32 खेलमा 24 अंक सहित सातौं स्थानमा अहिले रहेको छ भने यूएई 31 खेलबाट 19 अंक सहित अन्तिम अर्थात आठौं स्थानमा छ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। गोर्खाको बुढ़ी गण्डकी नदीमा आज ठूलो बाढ़ी आएको त्यहाँका स्थानीय बासिन्दाहरूले सामाजिक सञ्जालमा लेखेका छन्। बाढ़ीले सल्लेरी बजार र जगत बजारमा केही क्षति पुर्याएको छ। चुनलुमरी गाउँपालिकाको छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढ़ी आएको आशंका गरिएको छ। अहिले पानीको बहाव बढ़ेको र नदी थुनिने र खोलिने क्रम भइरहेको त्यहाँका स्थानीय बासिन्दाले सामाजिक सञ्जाल मार्फत अहिले जानकारी दिएका छन्।
0: मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशभरको मौसममा सुधार आउने जनाएको छ। गएको बुधबार, बिहिबार र शुक्रबार देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम तथा थोरै ठाउँमा ठूलो पानी परेको थियो। हिजो शनिबार बिहानसम्म पनि काठमाडौँ उपत्यका सहित केही ठाउँमा पानी परेकोमा दिउँसोपछि रोकिएको हो। पछिल्लो 12 घण्टामा एक दुई ठाउँमा हल्का वर्षा बाहेक पानी परेको छैन। महाशाखाका अनुसार हिजो बेलुका बझाङका एक दुई ठाउँमा हल्का पानी परेको थियो। आज हिमाली र पहाड़ी क्षेत्रमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम सफा रहने अनुमान छ। कोशी बागमती र कर्णाली प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी एक दुई ठाउँमा मात्रै मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
1: मैथिली, लिम्बु, राइट सहित 13 भाषालाई कामकाजको भाषा बनाउने गरी कोशी प्रदेश सभाले भाषा विधेयक पारित गरेको छ।
0: मलेसियाले नेपाली श्रमिक भर्नाका लागि सूचीकृत 25 म्यान पावर कम्पनीलाई नै निरन्तरता दिने अडानसहित कूटनैतिक नोट पठाएको छ। सूचीकृत 25 कम्पनीलाई नै निरन्तरता दिने मलेसियाको अडान शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: वाणिज्य बैंकहरूले असोजको 18 दिनमा 38 अर्ब रूपियाँ मात्र ऋण गिरफ्तार गरेका छन्। यो दैनिक औषधमा 2 अर्ब 11 करोड़ हो। चाडपर्वको समयमा कर्जा विस्तार धेरै हुनुपर्नेमा निकै कम भएको खबर कारोबारले लेखेको छ।
0: नेपालमा डिजिटल पेमेन्ट र क्यूआर कोडको प्रयोग तीव्र रूपमा बढ़े पनि वित्तीय अपराध नियन्त्रण र राजनीतिक रूपमा प्रभावशाली व्यक्तिको सूक्ष्म अनुगमनमा प्रविधिको प्रयोग अझै बढ़ाउनु पर्ने आवश्यकता औल्याइएको छ। वित्तीय अपराध निगरानी र जोखिम व्यवस्थापन सम्बन्धी भारतीय प्रविधि कम्पनी जाइग्रामका निर्देशक अनुजित वर्माले ग्रेलिस्टको जोखिमबाट बच्न नेपालले प्रविधिको प्रयोग बढ़ाउनु पर्ने बताउनु भएको
1: हो।
0: खानु
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: आजदेखि दशैं शुरू, घर जाने यात्रुलाई सड़कले समस्या, राति अबेरसम्म हवाई उडान गरिँदै धादिङको गलौदीमा आज दिउँसोपछि मात्रै सड़क पूर्ण रूपमा खोल्ने,
1: कांग्रेसका नवनिर्वाचित सभापति गगन थापामाथि प्रश्नसँगै जवाफदेताको परीक्षा, पार्टीको लोकतान्त्रिक र जनमुखी छवि कायम राख्नु मुख्य चुनौती,
0: केही दिन यता रुगाखोकी र ज्वरोका बिरामी बढ़े, धुलो धुवाबाट बच्न र तातो झलिलो खानेकुरा खान डाक्टरको सल्लाह,
1: भारतमा पक्राउ परेका प्रदर्शनकारीलाई तत्काल रिहा गर्न यूएनएचसीआरको आग्रह, मुख्य निर्वाचन आयुक्तले राजीनामा नदिएसम्म आन्दोलन निरन्तर रहने सीजेपीको भनाई,
0: र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज क्यानाडासँग खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ कार्टुनमा कालो चश्मा, कालो दाढी, कालो पोशाकमा सजिएका प्रधानमन्त्री जस्तै देखिने मान्छे छन्। त्यहाँ पछाडि भित्तामा लेखिएको छ, यहाँ स्टेटस लेखन विधिबाट हरेक समस्याको समाधान गरिन्छ। अनि तल भुइँमा स्टेटस भनेर लेखिएको ठूलो रकेट छ। रकेटको पछाडि आगो सल्काउन खोज्दै गरेका प्रधानमन्त्री जस्ता देखिने मान्छे भन्दैछन्, खै के को हो, भाडा घटाउनु पर्यो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्स

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626 33 9 67। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: जुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जाने
2: लाखै सल्लाह दिएको के पाक्क बोले कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथोसिस मेन पावर शाखा कार्यालय इटहरी पूर्वा लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98531 94 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: 2010 तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मिडियाकर्मी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सपनाका शङ्कर मादी नगरपालिका चार देवडुङ्गा शङ्खुवा सभा,
0: सन्तोष तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ शङ्खुवा सभा हाल कतार,
1: युनिसा तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ शङ्खुवा सभा,
0: रजिना विश्वकर्मा पाँच खपन नगरपालिका चार होक्से शङ्खुवा सभा,
1: सुमिता लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ शङ्खुवा सभा,
0: सपना तामाङ पाँच खपन नगरपालिका सात वाबुन शङ्खुवा सभा,
1: सम्झना रुङदाङसा सभा पोखरी गाउँपालिका दुई च्यामिरे शङ्खुवा सभा,
0: राज याखा चैनपुर नगरपालिका दस खराङ शङ्खुवा सभा,
1: ज्ञान बहादुर खाती धर्मदेवी नगरपालिका सात गाडेको ढुङ्गा शङ्खुवा सभा
0: र चन्द्रमा तामाङ पाँच खराङ नगरपालिका सात वाबुन शङ्खुवा सभा।

0: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
1: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि। मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरी राख्नु पर्ने।
0: अब चैनपुरतिरै जानु पर्ला
2: ल, त्यतिको लागि चैनपुर जानुपर्छ।
0: हाम्रै माझी ओखरभट्टेमा सबै इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
2: टप टप त्यहीँबाट हुन्छ त।
0: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटो कपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाण पत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबै इलेक्ट्रोनिक्स एन्ड सिभ फोटो स्टुडियोमा नै गरिन्छ नि।
3: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
4: सबै इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माथि नगरपालिका ओखरगोटे, सङ्खुवा सभा, मोबाइल 98-4-91-93-81 र 98-69-78-33-33।
0: सबै इलेक्ट्रोनिक्स एन्ड सिभ फोटो स्टुडियो।

0: दशैं आयो खुशी बोकी मनमा उमङ्ग छाउँदै दशैं आयो खुशी बोकी मनमा उमङ्ग छाउँदै आफन्तको न्यानो माया सम्झि आँखाभरि सपना सजाउँदै टीका जमरा र आशीर्वाद सँगै संस्कृतिको सुगन्ध फैलियोस् टाढा भए पनि नेपाली मनमा आफ्नोपनको दीप बलिरहोस् देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा विजयादशमी 2083 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु राजविरही काइला इटहरी सुनसरी हाल प्रवास मलेसिया
1: लैलै मायालै काटिन कुटी खसीको मासु साथी ऐ सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ नल्लाबारी खर्कैको नारञ्जौबारी
2: नमस्कार म लोक गायक तमलिकान्त भेटवाल तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: कहाँ जान लाग्नुभयो तपाईँहरू ट्रोलहरूको लगाएर
1: विदेश जान लाग्यो विदेश तपाईँहरू जस्तो युवा विदेश गएर देश कसरी भन्छ
0: यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन यही बाख्रा पाल्न सकिन्छ गाई पाल्न सकिन्छ त्यो पैसा पैसा त यही पनि कमाइन्छ नि
2: गाई त पाल्यो अनि तिन वर्षसम्म तर के हेर्नु ब्याउँदै जानु अब केही गरे पनि नहुँदैन
3: बनाउनु छ चौतारी बनानी भएको रोप्नु पर्छ परदेशी

0: महिलामाथि हातपात गर्ने लाज लाग्दैन
1: हजुर हुन्न मलाई पुलिस भन्न नलानु हजुर
0: अब यस्तो गर्दै गर्दै
1: फोन गर्दैन

0: छ तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ झुक्न जा ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछु तेरो काकी
1: ल ल आमा म तँ गए तँ आए
0: होइन आजै आइपुग्छस् र
1: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स ट्राली चैनपुर छ सङ्खुवा सभा प्रोप्राइटर आशिष साख्य टेलिफोन नम्बर 0295701128 मोबाइल नम्बर 9852545741

दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मिडियाप्रेमी मनहरू लगायत समस्त नेपाली आमा बाबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। विजय लिम्बू, श्रीमती भारती याखा लिम्बू, छोरा मिन्सु लिम्बू, दाई नरेश लिम्बू, बाउजू रञ्जना राई लिम्बू, बुहारी अमृता लिम्बू, बुहारी सन्जिता गुरुङ लिम्बू, भाइहरू अमर लिम्बू, मिलन लिम्बू र एलन लिम्बू, दिदीहरू केशमाया लिम्बू र शान्ति लिम्बू, बहिनी अनिता लिम्बू, भतिजहरू सचिन लिम्बू, सञ्जय लिम्बू र अभिषेक लिम्बू, भतिजिनी सुहाना लिम्बू लगायत सम्पूर्ण माध्यम परिवार पाँच खबर नगरपालिका एक कुसुवा।

यसमा लिएको दसैँमा त मनी घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्वमा घर आउँदा परिवारको खुसी पनि यो दसैँमा छाउन पाए। यसपालिको दसैँमा त मनी घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए। नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। रोमन मोक्तान तामाङ एन्ड मोक्तान परिवार, भोजपुर नगरपालिका 2, हेलौछा।

0: नेपालीहरूको महान चाड विजय दशमी 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अञ्जना राई धनकुटा,
2: प्रशान्त तामाङ रामपुर उदयपुर हाल युके,
1: पूनम राई धनकुटा हाल अमेरिका,
2: सुमन राई धनकुटा हाल कोरिया,
1: निमा राई काठमाडौँ,
2: नियासा राई धनकुटा,
1: नवीन राई धनकुटा हाल कोरिया,
2: सुभाष राई धनकुटा हाल कोरिया,
1: हेम राई धनकुटा हाल कोरिया
2: र सरस्वती राई धनकुटा।

0: रेडियो अर्पण टाइम चेक 7 AM
1: अहिले बिहानको 7 बज्यो। सुनाउनु बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली सागर घायल कुलुङ सालका श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया भावना फुन मगर परशुराम नगरपालिका 2 बसौटी डबलडुरा हाल इन्डिया सानुमाया शेर्पा पाँच खपन नगरपालिका 8 चुङखुरुङ सङ्खुवा सभाग हाल कुवेत मीडिया प्रेमी निमु शेर्पा पाँच खपन नगरपालिका 8 चुङखुरुङ सङ्खुवा सभा पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया सपना सासङखर मादी नगरपालिका 4 देवढुङ्गा सङ्खुवा सभा जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 सङ्खुवा सभा हाल मलेसिया अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 स्याउली भोजपुर सुजाता यखा इनुम्बाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई सङ्खुवा सभा हाल मोरङ लिम्बू विजय पाँच खबर नगरपालिका 1 कुसुवा सङ्खुवा सभा हाल मलेसिया अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक सङ्खुवा सभा सुरत राई चुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया जुनिता चामलिङ राई फिदिङ नगरपालिका 5 सरसुला केराबारी

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्ज रेडियो तरङ्गसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारैभरबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यसै गरी नेपाली पात्र, हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला हामीलाई प्रत्यक्ष रूपमा लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसाय तपाईँले हप्ताको सातै दिन सातैबार यानिकै बिहान 7 बजेदेखि लगभग 8 बजेसम्म म तपाईँकै साथमा रहन्छु। र अबको 7 बजीसम्म म तपाईँहरूकै साथमा रहन्छु र एकदम बिहानीको बसाइ छ। साथीहरू, तपाईँ के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र विशेष गरी त्यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने हाम्रा जम्मा 20 जना मिडिया प्रेमी मनहरू हुनुहुन्छ, उहाँहरूप्रति विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र व्यवसायमा म सम्झन चाहन्छु। एकदमै बिहानीको व्यवसाय छ यति बेला चैनपुरतिर, एकदम मजाले घाम लागिरहेको छ बिहानैबाट। हिजो र अस्तिको दिन चाहिँ एकदमै दिन त्यति खासै राम्रो थिएन, एकदमै पानी परिरहेको अवस्था थियो, तर आजबाट चाहिँ फेरि पनि मौसम एकदम सफा छ। तपाईँहरूकोतिर के कस्तो छ त्यो पनि जानकारी गराउन सक्नुहुनेछ व्यवसायमा। र एकदमै दसैँ नजिकिँदैछ होइन, दसैँ नजिकिँदैछ, दसैँको पहिलो दिन आज घटस्थापना दिवस होइन, आज जमरी औँसी भन्नु, जमरी औँसी भनेर पनि जमरी औँसी पनि आजको दिन परेका छ। जमरी औँसी र आज विशेष गरी जमरा राख्ने दिन हो। तपाईँ सम्पूर्ण साथीहरूलाई जमरी औँसी होइन आज घटस्थापना दिवसको पनि एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। न दसैँ लागिसकेको छ, दसैँको लागि कतिपय साथीहरू त दसैँ अब भित्राउनको लागि होइन एकदमै घरतिरै हुनुहुन्छ होला, घरलाई सर सजावट गर्दै हुनुहुन्छ होला, एकदमै होइन माटो लिन जानको लागि तयारी गर्दै हुनुहुन्छ होला, घरलाई लिपपोत गर्ने होइन बाटो सरसफाइ गर्ने एकदमै धेरै। अब दसैँ मात्रै भन्ने मुखले दसैँ भन्न सकिन्छ, तर दसैँ आउँदाखेरि र दसैँलाई भित्राउँदाखेरि एकदमै गाह्रो पर्छ होइन, एकदमै घरलाई सफा राख्नु पर्यो होइन, अब जस्तै लिप्नु पर्यो, पोत्नु पर्यो, त्यस्तै गरी बाटोतिर सरसफाइ गर्नु पर्यो एकदम। यति बेला कतिपय साथीहरू त त्यतैतिर पनि व्यस्त हुनुहुन्छ होला, तपाईँ जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ पनि दिनुहोला भन्न चाहन्छु। र अब भने चाहिँ तपाईँहरू फटाफट सहभागिता जनाउँदै गर्नुहोला, फोन लाइन खुल्ला छ 9840668623 लाइन खुल्ला छ, यो व्यवसायमा तपाईँले फोन गर्नको लागि नम्बर खुल्ला छ। त्यसै गरी आज भने हामी जस आइतबार व्यवसायमा छौँ, यो व्यवसायमा हामी जहाँ चाहिँ प्रवासी मनहरूसँग पनि जोडिन्छौँ, यो व्यवसायमा प्रवासी मनहरूले पनि फोन गर्नुपर्ने हुन्छ हामीलाई। प्रवासी मनहरूको लागि भनेर सुटेको नम्बर पनि यही छ, तर वाट्सएप नम्बर 9840668623 लाइन खुल्ला छ। वाट्सएप नम्बर मार्फत तपाईँले व्यवसायमा आएर पनि आफ्ना शुभकामना सन्देशहरू व्यवसायमा राख्न सक्नुहुनेछ। र त्यसै गरी यदि तपाईँ फेसबुक अडियो लाइभबाट पनि सुन्दै हुनुहुन्छ भने लाइभको कमेन्ट बक्स पनि खुल्ला छ, त्यहाँबाट पनि तपाईँले आफ्ना विशेष शुभकामना सन्देशहरू लेखेर पठाउनुहोला भन्न चाहन्छु। तपाईँको फोन नलागेको अवसरमा तपाईँले फोन लगाउन सक्नु भएन भने तपाईँले लेखेर पठाउनु भएको ती मेसेज त पक्कै पनि म रिड आउट गर्नेछु होइन। तपाईँको आफ्ना शुभकामना सन्देश छन् भने छोटोमा लेखेर पठाउनुहोला, व्यवसायमा म तपाईँको कमेन्टलाई पनि वाचन गर्ने नै छु। तपाईँको दुईवटा माध्यमबाट तपाईँको फोन लागेन भने कमेन्ट पक्कै पनि रिड आउट हुनेछ, छोटोमा लेखेर पठाउनुहोला भन्न चाहन्छु। र अब भने चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूलाई विशेष शुभकामना सन्देश दिनुपर्दाखेरि आज मिति 2083 साल असोज महिनाको 25 गते जति पनि साथीहरूको जन्मदिन परेको छ, जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी बिरामी हुनुहुन्छ भने तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि विशेष शुभकामना, त्यसै गरी वैवाहिक जीवनमा बाधित हुनुहुन्छ, दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना, त्यसै गरी नयाँ कामको थालनी गर्दै हुनुहुन्छ, कार्य सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी परीक्षा लेख्दै हुनुहुन्छ, तपाईँलाई शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना, र तपाईँ जो जति साथी जहाँ हुनुहुन्छ, जुन अवस्था हुनुहुन्छ, तपाईँलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरुणको तर्फबाट। र अब पनि तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला, फोन लाइन खुल्ला छ, एकदमै बिहानीको बसाइ छ। अब कतिपय साथीहरू त ओछ्यानतिरै हुनुहुन्छ होला, कतिपय साथीहरू उठेर कामतिर पुगिसक्नु भयो होला, तपाईँ जहाँ हुनुहुन्छ, जता हुनुहुन्छ, हामीलाई सुनेर साथ दिनुहोला भन्न चाहन्छु। एकदमै दसैँ लाग्दैछ, भन्दै भन्दै अब भने कार्यक्रमको शुरूआतमा एकदम मिठो गीत तपाईँहरूमा आज राख्दैछु, एकदमै देशभक्ति गीत रहेको छ मन मनमा नेपाल।

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत राखेको थिएँ मैले, मन मनमा नेपाली। यो गीत तपाईँहरूमा पहिलो साङ्गीतिक कौशलको रूपमा राखेको थिएँ र गीत पछि पुनः स्वागत छ। अहिले अब भने चाहिँ म ढिला गर्दिनँ व्यवसायमा, तपाईँ फटाफट फोन गर्नुहोला, तपाईँको शुभकामना विशेष छ भने व्यवसायमा आउन सक्नुहुनेछ। र यति भन्दै भन्दै म आजको लागि फर्स्ट टेन लकी कलर साथीलाई अन्यार गर्छु। कहाँबाट को हुनुहुन्छ हेरौँ। हेलो, गुड मर्निङ, नमस्ते।
1: हेलो, गुड मर्निङ, नमस्कार।
0: हेलो, गुड मर्निङ, नमस्कार। कहाँबाट को
1: बोल्नुभयो?
0: ए, म त धर्मदेवीबाट भन्नुभएको रहेछ, म त धरनबारी युनिसा तामाङ भने जस्तो सुने कि। अनि के छ हाम्रो युनिसाको खबर खबर सुनाउनुहोस् न।
1: मेरो सबै ठिकै छ, अहिले चाहिँ म जाने घरमै बसेर प्रोग्राम सुन्दै कन्ट्रोल गर्दै लाग्यो, सुखी छु भन्नुपर्छ।
0: हजुर, भनेपछि एकदमै घरतिरै हुनुहुन्छ, दसैँभित्र आउँदै हुनुहुन्छ होला। विशेष गरी आज त जमरी औँसी जमरा राख्ने दिन होइन, बिहानैबाट आज त मौसमले पनि साथ दिइरहेको छ। अनि यसो अनि के त घरलाई त अनि यसो सिँगारेर सक्नुभयो होला नि त होइन? भनेपछि अब घर हजुर आजबाट स्टार्ट गर्नुहुने, घरलाई मजाले एकदम सजाएर बेहुली जस्तै बनाउनु होला है त। हजुर, पक्कै पनि दसैँ बोलाउनु पर्छ। अब आजबाट दिनदिनै भन्दा भन्दै जे होस् आजबाट चाहिँ धेरै नै नजिकिसकेको छ, एकदमै राम्रोसँगले मनाउनु होला। अबको दिनमा कुराकानी हुन सक्छ या सक्दैन, तपाईँलाई पनि शुभकामना छ है त आउँदै गरेको विजय दशमीको। हजुर हजुर, हस् हुन्छ युनिसाजी, अनि आउनुभयो कार्यक्रममा, यो व्यवसायमा तपाईँको शुभकामना सन्देशतर्फै लागौ।
1: हजुर, मैले शुभकामना सन्देश राख्नु फर्स्टमा नै तपाईँलाई आज दिन्छु र पुरस्कार तपाईँलाई धेरै धेरै शुभकामना भन्न
0: चाहे।
1: यस्तै गरी हिजोको दिनमा जन्मदिन मनाउने प्यारी बहिनी सपना तामाङलाई चाहिँ ढिलै भए पनि जन्मदिनको धेरै धेरै शुभकामना बहिनी भन्न चाहे। अनि प्यारी साथी हुनुहुन्छ दिनचार भावना मगर जुन चार तामलिङ बहिनी सपना तामाङ दिनी चन्द्रमाया तामाङ अनि सुनिता कुलुङ रिमा छानी लगायत अब धेरैजना साथीहरू हुनुहुन्छ जसले मलाई यङ सतारङ भनेर सुनाएको छ। सबैलाई आज दिनुहोस् भन्दै खुसी भएको छ। बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला युनिसा तामाङ धर्मदेवी मामलिङको साथी, उहाँसँग म छुटे। उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला म वाट्सएप नम्बरतर्फ लाग्छु। कोही मित्र हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते।
2: गुड मर्निङ, नमस्ते।
0: हजुर, गुड मर्निङ, नमस्ते। सुरज राई तुम्सा बोल्दै हुनुहुन्छ है?
2: हजुर
0: अवश्य पनि। अनि के छ हाम्रो सुरज राईको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ? भनेपछि यति बेला सब्जी पकाउँदै हुनुहुन्छ है?
2: हजुर
0: हजुर, एकदमै अनि कस्तो बनाउँदै हुनुहुन्छ? एकदमै मिठो बनाएर खानु होला, एकदमै अब तपाईँको त नाइट ड्युटी हो, बिहान अब खाना पकाएर खाएर सुत्ने टाइम हो होइन? हजुर हजुर, ल हुन्छ, एकदमै राम्रोसँगले बनाएर खानु होला। अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस्। हजुर, मेरो पनि खबर सबै ठिकै छ, राम्रै छ। मेरो मात्रै नभएर हामी सबैजनाको एकदम खबर खबर राम्रै छ, ठिकै छ भन्नुपर्छ है त। हजुर हस् हुन्छ, आशा गरौ। अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसायमा, र अब भने तपाईँको शुभकामना सन्देशतर्फ लागौ न त।
2: हुन्छ, आजको मेरो शुभकामना सन्देश राख्नु फर्स्टमा त हजुरलाई नै आजको दिन शुभ रहोस्, हामी कार्य सफलताको पनि शुभकामना भन्न चाहन्छु भने त्यस्तै गरेर हिजोको दिनमा जन्मदिन मनाउनुहुने हाम्रो सपना तामाङ मोक्तानलाई एक दिन ढिलै भए पनि जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि आजको दिनमा जन्मदिन मनाउँदै हुनुहुन्छ हाम्रो चाहना मिडिया ग्रुपको मेम्बर हुनुहुन्छ सुस्मिता नाचिनी, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना छ है भन्न चाहन्छु भने। बाँकी यो समयमा कार्यक्रम सुनेर बस्नुहुने, मलाई चिन्नुहुने नचिन्नुहुने सम्पूर्णमा नै आजको दिन शुभ रहोस् भन्दै हजुरको बसाइबाट छुट्टिमा जाए। हवस् त, नमस्ते, शुभ दिन।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुरज राई तुम्सा भोजपुर गर्वै हाल मलेसियाबाट, उहाँसँग बसुटे। उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भयो। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते।
3: हेलो सिस्टर, गुड मर्निङ, नमस्ते।
0: हजुर, गुड मर्निङ, नमस्ते। कहाँबाट को बोल्नुभयो?
3: म
0: हजुर मङ्सेबुङ इलामबाट खड्ग सुब्बा बोल्दै हुनुहुन्छ। हजुर अनि के छ हाम्रो खड्गजीको खबर खबर लगायत इलामतिरको?
4: मेरो खबर एकदम ठिकठाक छ। इलामतिर एकदम मजाले बिहानदेखि आज घाम लाग्दैछ है। हिजो चाहिँ पानी पर्यो।

0: जतिखेर मिलाएर हुनुहुन्छ भोजपुरतिर इच्छा तान्तावा रहेको सोचेर हुनुहुन्छ सुहाना तान्तावा अनि त्यसरी रूपमा रहेको छ धनुकुटातिर पूर्वेली पञ्च नियासा राई सुनी लिम्बू लगायत सम्पूर्णलाई भन्दै छ।
1: हजुर नमस्ते टेकियर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला खड्का सुब्बा इलाम माङ्सिबुङ इलामबाट हुनुहुन्थ्यो उहाँसँग म छुटेँ उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नुभयो। कोही मित्र हुनुहुन्छ लाइनमा वाट्सएप नम्बरमा हेलो गुड मर्निङ नमस्ते हजुर गुड मर्निङ नमस्ते सेवारो लिम्बू विजय बोल्दै हुनुहुन्छ है हजुर पक्कै पनि अनि के छ हाम्रो लिम्बू विजय सरको खबर खबर सुनाउनुहोस् त्यति बेला के गर्दै हुनुहुन्छ
2: मेरो खबर एकदम ठिकै छ त्यसै रुममै बसी बसाइ छ भन्नुपर्छ है त
1: हजुर खबर खबर सबै ठिकै छ राम्रै छ रुमतिरै बसी बसाइमै हुनुहुन्छ है
2: हजुर आज छुट्टी हो त्यही भएर रुममै यहाँ बस्नु बसै छ भन्नुपर्छ
1: है हजुर एकदमै आज छुट्टी अब आज आइतबार हो होइन जो मलेसियातिर त आइतबारको दिन छुट्टी हुने गर्छ होइन
2: हजुर कसै पनि हाम्रो यो मलेसिया भन्ने देशमा चाहिँ हरेक आइतबार छुट्टी हुन्छ है त
1: हजुर हजुर ल एकदमै अब राम्रोसँगले आराम गर्नुहोला सधैँ काममा आज चाहिँ तपाईँ रुमतिरै हुनुहुँदो रहेछ जे होस् खुसी लाग्यो कुराकानी पनि भयो खुसी लाग्यो विजयजी अनि यो सयमा तपाईँको शुभकामना सन्देशतर्फै लागौँ कसको लागि राख्नुहुन्छ
2: शुभकामना सन्देश राख्नु पर्दा त सर्वप्रथम तपाईँको आजको दिन शुभ रहोस् अनि आजको दिन जन्मदिन मनाउँदै हुनुहुन्छ हाम्रो मिडियालाई धेरै माया गर्नुहुने मिस सुस्मिता नासरीको चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु अनि बाँकी जुन जुन ठाउँबाट अहिले रेडियो अरुणलाई सुन्दै हुनुहुन्छ उहाँ सम्पूर्णलाई आजको दिन शुभ रहोस् भन्दै म बिदा लिन चाहन्छु नमस्ते सेवारो बाई बाई
1: हजुर नमस्ते टेकियर सेवारो बाई बाई साथी हुनुहुन्थ्यो यति बेला लिम्बू विजय शङ्खुवा सभा पाँच खपन एक कुसुवा घर भइहाल मलेसियाबाट हुनुहुन्थ्यो उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ यति बेला अर्कोजना साथी पनि लाइनमा हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते
3: गुड मर्निङ नमस्ते
1: हजुर गुड मर्निङ नमस्ते कहाँबाट को बोल्नुभयो
3: खोटाङबाट बोल्दैछु नम्रता राई
1: हजुर खोटाङबाट बोल्दै हुनुहुन्छ नम्रता राई
3: हजुर
1: अनि के छ हाम्रो नम्रताजीको खबर खबर लगायत खोटाङतिरको
3: मेरो खबर खबर एकदम ठिक छ राम्रो छ खोटाङको मौसमको बारेमा भन्नुपर्दा घाम पनि लागिरहेको छ हावा नि चलिरहेको छ भन्नुपर्छ
1: हजुर भनेपछि एकदमै खोटाङतिर घाम पनि लागिरहेछ हावा पनि चलिरहेछ होइन हजुर ल एकदमै चिसोको समय बेला छ आफ्नो ख्याल गर्नुहोला अनि आउनुभयो कार्यक्रममा हुन्छ अनि आउनुभयो कार्यक्रममा यो समयमा तपाईँको शुभकामना सन्देशतर्फ लागौ
3: हुन्छ अनि आजको दिनमा जन्मदिन मनाउन भने भोजको साथी अहिले कुरोतिर हुनुहुन्छ अमना रोजामी हाजिर हाजिर दिन आउँदै भन्न चाहे हजुरले चलेको थाले सबै पहिले पहिला म सफलताले किनिरहोस् भन्न चाहे अनि जति पनि मेरो नानीसँग परिचित हुनुहुन्छ सम्पूर्ण साथीलाई शुभ दिन जितोस्
1: हजुर नमस्ते टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला नम्रता राई खोटाङबाट उहाँसँग म छुटेँ यति बेला म फेसबुक अडियो लाइभको कमेन्टतर्फ लाग्छु यति बेला नानुप्रीति हुनुहुन्छ गुड मर्निङ नमस्ते धनकुटाबाट नानुप्रीति लिम्बू सबै सबैमा शुभ दिन है भन्नुभएको छ अर्जुन याखा हुनुहुन्छ गुड मर्निङ नमस्ते यता धर्मदेवी दुई तामाफोकबाट अर्जुन याखा मिस यु ओल भन्नुभएको छ चन्द्रमाया तामाङ हुनुहुन्छ उहाँले लेख्नुभएको छ हेलो गुड मर्निङ सुमिता भन्नुभएको छ म चन्द्रमाया तामाङ सुन्दैछु यता पाँच खबनबाट है भन्नुभएको छ अनि हिजो जन्मदिन मनाउनु हुने प्यारी भाउजू सपना तामाङ मुक्तनलाई ढिलै भए पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्छु भन्नुभएको छ त्यसै गरी सोनिम राई हुनुहुन्छ उहाँले पनि सबै सबै साथीहरूमा शुभ दिन भन्नुभएको छ र ह्याप्पी बर्थडे टु यु अरुण राईलाई भन्नुभएको छ सुजन थापा हुनुहुन्छ हेभ अ गुड डे अल सबै सबैमा भन्नुभएको छ रिमा थामीले गुड मर्निङ नमस्ते भोजपुरबाट सुन्दैछु है बिरामी छु सबै सबैमा बिरामी छु सबै सबैको लागि शुभ दिन है भन्नुभएको छ रिमा थामी तपाईँलाई गेट वेल छन् भन्न चाहन्छु सन्तोष काफ्रेले पनि ह्याप्पी बर्थडे टु यु सुस्मिता नासिरिङलाई भन्नुभएको छ त्यसै गरी यति बेला राई क्रिस्टियन हुनुहुन्छ उहाँले नमस्ते बडा नमस्ते दसैँको पहिलो दिन घटस्थापना दिवसको शुभकामना म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु आज यस कार्यक्रम मार्फत शुभकामना सन्देश राख्नुपर्दा भनेर उहाँले

0: लेख्नु भएको छ, जन्मदिन मनाउने मेरो भतिजी छोरी दिव्यांशी ढकाल, त्यसै गरी शङ्ख सभाका मीडिया प्रेमी साथी सुस्मिता नासिरिङ र झापाका साथी युवराज निरौलालाई जन्मदिनको विशेष शुभकामना व्यक्त गर्छु है भन्नुभएको छ। यति बेला म फोन लाइन तर्फै लाग्छु, कोही मित्र हुनुहुन्छ लाइनमा। हेलो नमस्ते। हेलो गुड मर्निङ। नमस्ते हजुर।
1: नमस्कार गुड
0: मर्निङ हजुर। गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर पाँच तारको रविबाट सङ्गीता आठ परिया बोल्दै हुनुहुन्छ है? हजुर हजुर। अनि के छ हाम्रो सङ्गीताको खबर खबर, यति बेला के गर्दै हुनुहुन्छ नि? हजुर यतिकै बसिरह भनेपछि कता अफिसतिरै हुनुहुन्छ कि बाहिर हुनुहुन्छ अहिले? ए तपाईँको त अफिसदेखि बाहिर जान मिल्दैन मलाई थाहा छ, सबै कुनै कुनै बेला मात्रै जानु पाउनुहुन्छ। अनि के छ पाँच तारिक रवितिरको मौसम आज कस्तो छ? हजुर यता पनि एकदम मजाले घाम लागिरहेको छ, जे होस् दसैँ आएको हो कि जस्तो पनि महसुस हुन्छ, फेरि पानी पर्छ फेरि दसैँ आएको होइन जस्तो पनि लाग्छ होइन। अहिले चाहिँ बिहानै बाटो मजाले घाम लागिरहेको छ, रमाइलो छ घमाइलो छ भनौँ न है। हजुर एकदम एकदम रमाइलो छ घमाइलो छ। ल हुन्छ सङ्गीताजी आउनुभयो कार्यक्रममा, जे होस् खुसी लाग्यो कुराकानी भयो। अनि यो विषयमा तपाईँको शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ?
1: शुभकामना सन्देश राख्नुपर्दा फर्स्ट अफ अल त तपाईँलाई अनि रेडियो अरुण अरुण साथीलाई त्यस्तो गरेर अनि साथी हुनुहुन्छ मेरो प्यारी साथी निर्मलालाई, उनलाई शुभकामना कामना सन्देश आउँदो गरेको विजय दशमीको पनि धेरै धेरै शुभकामना दिन चाहन्छु। सुनिराखेकी छिन् भने धेरै धेरै धेरै धेरै सम्झना अनि माया त्यस्तै गरेर सुकान्ति दर्शन प्यारी साथी निरम सरी मिना चामलिङ उनलाई पनि धेरै धेरै सम्झना, र त्यस्तै गरेर काठमाडौँ रहनुहुने साथी आशिषमान बस्नेत अनि हाम्रो लिम्बू जय अनि त्यस्तै गरेर कृष्ण तामाङ दिवस तारेन लगायत त्यसेर जो जतिले कार्यक्रमलाई सुन्दै हुनुहुन्छ तपाईँलाई शुभकामना कामना गर्दै तपाईँलाई भन्छु नमस्ते।
0: हजुर नमस्ते टेक योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला सङ्गीता आठपरिया, यति बेला पास्टर रवि बाटो हुनुहुन्थ्यो उहाँसँग बसेटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नु भएको छ। यति बेला वाट्सएप नम्बरतर्फ लाग्छु, कोही मित्र हुनुहुन्छ? हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते। नमस्कार कहाँबाट को बोल्नुभयो? हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हेलो
0: हजुर हजुर मेरो भोइस तपाईँले सुन्नु भएको छैन?
2: हजुर हजुर मरम केराबारी घर भइहाल्नु मलेसियाबाट राइट केराई ड्युटी गर्दै
0: हजुर भनेपछि तपाईँको खबर त भन्नुभयो तर तपाईँको आवाज मैले त्यति राम्रो बुझिनँ। हाम्रो खबर खबर समग्रमा सबै ठिकै छ राम्रै छ भन्नुपर्छ है त राई पिगेराईजी?
2: ठिकै छ अनि सन्चै आराम कसरी हुँदो रहेछ, खुसी लाग्यो। अनि मौसम कस्तो छ आजको दिनको शङ्ख सभातिरको?
0: हजुर शङ्ख सभातिर आजको मौसम एकदमै राम्रो छ, बिहानैबाट मजाले घाम लागिरहेको अवस्था छ भन्नु पर्छ है त।
2: सधैँ भएर आराम कसरी रहनु होला? यतातिरको मौसमको कुरा गर्नु पर्दा चाहिँ रातभरि पानी पर्यो अनि अहिले बिहान धुम्म छ, एकदम शीतकाल छ, चिसो चिसो मौसम छ, अरू सब ठिकठाक छ, एकदम फिट एन्ड फाइन छु म चाहिँ भन्नुपर्छ है त। हजुर
0: हजुर हजुर ल हुन्छ, सधैँभरि यस्तै राम्रै रहनु होला, यस्तै खबरहरू सुनिराख्नु पाऊ है त तपाईँको पनि। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ, कसको लागि राख्नुहुन्छ?
2: हुन्छ आज आजको दिनमा शुभकामना सन्देश राख्नु पर्दा फर्स्ट अफ अल चाहिँ तिमीको प्रोग्राम चलाउनुहुन्छ हाम्रो सुमिता सिसलाई, आजको दिन मात्र नभएर आउने बाकी दिनहरू शुभ शुभ बितोस् शुभ शुभ बिताउनु होला भन्न चाहन्छु, र त्यस्तै गरेर हाम्रो रेडियो अरुण इन्टरटेनमेन्टलाई शुभ दिनको कामना गर्न चाहन्छु, र केही साथीहरूको नाम दिनु पर्दाखेरि अहिले भर्खरै कल गर्थ्यो भने त कोटाङबाट हाम्रो नम्रता राईलाई पनि शुभ दिन, अनि तपाईँतिर हुन्छ सविता शेर्पा, दुर्गा होटल उमेश चामलिङ, अनि उदयपुरतिर हुन्छ राजगढे मगर सिम्प्र सदना गुरुङ, अनि मोरङयाङ जिल्लातिर हुन्छ बिरसाने याम्पो दिलो याम्पो, अनि मोरङ दुर्गातिर हुन्छ बहिनी सोनी, अनि आज केटिएमदेखि धरानसम्मको यात्रामा हुनुहुन्छ बहिनी स्मारिका, अनि नाना ममतालाई शुभयात्रा शुभ दिनको कामना भन्न चाहन्छु। र अहिलेसम्म जसले फेसबुक अनलाइन पूर्वक सुनेर बस्नुहुन्छ सम्पूर्ण मेरो नाम पर्छ साथीहरूलाई शुभ दिनको कामना सोध्दै हजुरबाट बिदा हुन चाहन्छु। टेक केयर, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला मोरङ केराबारी घर भइहाल मलेसियाबाट राई पिके राई, उहाँसँग म छुटे। यति बेला अर्कोजना मित्र हुनुहुन्छ फोन लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते। हेलो, गुड मर्निङ, नमस्ते।
3: हेलो, गुड मर्निङ, नमस्ते।
0: हजुर, गुड मर्निङ, नमस्ते नमस्ते। चन्द्रमाया तामाङ बोल्दै हुनुहुन्छ है, पाँच खबनबाट।
3: हजुर पक्कै पनि।
0: हजुर पक्कै पनि। अनि कता के गर्दै हुनुहुन्छ चन्द्रमायाजी? हजुर घरतिरै हुनुहुन्छ, बसिराख्नु भएको छ। कता म त भाग्दै हुनुहुन्छ जस्तो लागिरहेको थियो, त्यस्तै सुनिरहेको थिएँ मैले।
3: हजुर
0: ल हुन्छ,
3: शुभकामना राख्नु पर्दा सोच्न त हजुरलाई नै आजको दिन सुनेर प्लस कार्यकर्ताको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि हिजो मात्रै जन्मदिन मनाउनु हुने तयारी भएको सपना पार्नलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भएको हजुरले चाल्नु भएको थाल्नु भएको हरेक क्रम सफल सफलता निकै भएर चाहन्छु। अनि साथीहरू हुन्छ तयारी सोरुनी निको तामाङ आजको दिन गरौँ भनेर जान्छु। अनि दिदी हुनुहुन्छ सानो कमला प्लस भावना मगर, अनि बुनु सुशील दुर्गाकर्मा रिना ठामी बिरुका राईलाई पनि आजको दिन गरौँ भनेर जान्छु। अहिलेको टाइममा चाहिँ कतिले कार्यक्रम सुनेर बस्नुभएको होला।
0: हजुर नमस्ते, टेक्योर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला शङ्खुवा सभा पाँच कमनको साथी चन्द्रमाया तामाङ, उहाँसँग म छुटेँ। उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नु भएको छ। यति बेला कमेन्ट तर्फ लाग्छ म, कमेन्ट पनि वसाईमा धेरै आइरहेको छ। यति बेला दीपक खड्गाले लेख्नु भएको छ, शुभ बिहानी, आजको शुरूआत सबैभन्दा राम्रो बनोस्, मनमा सकारात्मक रसोस, अनुहारमा मुस्कान, दिनभरिको दिनभरि सफल सफलता र खुसी साथ बितोस्, तपाईँको हरेक पाइला सफलतामै अघि बढोस्, शुभ दिन सबैमा, शुभ दिन र सबैमा सम्झना छ भन्नुभएको छ। त्यसै गरी यति बेला लिम्बू विजय हुनुहुन्छ, गुड मर्निङ नमस्ते लेख्नु भएको छ उहाँले, ह्याप्पी बर्थडे टु यु सुस्मिता नाचिरिङलाई जन्मदिनको अनागिन्त शुभकामना र सबैमा शुभ दिन है भन्नुभएको छ। कृष्ण तामाङ हुनुहुन्छ, गुड मर्निङ नमस्ते सबैमा, आजको दिन शुभ रहोस् भन्नुभएको छ। र आज जन्मदिन मनाउनु हुने साथी सुस्मिता नाचिरिङलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्नुभएको छ। बसन्त श्रेष्ठ हुनुहुन्छ उहाँले, हेलो गुड मर्निङ नमस्ते, नमस्कार, इट्स मी बसन्त श्रेष्ठ फ्रम ताप्लेजुङ, मिस यु अल, घटस्थापना को पनि हार्दिक मंगलमय शुभकामना। दशैंको पावन अवसरमा माता दुर्गाले तपाईँ र तपाईँको परिवारमा सुख शान्ति समृद्धि सफलता प्रदान गरून्, जय माता दी लेख्नु भएको छ उहाँले। त्यसै गरी सञ्जीव हुनुहुन्छ, सञ्जीव राईले पनि यति बेला मिस यु अल भन्नुभएको छ। मेनुका थापा हुनुहुन्छ, उहाँले पनि शुभ दिन सबै सबै साथीहरूमा, र जन्मदिन मनाउनु हुने साथी सुमन राईलाई धेरै धेरै शुभकामना भन्नुभएको छ। रञ्जना बाहिङ हुनुहुन्छ, उहाँले पनि शुभ दिन अल भन्नुभएको छ। टिका विष्ट भन्दा पनि तिलक विष्ट हुनुहुन्छ, उहाँले यति बेला गुड मर्निङ नमस्ते, ह्याभ अ गुड डे अल लेख्नु भएको छ। रञ्जना बाहिङ राई हुनुहुन्छ, मिस यु अल, गेट वेल सन डियर हस्बेन्डलाई भन्नुभएको छ। राई पिके राई हुनुहुन्छ, उहाँले पनि मिस यु अल भन्नुभएको छ। अनुष्का राई हुनुहुन्छ, उहाँले पनि सबै सबैमा शुभ दिन है भन्नुभएको छ। भने यति बेला सुरेश राणा मगर हुनुहुन्छ, गुड मर्निङ नमस्ते, म पनि सुन्दैछु यता सभा पोखरी एक धुपोबाट, सुरेश राणा मगर हो। आजको दिन शुभ रहोस् र सबै सबैमा शुभ दिन भन्दै जान्छु ल भन्नुभएको छ। निशान योङहाङ हुनुहुन्छ, उहाँले हाई गुड मर्निङ नमस्ते विथ मी निशान योङहाङ फ्रम यति बेला लेख्नु भएको छ। सयपत्री मिडिया ग्रुपको मेम्बर, सयपत्री मिडिया ग्रुप प्रवास नेपाल इलाम माङसिबुङबाट है, ह्याभ अ नाइस डे भनेर उहाँले पनि धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ र सबैमा शुभ दिन भन्नुभएको छ। कोही मित्र लाइनमा हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो? सुनु सुनिता राई बेतिनीबाट बोल्दै हुनुहुन्छ। हजुर के छ नि तपाईँको खबर, खबर सुनाउनुहोस् न।
3: मेरो खबर एकदम ठिकठाक छ, राम्रै छ। अरू त मौसम पनि एकदम भनिन्छ, पानी परेको थियो, आज एकदम राम्रो उसो लागिरहेको छ अहिले चाहिँ दिउँसो साइड घाम लाग्छ होला। ठिकै छ बडी, तपाईँको खबर के छ? आराम हुनुहुन्छ?
0: हजुर, मेरो पनि खबर खाबर समग्रमा सबै ठिकै छ, राम्रै छ। म पनि सन्चै छु, आरामै छु भन्नुपर्छ। यतातिर चाहिँ मौसम बिहानैबाट मजाले घाम लागिरहेको छ। हिजो अस्ति चाहिँ एकदम पानी परिरहेको थियो, आज चाहिँ मौसम सफा छ भन्नुपर्छ है त। हजुर हजुर, ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो समयमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ।
3: हुन्छ, विशेष त तपाईँ लगायत हाम्रो अरिनेसनिङ कार्यक्रम एकदम मिठो सम्झना शुभ दिनको कामना गरी। अनि हुन्छ, अनि माइजी बिरामी हुन्छ, शीघ्र स्वास्थ्यलाई कामना चाँडै सिक्नु होला भने हिजोको दिनमा जन्मदिन मनाउनु हुने सपना तामाङलाई ढिलो भए पनि जन्मदिनको शुभ कामना। अनि शुभ दिन हाम्रो विनोदिन बाटेलुङ खुसी अङ्कला, अनि सानो कमला, अनि हाम्रो अस्मितो ताङलाई पनि त्यो सम्झना शुभ दिन। अनि धेरै साथीहरूले चाहिँ समय कार्यक्रमलाई माया गरेर सुनाउने सबैलाई शुभ दिन भन्दैछु ल। नमस्ते।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुनु सुनिता राई खातबारी भेटिने बाटो हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ भने पनि आफ्नो शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नु भएको छ। र अब पनि म तपाईँहरू माझमा दोस्रो साङ्गीतिक कोसेली एकदमै मिठो छ, देशभक्ति नै छ, देश नै हाम्रो महान बोलको गीत छ। यो गीत तपाईँहरू माझ राख्दैछु, गीत पछि छोटो विश्राम रहनेछ, विश्राम पछि म फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: दशैं आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै दशैं आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै आफन्तको न्यानो माया सम्झि आँखाभरि सपना सजाउँदै टीका जमरा र आशीर्वाद सँगै संस्कृतिको सुगन्ध फैलियो टाढा भए पनि नेपाली मनमा आफ्नोपनको दीप बलिरहोस्। देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा विजयादशमी 2083 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। राजविरही काइला इटहरी सुनसरी हाल प्रवास मलेसिया।
1: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।

0: नेपालीहरूको महान चाड विजय दशमी 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अञ्जना राई धनकुटा,
2: प्रशान्त तामाङ रामपुर उदयपुर हाल युके,
1: पूनम राई धनकुटा हाल अमेरिका,
2: सुमन राई धनकुटा हाल कोरिया,
1: निमा राई काठमाडौँ,
2: नियासा राई धनकुटा,
1: नवीन राई धनकुटा हाल कोरिया,
2: सुभाष राई धनकुटा हाल कोरिया,
1: हेम राई धनकुटा हाल कोरिया
2: र सरस्वती राई धनकुटा।

0: 14 शनि तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मिडिया प्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। विजय लिम्बु, श्रीमती भारती याखा लिम्बु, छोरा मिन्सु लिम्बु, दाई नरेश लिम्बु, भाउजू रञ्जना राई लिम्बु, बुहारी अमृता लिम्बु, बुहारी सन्जिता गुरुङ लिम्बु, भाइहरू अमर लिम्बु, मिलन लिम्बु र एलन लिम्बु, दिदीहरू केशमाया लिम्बु र शान्ति लिम्बु, बहिनी अनिता लिम्बु, भतिजहरू सत्यन लिम्बु, सञ्जय लिम्बु र मिसेक लिम्बु, भतिजिनी सुहाना लिम्बु लगायत सम्पूर्ण माध्यम परिवार पाँच खबर नगरपालिका एक कुसुवा सङ्खुवा सभा।
1: लाउरेहरू
2: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छौ झुसेले।
3: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीँबाट जाने
2: लाखे सल्वै दिएको के पाक त बोलेको। कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ होङटिङमा किनेर ल्याएको रेडियो छ। लु सुनौँ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मिडियाकर्मी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सपना शासनखर मादी नगरपालिका चार देवडुङ्गा शङ्खुवा सभा,
0: सन्तोष तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ शङ्खुवा सभा हाल कतार,
1: युनिसा तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ शङ्खुवा सभा,
0: रजिना विश्वकर्मा 556 नगरपालिका चार होक्से शङ्खुवा सभा,
1: सुमिता लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवा सभा,
0: सपना तामाङ 556 नगरपालिका 7 वाबुन शङ्खुवा सभा,
1: सम्झना रुम्बाङसा सभा पोखरी गाउँपालिका 2 च्यामिरे शङ्खुवा सभा,
0: शुक्रराज याखा चैनपुर नगरपालिका 10 खराङ शङ्खुवा सभा,
1: ज्ञान बहादुर खाती धर्मदेवी नगरपालिका 7 गाडेको ढुङ्गा शङ्खुवा सभा
0: र चन्द्रमा तामाङ 557 नगरपालिका 7 वाबुन शङ्खुवा सभा।

नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि उन्नति प्रगति तथा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। जीवन थाबेन, सभापोखरी गाउँपालिका चार, पङ्खुवा सभा, हाल

0: हजुर, कार्यक्रम शुभ सन्देशको विषयमा राखिएको यो छोटो विश्राम पश्चात पूर्ण स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण सन्त 90.6 मेगाहर्जको रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारैभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने फ्रिक्वेन्सीबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई रेडियो मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाई तपाईँ हप्ताको सातै दिन साथीभाइ बिहान 7 बजेदेखि 8 बजेसम्म तपाईँले सुन्दै आउनुभएको छ। र अब पनि म ढिला गर्दिनँ, व्यवसायमा साथीहरूसँग कुराकानी गर्नेछु। यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? हजुरको शुभ नाम पाउन। हजुर, इलामबाट दिलसा राई बोल्दै हुनुहुन्छ। अनि के छ हाम्रो दिलसाको खबर खबर लगायत इलामतिर? एकदम बल्ल बल्ल आज धेरै दिन पछाडि इलामतिर घाम लागेको छ है।
1: हजुर, अहिले घाम लागेको छ, अब भरे पानी पनि पर्न सक्छ। हाम्रोतिर त्यस्तै हुन्छ प्राय, अब बिहानतिर दिउँसैतिर भयो नि घाम लाग्यो भने भरेतिर चाहिँ एकदमै ठुलो पानी पर्ने हुन्छ। अब आज चाहिँ के हुन्छ अब हेरौँ भरे।
0: हजुर हजुर, के हुन्छ कस्तो हुन्छ यो यो भनौँ यो मौसमको बारेमा पनि हामीले थाहा पाउन सकिँदैन। यो प्राकृतिक प्रकोप के कसो हो त्यो एक्कासी आउने चिज हो होइन, हामीले नसोचेको हुन्छौँ न त देखेको हुन्छौँ होइन, एक्कासी आउने चिज हो के कस्तो हुन्छ थाहै हुँदैन है।
1: हजुर त्यही त, त्यही भएर अब पानी चाहिँ नपरोस् अब सकेनहरू नहानुहोस् गरङ गुरुङ नगरोस् भनेको, तर के गर्ने जाने त्यस्तै भइहाल्छ।
0: हजुर त्यही आइहाल्छ होइन, के गर्ने गाह्रो छ नि। हजुर ल हुन्छ, दिलसाजी आउनुभयो कार्यक्रममा, खुसी लाग्यो। अनि यो सहीमा तपाईँको शुभकामना सन्देश तर्फ लागौ न त।
1: हुन्छ, अब सेवा गर्छौँ सेवा छु भने हजुरलाई विशेष शुभदिनकारी सफलताको धेरै धेरै शुभकामना पनि सम्झना भन्न चाहन्छु। अनि अरुणको लागि अनि मैले चाहिँ पूजा पारिसा तिमीलाई विशेष शुभदिनकारी सफलताको धेरै धेरै शुभकामना। अनि हिजोको दिनमा रहेर जन्मदिन मनाउने एकदमै प्यारी भन्दा प्यारी साथी सपना मुक्तान तामाङलाई जन्मदिनको ढिलै भए तापनि धेरै धेरै शुभकामना, ह्याप्पी बर्थडे थियो भन्न चाहन्छु। अनि दादा कृष्ण बस्नेत, अनि दादा जीवन सबेन, दादा कृष्ण तामाङकै नदिनका सम्झेर शुभदिनको कामना। अनि प्यारी साथी विनिता तामाङ हुनुहुन्छ, अनि हाम्रो नाना कल्पना, अनि हाम्रो भावना, अनि त्यस पछाडि प्यारी साथी पाँचतिर समीक्षा जोशी प्लस सङ्गीत तामाङकालाई पनि विशेष प्यारी सबैलाई धेरै धेरै शुभकामना। अनि अघि कल गर्ने चन्द्रमाया तामाङ लगायत थुप्रै साथी हुनुहुन्छ, लिम्बू विजय भाइ सबैलाई शुभदिन भन्दैछु। सुन्नुहोस् त्यसो भाइ।
0: हजुर नमस्ते, टेक्योर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला इलामबाट दिलसा राई, उहाँसँग म छुटेँ, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर सुनिता कुलुङ बालाबाट। किन हाँस्नुभयो एकदम मजाले? एकदम मिठो मुस्कानको साथ पाउनुभयो त सुनिताजी। हजुर बहिनीले जिस्काउँदै हुनुहुन्छ, हाम्रो फुची अङ्कला कुलुङलाई एकछिनमा कारवाही गर्नुपर्छ है त। थाहा छ मलाई पनि, थाहा छ मैले पनि भोगेको छु नि। हजुर हजुर ल हुन्छ, अनि के छ खबर खबर हाम्रो सुनिताको लगायत बालातिरको?
2: मेरो खबर ठिकै छ, राम्रै छ, मजाले घाम लागिरहेको छ, प्रोग्राम भर्खर भर्खरदेखि सुनेको, अनि कल पनि पाइरहेको
0: भनौँ न। हजुर खबर खबर सबै ठिकै छ, राम्रै छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, साथमा फोन पनि ट्राई गर्नुभयो, जोस लगाउन सफल हुनु भएको छ है। हजुर हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा यो सहीमा, तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त।
2: धेरै माया सम्झना शुभ दिन, साथमा दसैँको पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु। हुन्छ, अनि हाम्रो सपना मुक्तान तामाङले ढिलै भए पनि जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि बिरामी हुनुहुन्छ हाम्रो सुरज राई उहाँलाई शुभकामना तारिक खुसी होला भन्न चाहन्छु। अनि शुभ दिन कामना यही चाहिँ पुनः खुसी होला। अनि नाना सुनिता राई सासूमा चाहिँ जीवन थारिङ, भाइ वरुण अनि दिदी सानो कमला लगायत साथीहरू धेरै हुनुहुन्छ जुन चाहिँ नदेखेको प्रोग्राम सुनेर बस्नु सबै मलाई यस्तो गरिदिनु ल। नमस्ते।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुनिता कुलुङ सङ्खुवा सभा बालक साथी, उहाँसँग म छुटे। यति बेला चाहना थापाले गुड मर्निङ अल भन्नुभएको छ। मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, म पाँच खबर नाचुङ कुरुङबाट कार्यक्रम सुन्दैछु। सबै सबैमा शुभ दिन भन्नुभएको छ। मनकुमारी कान्छे कुलुङले गुड मर्निङ तामकोबाट सुन्दैछु है, यात्रामा छौँ सबैलाई मिस यु होल भन्नुभएको छ। राजविधाई काइला हुनुहुन्छ, गुड मर्निङ नमस्ते, ह्याप्पी बर्थडे टु यु। सुस्मिता नाचसिंहलाई भन्नुभएको छ, कोही मित्र हुनुहुन्छ यता फोन लाइनमा, हेलो गुड मर्निङ नमस्ते।
3: हजुर गुड मर्निङ नमस्ते।
0: हजुर हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो?
3: म पवित्र राई हो, सिसुवाबाट।
0: हजुर पवित्र राई हो, सिसुवाबाट बोल्दै हुनुहुन्छ। अनि के छ हाम्रो पवित्रको खबर खबर सुनाउनुहोस् न।
3: मेरो खबर ठिकै छ, राम्रै छ। अनि सिसातिरको सुनाउनु पर्दा एकदमै दसैँ आयो जस्तै मजाले आज चाहिँ घाम लागिरहेछ बिहानैदेखि, एकदम रमाइलो घमाइलो भइराखेको छ भन्नुपर्छ है।
0: हजुर भनेपछि खबर खबर सबै ठिकै छ, राम्रै छ, एकदमै दसैँ आएको महसुस भइरहेछ है, न रमाइलो छ घमाइलो छ, यता पनि त्यस्तै भन्नुपर्छ। हजुर ल हुन्छ। अनि आउनुभयो कार्यक्रममा, हामी लगभग अन्तिमतिर छौँ, यो विषयमा तपाईँको शुभकामना सन्देशतर्फ लागौँ।
3: हुन्छ, बुझ्नुहोस् न त तपाईँ अनि अरू नै फेमलाई नै शुभ दिन र कार्य सफलताको शुभकामना आउँदै गरेको छु। तपाईँको पनि धेरै धेरै शुभकामना दिन चाहन्छु। अनि भुसुरतिर हुनुहुन्छ घरबाट धेरै सम्झना माया भाउजूहरू हुन्छ पुष्पाञ्जली छोरी मेयाङलाई पनि शुभ दिन र कार्य सफलताको शुभकामना दिन चाहन्छु। अनि आज चाहिँ सुस्मिता नाथेरी एकदमै बाल्यकालको साथी है, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु। तिमीले थालेको आदिको कुराहरू सबै कुरा होस् है सुस्मिता भन्न चाहन्छु। अनि ज जसले अहिले मेरो नामसँग परिचित हुनुहुन्छ सबै सबै साथीहरूलाई नि शुभ दिन र आफ्नो कार्य सफलताको शुभकामना दिँदै म छुट्छु, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला पवित्र राई सिसोबाट, उहाँसँग म छुटे र आजको लागि लास्ट टेन लकी कलर साथी एकजना साथी म लिन्छु, कहाँबाट को हुनुहुन्छ? हेलो गुड मर्निङ नमस्ते।
4: हेलो गुड मर्निङ नमस्ते, नमस्कार।
0: हजुर गुड मर्निङ नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर भोजपुरबाट वरुण चञ्चलले बोल्दै हुनुहुन्छ। अनि के छ हाम्रो वरुणजीको खबर खबर?
4: मेरो समग्रमा ठिकै छ, राम्रै छ भनौँ न, यहाँ माटो खनेर भर्खरै आएको रातो माटो खनेर।
0: हजुर भनेपछि अब एकदमै दसैँ लाग्दैछ, दसैँलाई भित्राउँदै हुनुहुन्छ है?
4: हजुर
0: हजुर, एकदमै राम्रोसँगले घरलाई सिङ्गार बेटर गर्नुहोला। दसैँ त नजिकिसक्यो, आज त अब आजदेखि झन् अब भनौँ निकै नै नजिकिसकेको छ, अनि राम्रोसँगले जानुहोला। अनि अन्तिमतिर छौँ हाम्रो वरुणजी, यो विषयमा तपाईँको शुभकामना सन्देशतर्फ लागौँ।
4: हुन्छ, विशेष गरी आज तपाईँलाई एकदम कार्यक्षमताको शुभकामना। अनि हिजो जन्मदिनमा मेरो एकदम प्यारो भतिजी श्रीमन करुङ गुरुङलाई अनि हाम्रो सपना तामाङलाई सबैजनालाई एकदम जन्मदिनको ढिलै भयो भने शुभकामना भन्न चाहन्छु। अनि मेरो एकदम प्रिय साथी आशिष नयन बस्ने ढकाल धर्मराज सुमी लिम्बू अनि त्यसरी सानु कमला अनि त्यसरी हाम्रो किर्णा तामाङ राजु राई काइना लगायत सबै सबै साथीहरूलाई आज दिन शुभरा सन्देश छुट्टी।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो वरुण चञ्चले भोजपुरबाट, आजको लागि लास्ट टेन लकी। र अब भने म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ किनकि समयले नेटवर्क काटिन सकेको छ, अहिले भर्खर आएको जस्तो लाग्छ, तर एक घण्टाको समय एकैछिनमा बित्छ। केही कमेन्टहरू पनि बाँकी छ, कमेन्टहरू पनि मैले लिनुपर्ने हुन्छ। यति बेला राजगालीकोटी हुनुहुन्छ, हेलो हाई गुड मर्निङ नमस्ते, मि झापाली हिरो राजगालीकोटे बिरतामर झापा जस्ट नाउ युएबाट सुन्दैछु है, सबैमा शुभ दिन भन्नुभएको छ। सपना तामाङ मोक्तान हुनुहुन्छ, उहाँले व्यवसायमा लेख्नु भएको छ, हेलो गुड मर्निङ नमस्ते सुमिता, म सपना सुन्दैछु यता पास भवनबाट हो भन्नुभएको छ। अनि हिजोको दिनमा मेरो जन्मदिन परेको हुँदा मलाई जुन जुन माध्यमबाट विश गरेर साथ दिनुभयो, विशेष हजुरहरूलाई धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि हजुरहरूको साथ माया यसरी नै पाइरहँ भन्नुभएको छ। र बाँकी प्रोग्राम सुनेर बस्नुहुने सबै सबै साथहरूमा शुभ दिनको कामना गर्दै जान्छु ल भन्नुभएको छ। हुन्छ सपनाजी, तपाईँलाई ढिलो भए पनि जन्मदिनको धेरै धेरै शुभकामना है सपनाजी। त्यसै गरी नवीन जोशी हुनुहुन्छ, उहाँले दिदी नमस्ते गुड मर्निङ है भन्नुभएको छ। त्यसै गरी लिम्बू विजय हुनुहुन्छ, यति बेला रेडियो अरुण 97.6 मेघाहरूको फेसबुक पेजलाई फलो गरेर लाइक सेयर गरेर साथ दिनुहोला, धन्यवाद। ट्याप ट्याप अल गाइज भन्नुभएको छ, विशेष धन्यवाद छ लिम्बू विजय सर तपाईँलाई। त्यसै गरी यति बेला मगर मिस भन्दा पनि मगर कोशिश हुनुहुन्छ, हेलो सिस्टर उहाँले लेख्नु भएको छ, झोरले म पनि सुन्दैछु है, यता फेसबुक लाइभ मार्फत कार्यक्रम शुभ सन्देश सबै सबै साथीहरूमा शुभ दिन भन्नुभएको छ। जीवन थापेन हुनुहुन्छ, गुड मर्निङ, शुभ दिन, शुभ पल, इट्स मी जीवन थापेन फ्रम मलेसिया भन्नुभएको छ। शङ्कुवा सभा हाल मलेसिया लेख्नु होला जीवनजी। त्यसै गरी यति बेला मिलन घालमोटी हुनुहुन्छ, गुड मर्निङ, नमस्ते, शुभ दिन अल भन्नुभएको छ, दुःख कतारबाट है भन्नुभएको छ। भने यति बेला दिलसा राई हुनुहुन्छ, हेलो रिठी भन्नुभएको छ, हाम्रो दिलसा राई गेठीलाई पनि सेवा छ। म दिलसा इलामबाट शुभ दिन डियर मित्र आले, हिजोको दिनमा जन्मदिन मनाउने प्यारी सपना मोक्तान तामाङलाई ढिलो भए पनि जन्मदिनको भूगोल शुभकामना भन्नुभएको छ। त्यसै गरी यति बेला सुनिता कुलुङले गेट वेलसन, सुरज राई तुम्सा एन्ड ह्याभ अ गुड डे अल भन्नुभएको छ। त्यसै गरी ध्रुव थापा मगर हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ, नमस्ते दिदी, म पनि सुन्दैछु, मिठो माथिल्लो भन्दा पनि उहाँको कमेन्टलोमा हेर्दैछु माथिल्लो रहेछ, माथिल्लो पाङ्ठाबाट हो, सबै सबैमा शुभ दिन र दसैँको पनि शुभकामना भन्दै जान्छु ल भन्नुभएको छ। त्यसै गरी यति बेला स्वीकृति थुलुङ राईले गुड मर्निङ अल भन्नुभएको छ। त्यसै गरी भावना मगरले गुड मर्निङ, शुभ दिन सबै सबै साथीहरूमा भन्नुभएको छ। सम्झना रुङ बाङ्सा हुनुहुन्छ, ढिलो भए पनि ह्याप्पी बर्थडे टु यु प्यारी सपना तामाङ मुक्तानलाई भन्नुभएको छ। त्यसै गरी सुरेन्द्र बानिया हुनुहुन्छ, उहाँले गुड मर्निङ, नमस्ते, म पनि हेर्दै सुन्दैछु है कार्यक्रम नेपालगंजबाट, हाल चाहिँ अहिले भक्तपुर चितवनदेखि हो, सबैमा शुभ दिन भन्नुभएको छ। भने आकाश राई हुनुहुन्छ, उहाँले गुड मर्निङ, नमस्ते हजुर, म पूर्वेली आकाश राई फ्रम धरानबाट हो, ह्याभ अ नाइस डे अल भन्नुभएको छ। पुची आशिका घिसिङ हुनुहुन्छ, उहाँले गुड मर्निङ अल भन्नुभएको छ। सञ्जु शेर्पाले पनि शुभ दिन अल भन्नुभएको छ। दिलु सानो एम्फो हुनुहुन्छ, उहाँले पनि यति बेला लेख्नु भएको छ ह्याप्पी बर्थडे अरुण राई दादालाई भन्नुभएको छ। त्यसै गरी सविता शेर्पा हुनुहुन्छ, हेलो गुड मर्निङ, नमस्ते, म पनि सुन्दैछु ताप्लेजुङबाट हो, ह्याभ अ गुड डे अल माई फ्रेन्ड्स भन्नुभएको छ। त्यसै गरी यति बेला प्यारी सुस्मिता नाचरिङलाई जन्मदिनको लाखौं लाख शुभकामना लेख्नु भएको छ दिलसा राईले। त्यसै गरी शरण आले मगर हुनुहुन्छ, उहाँले गुड मर्निङ दिदी भन्नुभएको छ। हजुर गुड मर्निङ तपाईँलाई पनि, थ्याङ्क यू सो मच तपाईँ सबै सबै साथीहरूलाई कमेन्टको लागि विशेष धन्यवाद दिन चाहन्छु। र अब पनि चाहिँ यति भन्दै भन्दै लगभग मैले पनि कार्यक्रमबाट विदा मागेर जाने बेला भइसकेको छ। यतिन्जेलसम्म हामीलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी यतिन्जेलसम्म सुनेर साथ दिनुहुने, कार्यक्रममा फोन गर्नुहुने, फोन प्रयास गर्नुहुने साथीलाई पनि विशेष धन्यवाद दिन चाहे। आज फोन लागेन केही छैन, निराशा नहुनुहोला, तपाईँको फोन भोलिको दिनमा अवश्य लाग्नेछ, भोलिको दिनमा पनि अवश्य तपाईँको फोन रिसिभ हुने नै छ, केही अन्यर्थ नगर्नुहोला भन्न चाहन्छु। र विशेष गरी त्यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने हाम्रा जम्मा 20 मिडिया प्रेमी मनहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाई कार्यक्रम शुभ सन्देशको बसाईबाट भोलिको बसाईमा आउने बाचा गर्दै गर्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता याखा बिदा हुन्छु। हवस् त नमस्ते, तपाईँको बाँकी पल शुभ रहोस्।

अगाडि सूचना नमस्कार. आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु. आदरणीय श्रोता, यतिखेर नेपाली बहसलाई देशभरका 350 बढी रेडियो एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ. डिजिटल प्लेटफर्मका विभिन्न माध्यमबाट पनि नेपाली बहस यतिखेर सुनिराख्नु भएको छ. फेसबुक पेजमा गएर नेपाली नेटवर्क सर्च गर्नुभयो भने यतिखेर नेपाली बहस आइरहेको छ. आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्न चाहन्छौं. युट्युबमा गएर नेपाली नेटवर्क टिभी मार्फत पनि सुन्दै हुनुहुन्छ. धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि यतिखेर सुनिराख्नु भएको छ. आदरणीय श्रोता, बडा दशैंको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो कलश र गणेश स्थापना गरी घटा स्थापना गरिँदैछ. आदरणीय श्रोता, नेपालीहरूको महान पर्व बडा दशैं आजबाट शुरू भएको छ. आज पहिलो दिन घट स्थापनाको दिन. आज घट स्थापनाको साइत बिहान 11:47 रहेको पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ. आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचन अनुसार मध्याह कालमा अभिजित मुहूर्तको साइत घट स्थापनाका लागि दिइएको बताइएको छ. आदरणीय श्रोता, सूर्योदय कालमा प्रतिपदा भएका दिनमा घट स्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै आजको दिनलाई घट स्थापना भनी बताइने गरिन्छ. केही मानिसले सामाजिक सञ्जालमा घट स्थापना सोमबार गर्ने भनी गरेको हल्ला खल्ला शास्त्र सम्मत नहुने बताइएको छ. आदरणीय श्रोता, प्रत्येक वर्ष अश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडा दशैं मनाइन्छ. बडा दशैंको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो कलश गणेश स्थापना गरी घट स्थापना गरिन्छ. गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ. जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजयादशमीका दिन टीका प्रसाद सहित समृद्धिको प्रतीक पहिलो जमरा ग्रहण गर्ने प्रचलन छ. आदरणीय श्रोता, आजको नेपाली बसमा हामी घट स्थापनाको दिनलाई सम्झिन चाहन्छौ. विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरूप दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घट स्थापना भन्ने गरिएको हो. आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिन दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ. कसै कसैले जौ बाहेक गहुँ र मकैको पनि जमरा राख्ने गर्दछन्. तर जमरामा

0: पन्ध्रौं महाधिवेशनका मतगणना यतिखेर भइरहेको छ, त्यतातर्फ पनि हामी तपाईँको ध्यान आकर्षण गराउन चाहन्छौ। र विशेष गरी पछिल्लो समय सरकारले केही व्यक्तिलाई पक्राउ गर्ने, छोड्ने, फेरि खानतलासी गर्ने, छापा मार्ने लगायतका कतिपय गतिविधिहरू गरेका छन् र ती प्रकरणले अहिले सरकार सुशासनतर्फ हो वा चाहिँ प्रतिशोधतर्फ हो भन्ने खालका दुई खाले प्रश्नहरू उब्जाएका छन्। आजको बहसमा हामी यसै विषयमा पनि कुराकानी गर्नेछौ। छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
1: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
2: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
1: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
2: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रिमिट, संसार रिमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुनचाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र? त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
2: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
1: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
3: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोपराइटर मेघराज साक्य,
1: टेलिफोन नम्बर 029570123,
2: मोबाइल नम्बर 9841016622।

0: इस पाली को दसैं मा त मनी घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए। वर्षौं पछि परदेश बाट चाड पर्व मा घर आउँदा परिवार को खुशी पनि यो दसैं मा छाउन पाए। इस पाली को दसैं मा त मनी घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए। नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। रोमन मोक्तान तामाङ एन्ड मोक्तान परिवार, भोजपुर नगरपालिका 2, हेलौसा, भोजपुर।
1: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है, त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
2: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
1: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइन त रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
2: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
3: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
4: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9562-93-87-25 र 9917-64-57-29।
3: सुप्रिन्सा सुन चाँदी पसल, चैनपुर सहर सङ्खु आसबा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।

बासको खालिलो तामा कान्छीको मन हर्ने भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने।

0: छोट जति पकाए नि मान्दिन सनछि के छ र मेरो खोट। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: यतिखेर हाम्रो बीचमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी हुनुहुन्छ। केसीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद, गुड मर्निङ।
1: कस्तो छ स्वास्थ्य अवस्था? आराम हुनुहुन्छ? चिसो बढ्यो म्याडमलाई? कस्तो छ अहिले?
2: म्याडमलाई पनि केही सुधार भएको छ, म त आफै ठिकै छु जतिहरू पनि।
1: ए, अनि अब देशको अवस्था पनि अहिले त राम्रै छ नि, होइन? युवा डाक्टरहरूको हातमा छ देश, ठिकै छ होला नि अहिले, स्वस्थ छ देश?
2: नाइ, देशको अवस्था त गम्भीर छ नि।
1: किन देशको अवस्था गम्भीर? यतिखेर ट्रिटमेन्ट राम्रै भइरहेछ नि देशमा, राम्रो ट्रिटमेन्ट भइरहेछ देशलाई, राम्रो तरिकाले अगाडि बढाउने, सुशासनयुक्त मुलुक बनाउने भनेर चाहिँ जनताले दुइटै दिएको, सत्ताले चाहिँ होइन सम्हालिरहेको छ राष्ट्रपाले।
2: ट्रिटमेन्ट चाहिँ विदेशीले गर्ने, नेपालको ट्रिटमेन्ट नेपालीले होइन,
1: अनि नेपालीले गरिरहेको छैनन् यतिखेर?
2: नेपालीले होइन नि,
1: नेपालीहरू नै छन् नि सत्तामा,
2: नेपालीले नि यहाँ नेपालको ट्रिटमेन्ट गर्ने भए त गौरवको कुरा, इज्जतको कुरा हुन्छ नि। नेपालको ट्रिटमेन्ट उपचार चाहिँ विदेशीहरूले गर्ने।
1: कहिलेदेखि गर्न थाले विदेशीले नेपालको ट्रिटमेन्ट? त्यसो भए
2: विदेशीहरूले तपाईँ चाहिँ जुन बेला अङ्ग्रेजले बेलायत भारतमा चाहिँ शासन गर्यो, भीमसेन थापालाई सिद्धि आएपछि, त्यसपछि राणाहरूलाई चाहिँ सत्तामा ल्याइसकेपछि, अनि ब्रिटिस साम्राज्यवादको यहाँ चाहिँ हाली मुहाली भयो नेपाली जनतामाथि, अनि उनका साम्राज्य बढाउन र चाहिँ सुरक्षा गर्न नेपालीले चाहिँ बेचे राणाहरूले, त्यो बेलादेखि अहिलेसम्म तपाईँ चाहिँ नेपालीहरूलाई बेच्ने अनि नेपालीहरू तपाईँ चाहिँ बिक्री हुने अहिले ठुलो पैमानामा छ। 80 लाख नेपाली चाहिँ विदेश जाने अनि अनि यहाँ चाहिँ विकास गरे मानिने।
1: होइन, तर अब मुलुकलाई अब यो अहिलेको यो यो यो चरणले पनि दुइटै नजिकको सरकारको यो क्रियाकलापले पनि मुलुकलाई एक किसिमले विकास र समृद्धिको दिशातर्फ लैजान सक्दैन, यो पनि चिन्ताको विषय त्यसो भए?
2: अब तपाईँ आउँदा मोहीको पानी पाएन, कमरा आँदा दही भने त यहाँ चाहिँ लोकतन्त्रको लागि, गणतन्त्रको लागि, देशको लागि लडेका भनेकाको यो गति भयो, अझ विदेशीले तालिम दिएर अरबौं रुपियाँ खर्च गरेर तयारी गरेका भतुवाहरूले नेपालको विकास गर्छन्, नेपाललाई जोगाउँछन् भन्ने कुरा कसैले आशा गर्ने कुरा हुन्छ?
1: अहिले त धेरै व्यक्तिहरू चाहिँ गलत गर्ने, भ्रष्टाचार गर्ने, विभिन्न सुराकीहरू लिने व्यक्तिहरू त धमाधम घरमा छाना हान्नेदेखि लिएर फोटो पर्दै
2: सत्तामा भ्रष्टाचार नगरे मान्छे नै हुन पर्यो। सत्तामा भ्रष्टाचार नगरेका मान्छे सोध्छ तपाईँ चाहिने राष्ट्र र जनताको लागि चाहिँ सत्तामा शक्तिमा भएका मान्छेले नै राष्ट्रको उन्नति गर्छन्, जसको कालो इतिहास छ, जसले ठग्दा ठग्दा लुट्दा लुट्दा लुटेर बदनाम छन्, त्यस्ता मान्छे न्यायपालिकामा, त्यस्ता मान्छे कार्यकारीमा, त्यस्ता मान्छे संसदमा, अनि अहिलेको नाटक र गेस कला थाहा छैन।
1: होइन, सोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरण, त्यस पछाडि चाहिँ उनी निकट व्यक्तिहरूका घरमा खानतलासी, सरकारले त झण्डै झण्डै एउटा ग्रुपले त निकै ठुलो च्यालेन्ज गरेको रहेछ नि त, होइन? सुन्नुभयो कुरा?
2: सबभन्दा ठुलो कुरा के हुन्छ भन्नुहुन्छ भने, मुहान चाहिँ धमिलिएपछि त्यसको पानी चाहिँ तलैसम्म धमिलै फोहोरो भएर जान्छ। जुन बेला तपाईँ चाहिँ नि अब सोलेन्द्रजीलाई चाहिँ उमा सर्वोच्चमा ल्याउने बेलामा संसदीय सुनवाई समितिमा थिएँ म, हेर्नुहोस् त्यहाँ त्यहाँ चाहिँ उनको चाहिँ जिल्ला अदालतमा पुनरावेदन अदालतमा अत्यन्तै नराम्रो धब्बा थियो, उनलाई उनको चाहिँ राम्रो थिएन। त्यो बेलामा संसदीय सुनवाई समितिमा उनलाई अहिले ल्याउने बेला भएको छैन, ल्याउनु हुँदैन, तलका चाहिँ तलका अदालतहरूमा यिनको राम्रो रेकर्ड छैन भनेर त्यो संसदीय सुनवाईमा लड्ने एउटा चित्रवाद नै हो, हेर्नुहोस् त्यहाँ चाहिँ सोध्नुहोस् त अहिले त्यहाँको कर्मचारीहरूलाई, त्यहाँको पुरानो संसदीय रेकर्ड तपाईँले खोजेर पढ्नुहोस् त, अनि अनि तपाईँ चाहिँ त्यहाँ त्यति बेला सुनवाई समितिमा मेरो चाहिँ अब झगडा भयो त्यति बेला काङ्ग्रेसका चाहिँ नेताहरूसित, नेत्रीसित, अनि एमालेका नेताहरूसित, माओवादीका नेताहरूसित, अब चाहिँ न्यायाधीशहरू चाहिँ राजनीति पार्टीका नेताहरूले भाग बढ्न लाउँदा रहेछन्। भाग बढ्न लाएर तपाईँ चाहिँ नि अदालतमा राख्ने अनि आफूले चाहिँ गर्ने अपराधहरू, आफूले गर्ने भ्रष्टाचारहरू त्यसबाट चाहिँ बच्नको लागि तपाईँ चाहिँ नि सेटिङ मिलाएर न्यायाधीशहरू सर्वोच्चमा राख्ने अनि चाहिँ अब विभिन्न निकायहरूमा चाहिँ आफूलाई जोगाउने मान्छेहरू राख्ने अनि आफूले चाहिँ राजघाट गर्दाखेरि अपराध गरेपछि मुख्य जोगाउने काम चाहिँ न्यायपालिकाको। त्यसो भएर राजनीति गर्ने मान्छेहरूलाई आफूले गल्ती कमजोरी अपराध गर्दाखेरि जोगाइदिने चाहिँ न्यायाधीश चाहिने भएको हुनाले केही सेटिङमा काङ्ग्रेस, एमाले, माओवादीको सेटिङमा चोलेन्द्र शमशेरलाई चाहिँ तलबाट चाहिँ तानेर चाहिँ सर्वोच्चमा ल्याउँदाखेरि त्यो संसदीय सुनवाई समितिमा चित्रबहादुर एक्लै थियो,
1: हेर्नुहोस्
2: एक्लै थियो। स्वयं चोलेन्द्रजीले चाहिँ मलाई भेट्न खोज्दा पनि मैले मानेको होइन,
1: हेर्नु
2: अहिले के भयो भन्नुहोस् यतिखेर गएर
1: होइन त त्यसको मतलब चोलेन्द्र शमशेर जबरालाई पक्राउ गर्ने कुरा त्यसपछि चाहिँ उहाँका घरमा आदिवासी गर्ने कुरा ठिकै
2: मान्छेले पक्राउ गरे जसले चाहिँ दलाई लामालाई तिब्बतमा पुनस्थापना गर्न खोजेको छ दलाई लामाबाट पैसा लिएर खाएर हाम्रो नेपाल भन्ने चाहिँ संस्था चलाएर एनजिओ चलाएर अब त्यस्तो मान्छेले गृह मन्त्रालय कब्जा गरेर अनि चोलेन्द्र शमशेर पक्राउन हिँड्ने ल भन्नुहोस् चोलेन्द्र शमशेर पक्रन आदेश दिने मान्छे को हो? ऊ कहाँबाट सञ्चालित मान्छे हो भन्नुहोस् कलेज निर्माण गरेको मान्छे हो त म अहिले चाहिँ चोलेन्द्र शमशेरलाई पक्रन चाहिँ आदेश दिने मान्छे पहिला हेर्नुहोस् त्यहाँ जोडियो छ। मैले चाहिँ यो भन्नुको मतलब चोलेन्द्र शमशेरको इतिहास ठिक हो, चोलेन्द्र शमशेर ठिक मान्छे हुन् भनेर मैले किन भन्दिनँ भनेर भन्दाखेरि त्यति बेला काङ्ग्रेसका, एमालेका, माओवादीका मान्छेहरूको साँस गाँसमा नि चोलेन्द्र जस्तो कमजोर चाहिँ मान्छेहरूले चाहिँ सर्वोच्चमा तानेर ल्याउँदाखेरि म एक्लै भए हुँ, म लड्या हुँ। त्यति बेला चाहिँ चोलेन्द्रजीको बारेमा छलफल गर्दाखेरि मसँग चाहिँ मतभेद भएका मान्छे 79 एकचोटि भेट भएपछि बल्ल बोलचाल हो कतिपय काङ्ग्रेसका नेत्री हुन् भन्नेहरू देश बनाउन सांसद भएका, देश बनाउन मन्त्री भएका मान्छेहरूसित हेर्नुहोस्
1: कसको कुरा गर्दै हुनुहुन्छ। प्रसाईजीहरू
2: काङ्ग्रेसका मान्छेसँग गरेका छु, माओवादीका चाहिँ नेताहरूसित गरेका छु, एमालेका नेताहरूसित गरेका छु, त्यो संसदीय सुनवाई समितिमा जो छन्

0: यी संसदीय चुनावमा त्यति बेला अग्नि सापकोटा जिराजमणि र तपाईँ तो बहादुर थिए रायमाझी सुनवाईमा मैले उनीहरूलाई एकान्त लगाएर यस्तो जिल्ला अदालतमा पुनरावेदन अदालतमा चाहिँ विशेष अदालतमा यस्तो बदनाम भइसकेको मान्छेलाई सर्वोच्चमा ल्याउनु हुन्छ भनेर मैले चाहिँ बैठक बस्नुभन्दा पहिले मैले सम्झाउन लगाएकोमा अरू बोलेनन् अघि सापुटा बोलेनन् गिरिराजमणि बोलेनन् उसले त चाहिँ त्यो बाहेक त कमसे कम हाम्रै चाहिँ स्कुलबाट जन्मेको हुनाले उसले प्याच भनिहाले दाईको अडान ठिक छ म दाईको अडान छु तर त हाम्रो नेताहरूले भागभण्ड गरे न्यायाधीशहरूको भागभण्ड गरे अब हाम्रो चाहिँ नियम पुरा गर्न आएका हौ दाई भनेर त्यो बाहेकले इमान्दारीपूर्वक त्यो कुरा खोले भए सकियो त्यसपछि एमालेका जर्नेलहरूलाई फेरि ल्याएँ मैले एकान्तमा मलाई याद छ त्यति बेला राजेन्द्र चाहिँ अब पाण्डेको मलाई याद छ अरू दुईजनाको मलाई राम्रो याद छैन अनि एमालेका मान्छेलाई ल्याएर पनि तिमीहरूले यस्तो चाहिँ तलको अदालतमा यस्तो बदमासी गरेको मान्छे भ्रष्टाचारमा मुछिएको मान्छे सर्वोच्चमा किन ल्याउन खोजिरहेको छ भन्दाखेरि उनीहरूले त्यही भने माथिका नेताहरू भागभण्ड भइसकेछ दाई हामीले त नियम पुरा गर्न आएका भने यति बेला काङ्ग्रेसका कतिपय नेताहरूसित त मेरो चाहिँ झोकाझोकी भएर पछि 79 MA बोलचाल सुरु भयो त्यस्तो गर्छन् हेर्नु आफ्ना चाहिँ गल्ती कमजोरी आफ्ना अपराध चाहिँ जोगाउनको लागि सेटिङ गर्छन् त्यो त्यही कारणले आज तपाईँको चाहिँ विदेशीहरूले नेपालको संसद कब्जा गरे अदालत कब्जा गरे र तपाईँ चाहिँ र तपाईँ चाहिँ सेना कब्जा गरे तपाईँ चाहिँ यही यिनीहरूका चाहिँ कमी कमीले यिनीहरूले गरेका बदमासीका कारणले
1: भनेपछि अहिले पनि कब्जामा छ देशको न्यायालय त्यसो भए
0: देशमा विदेशीको कब्जा छ नि संसद तपाईँको अहिले नेपाली जनताको हो त्यो संसद
1: नेपाली जनताले होइन मतदान गर्छ
0: अनि चाहिँ न्यायपालिका अहिले नेपाली जनताको त्यहाँ काम गर्छ त्यसले
1: होइन नेपालीहरूले
0: सेनाहरूले के गरे फोहोर भयो चाहिँ के 24 घन्टा मैले देखाएको छैन म यहाँ बस्यो मैले हेरेँ है मेरो आँखाले यो मुलुकलाई यहाँसम्म पुर्याउनको लागि जो लामो समयदेखि अमेरिकाले लगानी लगाएको थियो हेर्नुहोस् है अरबौँ रुपियाँ लगानी लगाएको थियो एनजिओ आइएनजिओ खोलेर हरेक राजनीतिक पार्टीका मान्छेहरूलाई तालिम दिन्छ अमेरिकनहरूले नेपालका युवकहरूलाई सशक्तिकरण गर्नुपर्ने नेपालले तपाईँ जहाँ अमेरिकाका युवक युवतीहरूलाई सशक्तिकरण गर्छ ल
1: भन्नुहोस्
0: अमेरिकनहरूले सशक्तिकरण गर्दै अरबौँ रुपियाँ खर्च गरेर
1: चित्र केसीजी त्यो आज मात्र होइन नि त त्यो त हिजोदेखि चलिआएको छ नेपालकै नागरिकले चाहिँ मतदान गरेर संसदमा होइन नेपाली नागरिक मतदान गर्ने नेपाली नागरिकै त हुन् नि होइन चुनावमा मतदान गर्ने नेपाली नागरिक होइनन् जनप्रतिनिधिहरूलाई नेपाली नागरिकले होइन मतदान गरेको चित्रबहादुर केसीजी
0: हो नेपाली हो नेपालीले मतदान गरेको तपाईँ चाहिँ युक्रेनमा पनि जेलेन्सी मतदान गरेको चाहिँ युक्रेनका जनताले हो र तपाईँ चाहिँ सिक्किममा पनि जेन्डु दोर्जेलाई चाहिँ मतदान गरेको सिक्किमका जनताले हो उनीहरूले मतदान गरेर त सिक्किम भारतलाई बुझाए सिक्किमी जनताले मतदान गरेर युक्रेनमा चाहिँ जेलेन्सी जस्तो क्याबेलाई राष्ट्रपति बनाएर युक्रेनका जनताले गएर आज युक्रेन चाहिँ रुखलाई बुझाए बुझाउँदै छन् अमेरिकाले त्यहाँको चाहिँ अब चाहिँ महत्त्वपूर्ण उहरू चिजहरू कब्जा गरिसकेको छ भनेपछि जनतैले हो नि भोट त हालेको जनतैले हो जिताएको त लेन्डु दोर्जेलाई जनतैले हो अनि तपाईँ उसलाई त्यहाँ त्यहाँको जेलेन्सीलाई त्यो ट्याबेलाई जिताएको चाहिँ जनतैले हो युक्रेनका जनताले अनि हिटलरलाई जिताएको भने हिटलर जर्मनका जनताले हो जिताए 60 लाखसम्म युदीहरूलाई चाहिँ अब मेसिनमा हालेर चाहिँ खतम पारे हिटलरले त्यसो भए जहाँ पनि काम त जनताकै माध्यमबाट बनाउँछ नि हेर्नुहोस् लुटेर शासकहरूले अब त्यसले अहिले नेपालमा पनि त्यही भनिन्छ अहिले जुन संसद छ त्यो त जनताले भोट हाले हो नि जनताले भोट हाले सिक्किम के बनाए अनि युक्रेनमा युक्रेनले जनताले भोट हालेर कस्तो मान्छे चाहिँ बनाए त्यहाँ त्यस कारणले अहिले पनि चाहिँ संसारमा तपाईँ चाहिँ अमेरिकी साम्राज्यवादले जुन खालको तपाईँ चाहिँ अब कमजोर राष्ट्रमाथि जुन खालको तपाईँ चाहिँ बदमासी गरिरहेछ षड्यन्त्र गरिरहेछ त्यो देशका शासकहरू त्यो देशका शासकहरू कर्मचारीहरू मिडियासम्म तपाईँ पनि मिडिया कर्मी हो तपाईँ चाहिँ पैसाको लागि सम्पत्तिको लागि तपाईँ चाहिँ जब राजनीति

0: के हुन्छ अब चाहिँ नोकरी गर्छ मान्छेले अनि मिडियामा काम गर्छ पैसाको लागि त्यो देशको अस्तित्व यही नेपालको जस्तो हुन्छ हेर्नु होला
1: चित्र
0: नेपालले त अझ भोग्न पर्ने कठिन दिनहरू चाहिँ आउन बाँकी नै छ
1: एउटा कुरा प्रधानमन्त्री बालेन्द्र शाह आज कस्तो व्यक्ति हो उहाँले त भ्रष्टाचार गर्दिन भन्नुभएको छ नि त
0: मैले भन्नै परेन गिरेन्जु चाहिँ अमेरिका निक्लने मिडियाले नि सबै ल्याइहाल्यो नि 2017 तपाईँ चाहिँ अब 1917 त्यहाँ तालिम प्राप्त गरेको गिरेन्जोनले चाहिँ ल्याइहाल्यो नि को को हुन् तालिम प्राप्त मान्छे भनेर चार पाँचजनाको नाम दिएन अनि तिनै मान्छे अहिले नेपालमा हिरो नेपाली जनता चाहिँ भगवान् हुन् परमेश्वर हुन् नेपाललाई अब स्विजरल्यान्ड बनाउँछन् भन्ने नेपाली जनतालाई केही सिकाएको हो नि भन्न लागेको कतिपय मिडियाहरूले जब पैसा लिएर उनीहरू पक्षमा चाहिँ रात दिन वकालत गरेर आफ्नो जन्म दिने आमालाई पहिला लाएर जारी बुझेर खाने ठुलो तत्त्व छ नेपालको हेर्नु
1: होइन
0: मासहरू षड्यन्त्रकारीहरू त्यसमा नेपालको जीवन मरणको अस्तित्व जीवन मरणको दोषमा छ दलाई लामाबाट सञ्चालित मान्छेले गृह मन्त्रालय कब्जा गर्ने ल भन्नु छ
1: होइन सुदन
0: उसले आदेश गरेर उसको चाहिँ छानबिनको रिपोर्ट ल्याउन नपर्ने अहिलेको गृहमन्त्रीको नेपाली जनतालाई उसको छानबिनको रिपोर्ट चाहिँ नेपाली जनताले थाहा पाउन नपर्ने गृहमन्त्रीको अरूको मात्रै पाउने अरूको मात्र कारवाही गर्ने अनि सहकारी ठगेका मान्छेहरू त्यो ठगी हो त्यो ठगी अदालत कब्जा गरेपछि त्यो मुद्दा फिर्ता लिनुपर्ने अनि यहाँ न्यायको कुरा गर्ने विकासको कुरा गर्ने
1: अनि एउटा कुरा अब सुदन गुरुङले पनि अहिले पछिल्लो समय त राम्रै काम गरिरहनु भएको छ नि त होइन गृहमन्त्रीले
0: के अरे
1: सुदन गुरुङ गृहमन्त्रीले राम्रो काम गरिरहनु भएको छैन पछिल्लो
0: होइन राम्रो काम गरे नि उनले तपाईँ चाहिँ दलाई लामाबाट सञ्चालित तपाईँ चाहिँ एनजिओ खोलेर अनि तपाईँ चाहिँ बोर भरको त्यहाँ हिसाबमा पानी बाँडेर अनि तपाईँ चाहिँ सिंहदरबार डढालेर संसद भवन डढालेर सर्वोच्च डढालेर अनि तपाईँ चाहिँ नि अब रवि लामी छानेका पाँच पाँचवटा मुद्दाहरू तपाईँ चाहिँ फिर्ता लिन लाएर अदालतका न्यायाधीश समेत बिक्री भएर मैले सुरुमै अस्तिको अन्तर्वार्ता पनि तपाईँलाई भने नि त राज्य सत्ता भनेको सेना हो राज्य सत्ता भनेको अदालत हो राज्य सत्ता भनेको संसद हो त्यो चिन चाहिँ अमेरिकाले कब्जा गरिसकेपछि यहाँ नेपालीले के को फुर्ती गर्ने के को यहाँ गफ गर्ने सबै राजनीति पार्टीहरूले के को ठुल्ठुला कुरा गर्ने राज्य सत्ता चाहिँ अमेरिकालाई बुझाएर अनि यहाँ मिडियाका चाहिँ कुरा सुन्छु मैले अनि नेताहरूको भाषण सुन्छु मैले मिडियामा त्यस हुनाले हिजो यी सबै स्थिति आउँछ भनेर संसदमा लड्ने त राष्ट्रिय जनमोर्चा हो नि निर्भीकता साथ त्यो त तपाईँले देख्नु भएको छ नि
1: होइन तथ्य प्रमाणमा कुरा गर्नु पर्यो नत्र सरकारले पक्राउ गर्न सक्छ क्या यतिखेर
0: होइन पक्राउ गरेर उसले मार्ने न अरू के गर्न सक्छ सद्दाम हुसेनलाई मार्यो उसलाई पचाउन गाह्रो परेछ कर्णेल गद्दाफीलाई मार्यो उसलाई पचाउन गाह्रो परेछ त्यो त साम्राज्यवादीहरूको चरित्रै हो नि तपाईँ चाहिँ त्यो कमजोर देशमा चाहिँ कब्जा गर्ने त्यहाँको उनीहरूको विरोध गरेर हत्या गर्ने उनीहरूको बोडीमा गर्न सक्ने कामै त्यही हो उनीहरूले अरू त गर्न सक्दैनन् सद्दाम हुसेनलाई तपाईँ चाहिँ यहाँ यसो चाहिँ आणविक बम छ भनेर होइन अमेरिकाले चाहिँ सद्दाम हुसेनले ज्यान लिएको कर्णेल गद्दाफीको तपाईँ लिबियामा चाहिँ त्यहाँको प्राकृतिक साधन स्वरूप लुट्न होइन अमेरिकाले कर्णेल गद्दाफीको ज्यान लिएको बुझ्दैनन् हामीले अब नेपालमा केही स्थिति हुन गइरहेछ अब चिनसँग लड्नको लागि तपाईँ चाहिँ नि अमेरिकाले चाहिँ नेपाल कब्जा गरिरहेछ
1: र अहिलेको अवस्थामा चाहिँ देशमा अबको सरकारले यो सरकारले रवि लामिछानेजीले त राजनीतिक रूपमा त राम्रो चरित्र प्रदर्शन गरिरहनु भएको छ नि त अहिले राजनीतिक रूपमा रवि लामिछानेको एक्टिभिटिजहरू क्रियाकलापहरू राम्रो छन् नि होइन अहिले पछिल्लो समय
0: राम्रो छ उनले कति सहकारी कति रकम लुटेका हुन् उनी सांसद हुँदाखेरि उनका टाउका के थियो मुद्दा त्यो दुनियाँले जानेछ अब नेपाली जनताले जब हुन्छ नि अहिले अहिले ऊ चोखो भनेर चाहिँ नि अब यो भ्रमवश चाहिँ उसलाई चाहिँ गइरहेका छन् मैले चिनेको छु नि म त संसदमै छँदै हो नि 21 सिटका लोभले सहकारीमा गरेको त्यत्रो ठगीका मुद्दा फिर्ता लिने अनि त म चाहिँ अब सुशीला म्याडम चाहिँ कसरी प्रधानमन्त्री भइदिउन्, नेपाली जनताले चुनेको चाहिँ संसद कसरी अमेरिकाले सिद्ध्याएको त्यो कुरो के हामीले थाहा छैन। रवि लामी छानिया बारे तपाईँले मलाई भन्नुपर्छ, अरू कसैले भन्नुपर्छ, उसका दलालहरूले गर्ने कुरा हो, अमेरिकन दलालहरूले गर्ने कुरा, रवि लामी छानियालाई, बालेनलाई, सागर ढकाललाई अनि सुजन गुरुङलाई चाहिँ बनाउनको लागि अमेरिकाले गरेको खर्चको फाँडबारी आएन अहिले, बाहिर सार्वजनिक भएन, के नेपाली जनताले सुने होइन, त्यो सुनेर पनि नेपालमा के छ भने आफ्नो निजी स्वार्थको लागि, फाइदाको लागि, साम्राज्यवादीहरूबाट पैसा लिएर आफ्नो सुख सहेलको लागि, सम्पत्ति जोड्नको लागि जे गर्न पनि तयार भएर तपाईँ चाहिँ काठमाडौँ जस्तो ठाउँमा, काठमाडौँका वरिपरिका ती गुम्बाभित्र तपाईँ टिओबी दलाई लामाका तपाईँ चाहिँ सेनाहरू, दलाई लामाका चाहिँ मान्छेहरू तपाईँ चाहिँ ती गुम्बा कब्जा गरेर बसेका छन्, त्यही राष्ट्रपति छन्, त्यही प्रधानमन्त्री छन्, त्यही सेना छन्, त्यही प्रहरी छन्, त्यही पत्रकारहरू छन्, त्यही बुद्धिजीवीहरू छन्, तर त्यो हेर्दा छन्, रमाइलो गर्दा हेर्दा छन्, र तपाईँ चाहिँ अमेरिका जा विदेश जाने हो, विदेश पनि अमेरिका जाने हो, त्यहीँ गएर मोज गरिदियो, त्यहीमा चाहिँ चाहे पढे लेखेको मान्छे होस्, चाहे विश्वको मान्छे होस्, अब 80-80 लाख तपाईँ चाहिँ मान्छे जब विदेश जान्छन्, यहाँका कल कारखाना उद्योग धन्दा चाहिँ सखा पार्ने, र तपाईँ चाहिँ यहाँ अमेरिकनहरूको चाहिँ रजाई गराई चाहिँ राखेका छन्, केही प्रतिनिधि हुन् चाहिँ बालेन पनि, रवि पनि, सुजन पनि, ठोकेर भन्छु मैले।
1: र अब जाँदा जाँदै अहिलेको अवस्थामा चाहिँ अब देशमा सुशासन आउँछ कि आउँदैन, भ्रष्टाचारको अन्त्य हुन्छ कि हुँदैन, समूल नष्ट हुन्छ कि हुन्न भ्रष्टाचारको?
0: पहिले त चाहिँ साम्राज्यवादीहरूको तपाईँ चाहिँ हस्तक्षेपलाई अन्त्य गर्नुपर्छ नेपाली जनताले। विगतमा यी राजनीतिक पार्टीहरूले जे जति गल्ती कमजोरी गरे पनि नेपाली जनताका अगाडि सार्वजनिक रूपले विगतमा गरेका उनले गरेका अपराधहरू, आर्थिक रूपमा, सामाजिक रूपमा, राजनीतिक रूपमा गरेका अपराधहरू नेपाली जनताका अगाडि माफी माग्दै राष्ट्रियताको पक्षमा, गणतन्त्रको पक्षमा चाहिँ राजनीतिक पार्टीहरू चोर भएन, तन्नार भएन, उनीहरू नै फेरि एक ढिक्का भएर जसरी विगतमा तपाईँ चाहिँ राणा शासन फाल्दा, राजतन्त्र फाल्दा तपाईँ चाहिँ एक ठाउँ भएका थिए, फेरि पनि नेपाली जनताका अगाडि माफी मागेर विगतमा गरेका आफ्नो कमी कमजोरीलाई चाहिँ दोहोऱ्याउनु छैन भनेर प्रण गरेर तपाईँ चाहिँ फेरि पनि साम्राज्यवादको विरुद्धमा सबै एक ठाउँ उभिनु र देशको अस्तित्व बचाउनुको विकल्प छैन।
1: हस्, चित्रबहादुर केसीजी, यहाँको महत्वपूर्ण समयको लागि म धन्यवाद दिन चाहन्छु, नमस्कार।
0: धन्यवाद, मलाई पनि चाहिँ समसामयिक विषयमा अवसर दिनुभयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद।
1: जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीआरले श्रोता, यतिखेर जानकारी प्राप्त भए अनुसार म तपाईँलाई जानकारी गराउन चाहन्छु, नेपाली कंग्रेसको 15 महाधिवेशनको मतगणना जारी छ। यहाँलाई थाहा छ यो मतगणनामा पछिल्लो समय आएको अपडेट अनुसार नेपाली कंग्रेसको महाधिवेशनमा उपसभापतिमा डाक्टर चन्द्र भण्डारीले अग्रता कायम गर्नुभएको छ भने महामन्त्रीमा प्रदीप पौडेलले अग्रता कायम गर्नुभएको छ। आदरणीय श्रोता, यतिखेर नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणना केन्द्रीय उपसभापति खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र केन्द्रीय महामन्त्रीमा खुलातर्फ प्रदीप पौडेलले अग्रता कायम गर्दै गर्दा प्राप्त पछिल्लो मतगणना अनुसार उपसभापतिमा खुलातर्फ डाक्टर भण्डारीले 623 मत प्राप्त गर्दा इन्जिनियर मधु आचार्यले 343 मत मात्रै प्राप्त गरेका छन्। अर्कोतर्फ यता महामन्त्री पदमा केन्द्रीय महामन्त्री खुलातर्फ प्रदीप पौडेलले सबैभन्दा बढ़ी 688 मत प्राप्त गर्दै गर्दा अमर सिंह पुन मगरले 443 मत प्राप्त गरेका छन्। उदय शमशेर राणाले 388, डाक्टर सुनिल कुमार शर्माले 300, गुरूराज घिमिरेले 169, नयन सिंह महरले 129 मत प्राप्त गरेका छन्। शंकर तिवारीले 19 मत र डाक्टर सन्तोष उपाध्यायले 17 मत प्राप्त गरेका छन्। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः।
2: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसेल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
3: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
2: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
2: आर्थिक वर्ष 2082-83 वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
3: आर्थिक वर्ष 2083-84 लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
2: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 शेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा
2: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
3: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
2: वार्षिक कार्य योजना 2083-84 अनुमोदन सम्बन्धमा
3: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
2: एकाई प्रतिनिधि छनौट सम्बन्धमा
3: र विविध
2: एकाईगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाई नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुन्थान चैनपुर नगरपालिका 8 संखुवा सभा
3: एकाई नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
2: एकाई नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
3: एकाई नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
2: एकाई प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98525-3191 99570-191 98420-92388 र 98525-53154 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा
4: कष्ट हरेर आयो बडा दशैं मनमा खुशी छरेर आयो बडा दशैं नेपाली जनको महान पर्व सबैले मनाऊ उमङ्ग पन भरेर आयो बडा दशैं
3: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली जनहरूमा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: छोरा श्रीराम दाहाल श्रीमती संगीता कार्की दाहाल छोरा रविन दाहाल छोरी पुनम दाहाल बुबा चपट बहादुर दाहाल आमा गंगामाया दाहाल भाई राजेन्द्र दाहाल बुहारी सुशीला दाहाल भतिजा प्रज्वल र युकेश दाहाल लगायत सम्पूर्ण दाहाल परिवार चैनपुर नगरपालिका 11 दुहाकोट संघ सभा

0: जान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, लिख्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए छु आए।
0: होइन आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स ट्रालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स ट्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852545741।

0: नमस्कार, म गायक अशोक मुखर्जी। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बिचको थुम रेडियो अरुण।
1: यतिखेर हाम्रो बेसमा विश्लेषक एवं वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी हुनुहुन्छ। त्रिपाठी जी, नेपालीहरूले धेरै सुने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद, गुड मर्निङ।
1: नेपाली कंग्रेसको 15 महाधिवेशन जारी छ, मतगणना भइ नै रहेको छ। यतिखेर आधिकारिकताको विवाद एकातर्फ, सर्वोच्च अदालतमा विचाराधीन छ। गगन थापा नेतृत्वको 15 महाधिवेशनको आधिकारिकता र अहिले महाधिवेशनले देखाएको रौनकलाई जोडेर कसरी हेर्न सकिन्छ?
2: होइन, अब आधिकारिकताको अहिले च्याप्टर कहीँ कहीँ क्लोज जस्तो स्थिति हो, किनभने नेपाली कंग्रेसको विशेष महाधिवेशनले जुन नेतृत्वलाई स्थापित गर्यो त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको स्थिति छ। र निर्वाचन आयोगको यो निर्णय, किनभने राजनीतिक दल सम्बन्धी ऐनमा एउटा स्पष्ट बन्दोबस्त के गरिएको छ भने, राजनीतिक दल सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णय अन्तिम हुन्छ। त्यस कारण चाहिँ देवाजीहरू, पूर्णबहादुर खड्काजीहरू, उहाँहरू चाहिँ रिटमा जानु पर्यो। त्यहाँ अपिलको बन्दोबस्त थिएन, किनभने निर्वाचन आयोगको निर्णय नै अन्तिम भएको स्थिति हो। रिटमा जाँदाखेरि सर्वोच्च अदालतले निर्वाचन आयोगकै निर्णयलाई वैधता प्रदान गरिसकेको छ, त्यो नै त्यो सही निर्णय हो भनेर मानिसकेको छ। र त्यसपछि अब यसपछि उहाँहरू पुनरावलोकनमा जानुभयो, पुनरावलोकनमा गएर निशासम्म दिएको स्थिति हो। तर यसपछि उहाँले यो यसलाई यो महाधिवेशनको सम्पूर्ण प्रक्रियालाई रोकिपाऊ भनेर पुनः निवेदन दिँदाखेरि सर्वोच्च अदालतले त्यो चाहिँ त्यसलाई इन्टरटेन गरेन, अर्थात यो महाधिवेशनको प्रक्रियालाई गो अहेड भन्यो, यसमा हस्तक्षेप गरेन, यसलाई चाहिँ सम्पन्न हुनलाई कुनै बाधा अवरोध गरेन। भनेपछि अब यसलाई चाहिँ अब यसलाई आधिकारिकताको विवादको त्यत्रो ठूलो प्रश्न छैन, किनभने अब एकचोटि दोहोऱ्याएर बहसम्म हुने हो। तर अब एउटा कुरा हामीले बुझ्नुपर्ने कुरा के छ भने, सर्वोच्च अदालतले कुनै अब असम्भव हुने निर्णय गर्दैन, किनभने अलरेडी इट इज अ फेट कम्पनी। अब 15 महाधिवेशन सर्वोच्च अदालतले आफै उसको दृष्टिकोण के प्रकट भइसक्यो भने, किनभने यसमा एउटा कम्पेलिङ रिजन भएको भए, बाध्यात्मक स्थिति भएको भए यो महाधिवेशनको प्रक्रियाले रोकिने थियो। तर नरोकिसकेपछि अब महाधिवेशनको प्रक्रिया चाहिँ सम्पन्न भयो, देशभरिबाट वडा तहदेखि नै एउटा ह्युज डेमोक्रेटिक एक्सर्साइज भयो, र यसपछि केन्द्रीय महाधिवेशन पनि अब सम्पन्न भइसकेको स्थिति छ। अब खालि यो मतगणनाको कार्य मात्रै बाँकी छ। भनेपछि अब अहिले यो पोइन्टमा आएर निर्वाचन आयोगले यो सम्पूर्ण प्रक्रियालाई डिरकगनाइज गर्ने, यसलाई उल्टाउने म देख्दिनँ, किनभने त्यो गर्दाखेरि त्यो जुडिसियरी म्यानेजेबल स्ट्यान्डर्ड भन्छ, त्यो चाहिँ यो सम्पूर्ण कुरालाई अन्डु गर्दाखेरि, उल्टाउँदाखेरि त्यसले चाहिँ गम्भीर कानुनी र राजनीति जटिलता पनि ल्याउँछ।
1: भनेपछि अहिलेको 15 महाधिवेशन जसरी चाहिँ सफलतापूर्वक सम्पन्न हुन गइरहेको छ, यसले चाहिँ कस्तो खालको मेसेज प्रवाह गरिरहेको छ कंग्रेस जनहरूमा र नेपालको अहिलेको यो पछिल्लो युवा पुस्ताको इतिहासमा?
2: अब यसलाई म एउटा कुरा के भन्छु भने, हेलो,
1: हजुर हजुर,
2: के भन्छु भने, यो नेपाली कंग्रेसको जुन महाधिवेशन भयो यसको सिग्निफिकेन्ट खालि नेपाली कंग्रेसमा मात्रै सीमित छैन, यो समकालीन नेपाली राजनीतिको एउटा महत्वपूर्ण परिघटना हो। किनभने यसमा नेपाली कंग्रेसको एउटा आफ्नो ऐतिहासिक विरासत त छँदै छ, तर यसले समकालीन नेपालमा तिन चारवटा कुरा गर्यो। यसले आफ्नो एउटा जेनेरेसन सिफ्ट भयो, एउटा चाहिँ पुस्ता नै के छ भने नयाँ पुस्ता नेपालको राजनीतिमा आयो, र त्यसको एउटा चाहिँ पोलिटिकल भेहिकलको रूपमा त्यसलाई त्यो पोलिटिकल एउटा चाहिँ भेहिकलको रूपमा नेपाली कंग्रेसले आफूलाई स्थापित गर्यो। तपाईँ हेर्न सक्नुहुन्छ कि धेरै ठुलो संख्यामा चाहिँ के छ भने युवा पुस्ताहरू राजनीतिक प्रक्रियामा सहभागी भएका छन्। यो एउटा पोस्ट जेएनजी एउटा न्यू पोलिटिकल अर्डरलाई नेपाली कंग्रेसले संस्थागत गर्यो। त्यो युथहरूको जुन एसपिरेसन हो, जुन आकांक्षा हो, जुन उनीहरूको राजनीतिक पार्टिसिपेसन हो, निर्णय प्रक्रियामा उनीहरूलाई समावेश गर्ने जुन कुरा हो, त्यो चाहिँ अहिलेको नेपाली राजनीतिको महत्वपूर्ण परिघटना हो। त्यसले युथहरूलाई स्पेस दिएको छ र नेपाली कङ्ग्रेसको आफै पनि चाहिँ के छ भने यो जेनेरेसन सिफ्ट हो। एउटा चाहिँ के छ भने नेपालको राजनीति एउटा नयाँ पुस्तामा चाहिँ के छ भने प्रवेश गरेको छ। अर्को कुरा के देखियो भने दक्षिण नेपालको मात्रै भन्नु दक्षिण एसियाकै तपाईँले एउटा पोलिटिकल पार्टीहरूको इतिहासलाई हेर्नु हो भने आखिर दक्षिण एसियामा कुन चाहिँ राजनीतिक दल छ जसले ग्रास रुटदेखि केन्द्रीय तहसम्म चाहिँ के छ भने एउटा इन्टरनल पार्टी डेमोक्रेसी चाहिँ एक्सर्साइज गरेको छ। किनभने दक्षिण एसियामा हामी के देख्छौँ भने पोलिटिकल पार्टी आर हाइली सेन्ट्रलाइज फ्युडलिस्टिक छन्, त्यहाँ चाहिँ के छ भने इन्टरनल पार्टी डेमोक्रेसी छैन। त्यस कारण राजनीतिक दलहरू चाहिँ लोकतन्त्रको कुरा गर्छन् तर आफूभित्रै लोकतन्त्रको अभ्यास केही गर्दैनन्। तर नेपाली कङ्ग्रेसले एउटा चाहिँ के छ भने दक्षिण एसियामै एउटा उदाहरण के प्रस्तुत गर्यो भने तल्लो तहदेखि ग्रास रुटले देखिने वडा तहदेखि नै सेन्ट्रल लेभलसम्म चाहिँ के छ भने एउटा ह्युज डेमोक्रेटिक एक्सर्साइज गर्यो, एउटा इन्टरनल पार्टी डेमोक्रेसीलाई इन्स्योर गर्यो र पार्टीको प्रोग्रामहरू पोलिसीहरू चाहिँ के छ भने एउटा चाहिँ के भने म्यासिभ चाहिँ डिस्कसन भएको छ र यसले के गरेको भने लिडरसिप मात्रै रिन्युअल भएको छैन, पार्टीको आइडियोलोजी त्यसको प्रोग्राम पोलिसीलाई पनि चाहिँ के छ भने एउटा कन्टेम्पोररी कन्टेस्टमा चाहिँ त्यसलाई रिडिफाइन गर्ने कोसिस भएको छ। जस्तो भन्नुहोस् विपिन कोइरालाले प्रजातान्त्रिक समाजवाद भन्नुभयो, प्रजातान्त्रिक समाजवाद अब अहिले 21st सेन्चुरीको प्रजातान्त्रिक समाजवाद कस्तो हुने त त्यसलाई पनि नेपाली कङ्ग्रेसको अहिलेको कन्भेन्सनमा त्यसलाई रिडिफाइन गर्ने कोसिस गरेको छ, पोलिटिक्सको एउटा नयाँ ग्रामर खोज्ने कोसिस भएको छ। र जस्तो प्रजातान्त्रिक समाजवादकै कुरा गरोस्, विपिन कोइराला कति बेला जुन बेला विपिन कोइराला हुनुहुन्थ्यो त्यो बेला चाहिँ अहिलेको जस्तो यति धेरै ग्लोबलाइज वर्ल्ड थिएन, अहिलेको जस्तो इन्फर्मेसन टेक्नोलोजीको म्यासिभ चाहिँ एक्सप्लोजन भएको थिएन, इन्फर्मेसन टेक्नोलोजी नै थिएन, इन्टरनेट नै थिएन, अहिलेको जस्तो ट्रान्सपोर्टको डेभलपमेन्ट भएको थिएन, क्लाइमेट चेन्जको एजेन्डा थिएन, यत्रो अहिलेको जस्तो चाहिँ म्यासिभ स्केलमा साँच्चै भन्यो भने आधा नेपाल त नेपाल बाहिर गइसक्यो, म्यासिभ चाहिँ माइग्रेसनको स्थिति छ, युथहरू चाहिँ देश छोडेर हिँडिरहेको स्थिति छ। त्यो च्यालेन्जेस विपिन कोइरालाको पालामा त्यो फेनोमेनाहरू थिएन। त्यो बेला नेपाली समाज एउटा लाजिली एउटा चाहिँ के छ भने एग्रिकल्चर सोसाइटी थियो, अहिले चाहिँ के छ भने नेपाली समाजको इन्टायर संरचना त्यसको एक्सपिरेसन सबै कुरा चेन्ज भएको छ, नयाँ प्रश्नहरू आएको छन्। अब यो समकालीन स्थितिमा प्रजातान्त्रिक समाजवादको जुन अवधारणा हो त्यसलाई कसरी रिडिफाइन गर्ने त्यो कुरा छ। त्यसले चाहिँ के छ भने प्रजातान्त्रिक समाजवाद भनेर एउटा स्टेट चाहिँ यो पुँजीवाद सृजना गरेर हुँदैन, कसरी चाहिँ इकोनोमीलाई डेमोक्रेटाइज कसरी गर्ने, इकोनोमिक डेभलपमेन्ट अपर्च्युनिटिजहरू कसरी चाहिँ क्रिएट गर्ने, समाजको चाहिँ के छ भने पिछडिएका वर्ग र समुदायको कसरी मेन स्ट्रिम गर्ने, उनीहरूको लागि आर्थिक अपर्च्युनिटिजहरू कसरी क्रिएट गर्ने, कसरी चाहिँ युथहरूलाई चाहिँ म्यासिभ स्केलमा इम्प्लोइमेन्टहरू कसरी क्रिएट गर्ने, कसरी चाहिँ सोसल जस्टिस कसरी इन्स्योर गर्ने,
1: कसरी मैले तपाईँलाई जोड्न खोजेको कहाँ छु भने कंग्रेसको 15 महाधिवेशन गगन थापा नेतृत्वको महाधिवेशनको मतगणना हुँदैछ, देउबा पक्षले पनि अर्को महाधिवेशन गर्दैछ मंसिरमा भनिरहेको छ, एउटै पार्टीका दुईटा महाधिवेशन हुन्छन् कि अब देउबा पक्ष चाहिँ छुट्यो अब यसबाट यो मूल नेतृत्व?
2: एउटा कुरा म स्पष्ट रूपमा के भनिदिन चाहन्छु भने देउबाजीले अब अहिले यो नेपाल अहिले मल्टी पार्टी सिस्टममा छ, कसैले पनि राजनीतिक दल खोल्न सक्छ, त्यसलाई चाहिँ संविधानले कानूनले कहीँ रोक लगाएको छैन, राजनीतिक दलहरू चाहिँ खोल्न सक्छ। तर एउटा कुरा म के भन्न चाहन्छु भने नेपाली कङ्ग्रेसको जुन आइडेन्टिटी हो, चार तारा यसको चाहिँ झण्डा छ, यसको चाहिँ चुनाव चिन्ह छ, त्यो अहिले चाहिँ के हो भने त्यो चाहिँ अहिले जुन अहिलेको 15 महाधिवेशन भयो र जुन विशेष महाधिवेशनले स्थापित गरेको कार्य समिति थियो त्यसले गराएको जुन महाधिवेशन छ त्यसलाई त्यसको पक्षमा सर्वोच्च अदालतले निर्णय गरिसकेको छ। भनेपछि अहिले देउबाजीहरूले गरिरहेको जुन समानान्तर चाहिँ यो गतिविधि हो, समानान्तर महाधिवेशनको जुन कुरा छ त्यसलाई चाहिँ नेपालको कानूनले चिन्दैन। त्यो चाहिँ कानुनभन्दा बाहिरको प्रक्रिया हो। नेपाली कङ्ग्रेसको झन्डा नेपाली कङ्ग्रेसकै नाममा चाहिँ त्यो गर्न चाहिँ राजनीतिक रूपमा पनि त्यो मिल्दैन र त्यसको कानुनी आधार पनि छैन। किनभने त्यो कुरालाई त निर्वाचन आयोगले एउटा निर्णय गर्यो, त्यसको निर्णय अन्तिम हुने भनेर नेपालको राजनीतिक दल सम्बन्धी ऐनमा छ, सर्वोच्च अदालतले त्यसलाई अपहोल्ड गरिसक्यो, मान्यता प्रदान गरिसक्यो। भनेपछि अब हामी नै नेपाली कङ्ग्रेस हो भन्नु, अब नेपाली कङ्ग्रेसको अर्को केही समूह भनेर नाम राख्न सक्ला, जस्तो हिजो पनि देवाजीले नेपाली कङ्ग्रेस प्रजातान्त्रिक भनेर एउटा नाम राख्नुभएको थियो, त्यसो केही उपनामहरू दिएर केही नयाँ आइडेन्टिटी क्रिएट गर्न सक्नुहुन्छ। तर एउटा कुरा के छ भने उहाँहरूले त्यो तारचारा चिन्ह, तारचाराको झण्डा, पार्टीको झण्डा र चुनाव चिन्ह, त्यो चाहिँ त अब चाहिँ अहिले अहिलेको जुन पन्ध्रौं महाधिवेशन भयो, अब त्यो नै संस्थापन पक्ष हो, त्यो नै आधिकारिक पक्ष हो, त्यसलाई नै कानूनले चिन्छ, त्यसलाई नै संविधानले चिन्छ। भनेपछि अब यो नेपाली कङ्ग्रेसै भनेर त्यो चाहिँ गतिविधि गर्ने कुरालाई कानूनले चिन्दैन। अब कसरी पनि त्यो पार्टीको पार्टी खोल्न सक्छ, गतिविधि गर्न सक्छ, त्यसलाई मान्यता भन्दैन। तर एउटा कुरा स्पष्ट रूपमा त्यो के चाहिँ स्पष्ट हुनु जरुरी छ भने त्यो नेपाली कङ्ग्रेसकै चाहिँ के छ भने नाममा हुन सक्दैन, त्यो चाहिँ त्यसलाई चाहिँ अब अर्को केही दिन सकिन्छ। तर चुनाव चिन्ह र झण्डा उहाँले त्यो चाहिँ क्लेम गर्न सक्नुहुन्न। जस्तो भोलि स्थानीय चुनाव हुँदैछ, स्थानीय चुनावमा प्रदेशको चुनाव होला, त्यो त अब करिब करिब आइसकेको छ, त्यहाँ यी नेपाली कङ्ग्रेसकै चुनाव चिन्ह उनकै लिएर चाहिँ उहाँले त्यो गर्न सक्नुहुन्न, त्यो दावी गर्न सक्नुहुन्न। निर्वाचन आयोगले त्यो चाहिँ उहाँले त्यो चिन्ह उहाँले प्रदान गर्दैन। त्यस कारण एउटा कुरा चाहिँ त्यो स्पष्ट छ र अहिले चाहिँ के हो भने पार्टीको जुन आधिकारिक नेपाली कङ्ग्रेस हो, नेपाली कङ्ग्रेस भनेर जुन त्यसको विरासत छ, त्यसको जुन निरन्तरता छ, जुन त्यसको जुन लेगेसी छ, त्यो अहिलेको चाहिँ पन्ध्रौं महाधिवेशनले जुन कार्य समितिलाई एडप्ट गरेको छ, जुन कार्य समिति अहिले बन्दैछ, त्यसको निर्वाचन परिणाम आउँदैछ, मतगणना हुँदैछ, अब त्यसैको त्यो निरन्तरता त्यसै पाउँछ, त्यसले नेपाली कङ्ग्रेसको लेगेसीलाई त्यसले एनिएलिएट गर्छ। सानेपा पार्टी अफिस चाहिँ के छ भने यही कमिटीको हुन्छ, यी पन्ध्रौं महाधिवेशनले जुन चाहिँ कमिटी बनाउँदैछ त्यही कमिटीले सानिपा अफिस होल्ड गर्छ। जिल्ला जिल्लामा जुन यसका चाहिँ यसको नाममा रहेका जुन सम्पत्तिहरू छन्, ब्याङ्क खाताहरू छन्, यसको चुनाव चिन्ह छ, यसको झण्डा छ, यो चाहिँ अब अन्यथा हुन सक्ने म देख्दिनँ। त्यस कारण अब बहुदलीय प्रणाली हो, पार्टी खोल्ने कुरालाई अब कसैले अन्यथा भन्न सक्दैन। देवाजीले पनि भनेर गर्नु भएको थियो, अब कुनै त्यही नेपाली कङ्ग्रेस प्रजातान्त्रिक भनेर नेपाली कङ्ग्रेस देउवा भनेर उहाँले फेरि त्यो अर्कै के एउटा रिभाइभ गर्न सक्नुहुन्छ। तर फर स्योर कि उहाँले अब चार तारा चिन्ह र पार्टीको चुनाव चिन्ह त्यो चाहिँ क्लेम गर्न सक्नुहुन्न, त्यो कुरा चाहिँ कानुनी रूपमा स्पष्ट छ।
1: भनेपछि अब त्यो विचाराधीन मुद्दाको फैसलालाई त अन्तिम निर्णयका रूपमा लिनु पर्ला नि त, भोलि आइसके पछाडि आदेश त होइन, जस्तो
2: होइन। अब यस्तो छ, म तपाईँ भन्छु, अब अब अब अब चाहिँ एउटा टेक्निकली स्पिकिङ अब यो सर्वोच्च अदालतले निशासम्म चाहिँ दिएको स्थिति हो, त्यो निशा दिएपछि अब यसमा चाहिँ बहस चाहिँ हुन्छ। तर एउटा कुरा म स्पष्ट के गर्न चाहन्छु भने अब त्यो सम्पूर्ण कुरालाई चाहिँ के किनभने एउटा त्यहाँ अन्तर्गत निर्वाचन आयोगले निर्णय गरेको छ, एउटा प्रक्रिया त्यसपछि एउटा सर्वोच्च अदालतले अलरेडी त्यसलाई चाहिँ अपहोल्ड गरिसकेको छ। सर्वोच्च अदालतले महाधिवेशनको प्रक्रियालाई चाहिँ कहीँ चाहिँ बाधा अवरोध उत्पन्न गरेको छैन। सर्वोच्च अदालतको दृष्टिकोण पनि त निशा दिएपछिको घटना अर्को घटनाक्रम पनि त भयो नि। यदि घटनाक्रम के भयो भने कि यो जुन महाधिवेशनको जुन प्रक्रिया हो त्यसलाई चाहिँ सर्वोच्च अदालतले रोकेन, सर्वोच्च अदालतले त्यसमा स्टे गरेन, सर्वोच्च अदालत स्टे गर्न सक्यो नि। भनेपछि त सर्वोच्च अदालतको एउटा चाहिँ दृष्टिकोण के आइसक्यो भने कि अब चाहिँ यो अब यसलाई चाहिँ यसलाई उल्टाउने अब ग्राउन्ड चाहिँ निकै सीमित छ, सर्वोच्च अदालतको आफ्नो दृष्टिकोण पनि आइसक्यो। भनेपछि सर्वोच्च अदालत आफैले महाधिवेशन गर्ने कुरालाई नरोकिसकेपछि फेरि भइसकेको महाधिवेशनलाई फेरि कसरी अन्डु गर्ला र कसरी त्यसलाई उल्टाउला, कसरी त्यसलाई यो केही पनि होइन कसरी भन्ला, कसरी यस्तो यो यत्रो चाहिँ ह्युज डेमोक्रेटिक एक्सर्साइज भएको छ, वडादेखि लिएर केन्द्रसम्म चाहिँ के छ भने आज चाहिँ यत्रो ह्युज पोलिटिकल एउटा एक्सपेरिमेन्ट भएको छ, त्यसलाई अब यो केही पनि होइन कसरी भन्ला। त्यस कारण अब त्यसलाई चाहिँ हामीले त्यही रूपमा बुझ्यौं। अब हाइपोटेक्निकल कुरा गर्दाखेरि यो कोष हो, सर्वोच्च अदालत हो, निशा दिएको छ, बहस हुन्छ, छलफल हुन्छ, टेक्निकल स्पिकिङ उल्टिमेट यसलाई चाहिँ सर्वोच्च अदालतले जे पनि निर्णय गर्न सक्छ। तर एउटा कुरा के छ भने सर्वोच्च अदालत पनि त एउटा केही तर्कको आधारमा, विधिशास्त्रको आधारमा, मुलुकको संविधानको आधारमा, कानूनको आधारमा, राजनीतिक दल सम्बन्धी ऐनको आधारमा, पार्टीको विधानको आधारमा, निर्वाचन आयोगको जुन चाहिँ राजनीतिक निर्वाचन आयोग सम्बन्धी जुन कानून छ त्यसको आधारमा यो निर्णय गर्छ। आकाशमा यसले निर्णय गर्दैन नि। त्यस कारण एउटा कुरा के छ भने मेरो पनि एउटा यत्रो लामो समयसम्म 30-35 वर्षको मेरो पनि एउटा एउटा चाहिँ कानुनी क्षेत्रमा अनुभव छ। त्यो अनुभवको आधारमा म मेरो विशेषज्ञताको आधारमा म भन्न चाहन्छु, म भन्न सक्छु कि अब इट हेज बिन सेट ए कम्पनी। अब 15 महाधिवेशन यो सम्पन्न भइसकेको छ, अब यसको निर्णय अब यो चाहिँ यो प्रक्रिया चाहिँ यही नै हो। अब यो चाहिँ के छ भने अन्डु हुँदैन, यो अब यो चाहिँ उल्टिँदैन। अब यो महाधिवेशनको व्यवस्था नै स्थापित हुन्छ, यो महाधिवेशन अवैध हो, यसको चाहिँ परिणाम चाहिँ अस्वीकृत हुने, यो पल्टिने भन्ने कुरा चाहिँ के छ भने मलाई लाग्दैन। त्यो कुरा अब सम्भव छ जस्तो मलाई लाग्दैन। त्यस कारण अब देवाजीहरूको गतिविधि अब उहाँहरूले गर्नलाई अब नेपाली कङ्ग्रेसकै चुनाव चिन्ह र झण्डा त प्रयोग गर्न सक्नुहुन्न, त्यसलाई कानूनले चिन्दैन, समानान्तर चाहिँ गतिविधिलाई चिन्दैन, एउटै नामको एउटै झण्डाको एउटै चुनाव चिन्हको दुईटा पार्टी हुन सक्दैन। त्यो चाहिँ नेपालको कानूनले राजनीतिक दल सम्बन्धी ऐनले परिकल्पना गरेको छैन कि एउटै नाम भएको, एउटै चुनाव चिन्ह भएको र एउटै झण्डा भएको दुईटा पार्टी हुने कुरा चाहिँ नेपालको संविधानले कानूनले राजनीतिक दल सम्बन्धी ऐनले कसैले पनि परिकल्पना गरेको छैन। त्यस कारण त्यो कुरा चाहिँ असम्भव छ। दुईटा समानान्तर पार्टी क्यानट एक्जिस्ट, एउटै झण्डा, एउटा यसको नेपाली कङ्ग्रेसको लेगेसी, यसको प्रपर्टी, यसको सारा कुरा चाहिँ के छ भने 15 महाधिवेशनले यसलाई एउटा वैधानिक पार्टी बनाइसकेपछि अब त्यो चाहिँ त्यहाँबाट सिफ्ट हुन्छ भन्ने कुरा चाहिँ मलाई लाग्दैन।
1: हस्, दिनेश त्रिपाठीजी, यहाँको महत्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
2: थ्याङ्क यू सो मच।
1: विश्लेषक एवं वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।

0: आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
1: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
0: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
1: ए लु जचाउन जानु पर्छ काका।
0: जान त जानु तर खोइ कहाँ पो जानु? राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
2: ल छ नि काका, 0.6 छेउ तेर्सो लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
3: पुरानो ग्यास्ट्रिक अल्सर हर्स दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाघ हाट जोड्ने नक्का नाक कान घाँटी दम पिना तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुगनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
4: प्रत्येक बिहिबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
3: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
4: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
2: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 0295712992, फोन नम्बर 98423453019।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक It's 9 AM
2: अहिले बिहानको 9 बजे
3: बुढी गण्डकी नदीमा आज बिहान 81 बाढ़ी आएको छ। गोरखाको चुनमुन्द्री गएर अग्लो ठाउँमा बसेका छन्। बुढी गण्डकी नदी मिसिने धादिङको बेनीघाटसम्म नै नदी किनारमा नजान र उच्च ठाउँमा सुरक्षित बस्न प्रहरीको आग्रह छ। बुढी गण्डकी नदी आरूघाटमा बाढ़ीले खतरा तह पार गरेको र बढ़दो क्रममा रहेको हुँदा त्रिशुली दोभानसम्म नदी छेउछाउ नजान बाढ़ी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। बाढ़ीले नदी तटीय क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएको छ। बिहानको बाढ़ीले चुनमुन्द्रीको पैं र बगर गाउँका 35 घर बगाएको छ। दोभान घट्टे खोला जगत र सल्लेरी गाउँमा ठूलो क्षति भएको चुनमुन्द्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरूङले बताउनु भएको छ। चुनमुन्द्री गाउँपालिका 3 का बजारमा बाढ़ीबाट धेरै क्षति भएको छ। बाढ़ीले आरूघाट गाउँपालिकाको सोती र मानबु जोड्ने मोटरेबल पुल बगाएको छ। चुनमुन्द्री गाउँपालिका 3 को सिर्दीवास जोड्ने पुरानो झोलुङ्गे पुल र धार्चे गाउँपालिका 5 माछी खोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ। धार्चे गाउँपालिका 5 माछी खोलाको तल्लो बस्तीमा बाढ़ी पस्दा 5-7 वटा घर र 5-7 वटा तहरामा बाढ़ी पसेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार धार्चे गाउँपालिका 3 सल्लेरीका 20-22 वटा घर जोखिममा छन्। बुढ़ी गण्डकीको बाढ़ीले गोरखाको विभिन्न क्षेत्रमा क्षति पुर्याएपछि उद्धारको लागि हेलिकप्टर परिचालन गरिएको छ। गृहमन्त्री सुदन गुरूङले प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन भइसकेको र नदी किनारका बासिन्दालाई सतर्क रहन अनि सुरक्षित ठाउँमा जान आग्रह समेत गर्नुभएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा अस्ति शुक्रबार बेलुकादेखि बन्द रहेको सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने भएको छ। सड़क भाँसिएको ठाउँको भित्तो काटेर नयाँ ट्र्याक खोल्ने काम गैराती सकिएको छ। सड़कमा दुवैतर्फ रोकिएका गाड़ीले बिहानसम्म पार गराएपछि अहिले फेरि गाड़ी रोकेर सड़क स्तरोन्नतिको काम भइरहेको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुनेछ। त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएकोले अस्ति बेलुकादेखि सड़क पूर्ण रूपमा बन्द भएको हो। मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशभरको मौसममा सुधार आउने जनाएको छ। गएको बुधबार बिहिबार र शुक्रबार देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम तथा थोरै ठाउँमा ठूलो पानी परेको थियो। हिजो शनिबार बिहानसम्म पनि काठमाडौँ उपत्यकासहित केही ठाउँमा पानी परेकोमा दिउँसोपछि रोकिएको हो। पछिल्लो 12 घण्टामा 1-2 ठाउँमा हल्का वर्षा बाहेक पानी परेको छैन। महाशाखाका अनुसार हिजो बेलुका बझाङका 1-2 ठाउँमा हल्का पानी परेको थियो। आज हिमाली र पहाड़ी क्षेत्रमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम सफा रहने अनुमान छ। कोशी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँ तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी 1-2 ठाउँमा मात्रै मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना भइरहेको छ। पार्टी कार्यालय सानिपा ललितपुरमा उपसभापति र महामन्त्रीको मतगणना भइरहेको हो। मतगणनाको पछिल्लो विवरण अनुसार उपसभापति खुलामा चन्द्र भण्डारीले अग्रता लिइरहनु भएको छ। त्यसै गरी उपसभापति समावेशीमा विनोद चौधरी अघि हुनुहुन्छ। महामन्त्री खुलामा प्रदीप पौडेल र अमर सिंह पुन मगर तथा महामन्त्री महिलामा डिला संग्रौला पन्तले अग्रता लिइरहनु भएको छ। सभापतिमा भने गगन कुमार थापा यसअघि नै निर्वाचित भइसक्नु भएको छ। यस वर्षको बड़ा दशैं आजदेखि शुरू भएको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन धूमधामका साथ दशैं मनाउने गरिन्छ। बड़ा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिशास्त्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्यकर्म समाप्त गरी नजिकैको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोप्ने गरिन्छ। यो कार्यलाई जमरा राख्ने पनि भनिन्छ। आज बिहान 11:47 घटस्थापनाको शुभ साहित रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आउँदो कार्तिक 4 गते विजया दशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादको रूपमा टीका जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जिङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: मुख्यधाराबाट बाबा र श्री ग्यास, सिफलबाट एभरेस्ट र सुगम, कलंकीबाट साई बाबा र श्री कृष्ण तथा हरिसिद्धिबाट श्रीराम ग्यास पाउनेछन्। तोकिएका यी ठाउँबाट फरक कम्पनीको सिलिण्डर सार्दा पनि उपभोक्ताले कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने संघले जनाएको छ। नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा बिहान अहिले 9:30 बजेदेखि बेलुका 4 बजेसम्म साटेर ग्यास लिन सकिने भएको छ। बजारमा अहिले 58 ग्यास उद्योगका सिलिण्डर छन्। उपभोक्ताले ग्यास सार्दा आफ्नो पहिचान खोल्ने विवरण तथा मोबाइल नम्बर अभिलेखका रूपमा राख्नुपर्ने पनि संघले जनाएको छ। अब विदेशको खबर। साउदी अरबको राजधानी रियादमा रहेको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो आक्रमण भएको छ। साउदीको नागरिक उड्डयन प्राधिकरण जीएसीएले आज बिहान निकालेको विज्ञप्ति अनुसार हिजो बेलुका किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको हो। आक्रमणबाट 12 जनाको ज्यान गएको र कम्तीमा 300 जना घाइते भएका छन्। आक्रमणबाट 4 जना साउदीका नागरिक तथा अरू 2 बंगलादेशी सहित 8 विदेशी नागरिकको ज्यान गएको साउदी अधिकारीलाई उद्धृत गरी समाचार संस्था अल जजिराले जनाएको छ। आक्रमणमा हुती विद्रोही समूहको संलग्नता रहेको आशंका गरिएको छ, तर उसले अहिलेसम्म आक्रमणको जिम्मेवारी लिएको छैन। बितेका 20 दिनमा रियाद विमानस्थलमा हिजो 4थो पटक आक्रमण भएको हो। इरान समर्थित हुती समूहले साउदी हवाई क्षेत्र प्रयोग नगर्न उड्डयन कम्पनीहरूलाई चेतावनी दिँदै आएको छ। पछिल्लो आक्रमणबाट घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मानवीय सहित भौतिक संरचनामा पनि क्षति पुगेको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखलामा नेपालले आज क्यानाडासँग खेल्दैछ। यो खेल ओमानको अल अमिरातमा नेपाली समयअनुसार बिहान 12:15 बजेदेखि शुरू हुँदैछ। नेपालले श्रृंखलामा क्यानाडा र ओमानसँग गरी समान 2-2 खेल खेल्नेछ। यसमध्ये 3 खेलमा विजयी जित निकाल्न सकेमा नेपालको 1-दिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहन सक्छ। 4 मध्ये कम्तीमा 3 खेल जिते नेपाल शीर्ष छभित्र पर्दै 1-दिवसीय मान्यता सुरक्षित हुन सक्छ। अस्ति भएको लीग 2 अन्तर्गतको खेलमा ओमानले क्यानाडालाई हराएसँगै नेपाल शीर्ष चारमा पर्ने सम्भावना भने सकिएको थियो। यसअघि नेपालले अब प्लेअफ खेल्नेछ। नेपालले सन् 2018 जिम्बाब्वेमा भएको विश्वकप छनौटबाट 1-दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। लीग 2 अंक तालिकामा ओमानको 29 खेलबाट 33 अंक छ, नेपालको 32 खेलबाट 24 अंक मात्रै छ र नेपालले अब बाँकी सबै खेल जित्दा 32 अंक पुग्न सक्छ। नेपाल अहिले 7औं स्थानमा छ। चारभन्जन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बूढ़ी गण्डकीमा आएको बाढ़ीले केही घर र पुल बगायो, बेनीघाटसम्म नै सतर्कता अपनाउन आग्रह। धादिङको गलौदीमा फेरि गाड़ी बन्द गरेर सड़क बनाइदिई दिउँसोपछि पूर्ण रूपमा खुलाउने तयारी। बड़ा दशैं शुरू, आज घर घरमा घटस्थापना गरिँदै आजदेखि काठमाण्डुका विभिन्न 6 ठाउँमा जुनसुकै सिलिण्डर साट्न पाइने। साउदी अरबको रियाद विमानस्थलमा आक्रमण, 12 जनाको ज्यान गयो, 300 जना भन्दा धेरै घाइते। र विश्वकप क्रिकेट लीग 2 नेपालले आज क्यानाडासँग खेल्दै।
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू: ₹3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्कले

0: यस दशैतिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ।
1: स्मार्ट घरमा लकी सरप्राइज चाडमा
0: शर्तहरू लागू हुनेछन्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्सन साली नदीको सिर
2: मणि चूडको काख
1: स्वच्छ सुन्दर र संयुक्त प्रकृति
2: शान्ति र आनन्दको अनुभूति
1: भीडभाडबाट टाढा
2: शहरबाट नजिकै
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946561 र 9841954481 वेबसाइट झुले.com.np
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारबन्जिङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। दशैं तिहार छठ लगायत चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यका मठ मन्दिर तथा शक्तिपीठ झिलिमिली बत्तीले सिंगारिएका छन्। मैती देवी नक्साल भगवती लगायतका मन्दिरमा विभिन्न रंगका बत्ती जडान गरिएपछि धार्मिक स्थलको सौन्दर्य थपिएको हो। बेलुका बत्तीको उज्यालोमा मन्दिरको दृश्यावलोकन गर्न तथा पूजाका लागि आउने भक्तजनको चहल पहल बढ़ेको छ। मैती देवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव रमेश खड्गीले भक्तजनको उपस्थिति बढ़न थालेको बताउनुभयो। गुहेश्वरी भद्रकाली दक्षिणकाली शोभा भगवती र मंगलामुखी लगायत शक्तिपीठमा पनि दशैंको अवसरमा भक्तजन दर्शन तथा पूजाका लागि पुग्ने गरेका छन्। मन्दिर तथा आसपासका सड़कमा गरिएको सजावटले काठमाडौँ उपत्यकाको वातावरण चाडपर्वमय बनेको छ। काठमाडौँ महानगरपालिकाले नियमित खोप सेवा सञ्चालन गर्ने स्वास्थ्यकर्मीलाई पाँच दिने खोप सम्बन्धी तालिम दिएको छ। महानगरपालिकाको स्वास्थ्य सेवा विभागका अनुसार नागरिकमा खोपको पहुँच विस्तार सेवा सुदृढीकरण तथ्याङ्कको सही प्रयोग र खोप खेर जाने दर घटाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। पहिलो चरणमा शहरी स्वास्थ्य प्रवर्धन केन्द्रका नियमित खोप सेवामा संलग्न 21 जना स्वास्थ्यकर्मी सहभागी भएका विभागले जनाएको छ। दोस्रो चरणमा पनि 19 जनालाई तालिम दिने विभागको भनाइ छ। तालिममा खोप व्यवस्थापन लक्षित जनसंख्या पहिचान अभिलेख तथा प्रतिवेदन खोपको आपूर्ति शीत श्रृंखला व्यवस्थापन र खोप पछिको जोखिम न्यूनीकरण लगायतका विषय समेटिएको स्वास्थ्य विभाग प्रमुख दीपक कुमार केसीले जानकारी दिनुभयो। नेपाली परम्परागत मूर्ति कलाका वरिष्ठ कलाकार स्वर्गीय कालु कुमालेलाई मरणोपरान्त ग्लोबल अवार्ड प्रदान गरिने भएको छ। हिजो ललितपुरमा आयोजित श्रद्धांजलि सभामा इन्फिनिटी सर्विस संस्थाले आउँदो नोभेम्बर 1 तारीकमा अवार्ड प्रदान गरिने जानकारी दिएको हो। 1990 साल जेठ 27 गते ललितपुरको उकुबहालमा जन्मनुभएका कुमालेको 94 वर्षको उमेरमा गएको असोज 6 गते निधन भएको थियो। उहाँले नेपाली परम्परागत मूर्तिकलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। उहाँका 600 भन्दा धेरै कलाकृति विश्वका 55 भन्दा धेरै देशमा पुगेका छन्। र भक्तपुरको सूर्यविनायक नगर स्तरीय धिमीबाजा प्रतियोगिता 2083मा सूर्यविनायक नगरपालिका एक सिरुटारका दुई टोली विजेता र उपविजेता बनेका छन्। सूर्यविनायक गणेश मन्दिर परिसरमा हिजो आयोजित प्रतियोगितामा सिरुटारको नाश दिने खल प्रथम हुँदै नगद 75,000 रूपियाँ ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै लुनिवा धिमेबाजा खल दोस्रो हुँदै 50,000 रूपियाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो। प्रतियोगितामा सूर्यविनायक नगरपालिका 10 को सिमलटार बाजा खल तेस्रो भएको छ। तेस्रो हुने टोलीले पनि नगद 25,000 रूपियाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। सूर्यविनायक नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा नगरभित्रका 13 वटा धिमेबाजा टोली सहभागी भएका थिए। सहभागी सबै टोलीलाई नगरपालिकाले नगद 5,000 रूपियाँ र प्रमाणपत्र प्रदान गरेको छ। त्यसै गरी सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले व्यक्तिगत तर्फबाट सहभागी 10 टोलीलाई थप 5,000 रूपियाँ प्रदान गर्ने घोषणा गर्नुभएको छ। प्रतियोगिताले स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चारबन्धन भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बुढ़ी गण्डकीमा आएको बाढ़ीले केही घर र पुल बगायो। बेनीघाटसम्म नै सतर्कता अपनाउन आग्रह। धादिङको गलौदीमा फेरि गाड़ी बन्द गरेर सड़क बनाइँदै बड़ा दशैं शुरू। आज घर घरमा घटस्थापना गरिँदै आजदेखि काठमाडौँका विभिन्न छ ठाउँमा जुनसुकै सिलिण्डर साट्न पाइने र चाडपर्व नजिकैसँगै काठमाडौँका मठ मन्दिर तथा शक्तिपीठमा झिलिमिली। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। बुढ़ी गण्डकीमा बाढ़ी आएको हुँदा धादिङको बेनीघाटसम्म नै उच्च सतर्कता अप्नाउनु

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल तपाईं सँगै। तपाईलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल

0: योङहाङ माङसुबुङ गाउँपालिका तीन इलाम
1: सुस्मिता नाचरिङ सालपा सिलिखो तीन चौकी डाँडा भोजपुर हालत कुवेत
0: विश्वजित जिमी धर्मदेवी नगरपालिका दुई तामाफोक सङ्खुवा सभा हाल कतार
1: जीवन थाबेन सभा पोखरी गाउँपालिका चार सङ्खुवा सभा हाल मलेसिया
0: सपना शासङ्खर माझी नगरपालिका चार देवढुङ्गा सङ्खुवा सभा
1: हिमाल सामलिङ राई सभा पोखरी गाउँपालिका दुई ज्यामिरे सङ्खुवा सभा हाल मलेसिया
0: शुक्रराज याखा चैनपुर नगरपालिका दस खरङ सङ्खुवा सभा
1: सानु सरगम राई बेलका नगरपालिका छ उदयपुर
0: सुजन कुलुङ राई सिलिचुङ गाउँपालिका एक बेसिन्दा सङ्खुवा सभा हाल कतार
1: बिल कुमारी रुङबाङसा सभा पोखरी गाउँपालिका दुई ज्यामिरे सङ्खुवा सभा
0: अर्जुन याखा धर्मदेवी नगरपालिका दुई तामाफोक सङ्खुवा सभा
1: सम्झना रुङबाङसा सभा पोखरी गाउँपालिका दुई ज्यामिरे सङ्खुवा सभा
0: सरोज याखा धर्मदेवी नगरपालिका छ सङ्खुवा सभा हाल काठमाडौँ
1: देवराज राई चैनपुर नगरपालिका दश लेवारिङ सङ्खुवा सभा हाल काठमाडौँ
0: निरुषा खालिङ राई चैनपुर नगरपालिका नौ भित्रे सङ्खुवा सभा
1: मदन लिङ्खा धर्मदेवी नगरपालिका नौ मूलगाउँ सङ्खुवा सभा हाल कतार
0: मिडिया प्रेमी मिमी मुसेपा पाँच सुपन नगरपालिका आठ सुङखुरुङ सङ्खुवा सभा
1: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका तीन सङ्खुवा सभा हाल युएई
0: सुरज राई तुङसा ओवादुम्बा गाउँपालिका पाँच भोजपुर हाल मलेसिया
1: किशोर कोइ राई केपिलासकरी गाउँपालिका सुङदेल खोटाङ हाल काठमाडौँ
0: सुजाता जिनी धर्मदेवी नगरपालिका सात अमरुवा सङ्खुवा सभा हाल हङकङ
1: सिम्पल ललित बल भोजपुर नगरपालिका एक भामराङ भोजपुर हाल साउदी
0: शर्मिला राई खाँदबारी नगरपालिका चार गैरीपाङमा सङ्खुवा सभा हाल कुबेत
1: अविरल घरती मगर चयन माटी गाउँपालिका पाँच भावाङ रोल्पा
0: कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ
1: प्रणित याखा धर्मदेवी नगरपालिका दुई तामाफोक खोलापारी सङ्खुवा सभा
0: समीक्षा जोशी तुम्बेवा गाउँपालिका दुई मौवा पाँच छय
1: प्रदीप राई चैनपुर नगरपालिका दस खराङ सङ्खुवा सभा हाल युके
0: सन्दीप याखा धर्मदेवी नगरपालिका दुई तामाफोक सङ्खुवा सभा
1: सुनिता याखा लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ सङ्खुवा सभा
0: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका सोह्र हाल काठमाडौँ एवं समस्त कार्यक्रम रिपोर्ट टाइम प्रायोजक परिवार
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ
3: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ
2: औ लु समस्याको समाधान भनेकै म हो
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइको छ भन्थ्यो झुसेले
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
4: अब त्यहीबाट जानु
2: लाखै सल्लाह दिएको के पाक बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइन्टी फोङटिङमा किनेरू ल्याएको रेडियो छ लु सुनु त
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852154992 9812367742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
6: भालुमा भाषाको खालिलो तामा कान्छीको मन हर्ने भालुमा

0: आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
1: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
0: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
1: ए लु जताउन जानुपर्छ काका।
0: जान त जानु तर खोइ कहाँ पो जानु। राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
2: ल छ नि काका, 0.6 छेउ तेर्सो लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
3: पुरानो ग्यास्ट्रिक अल्सर हर्स दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्ने नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुबनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
4: प्रत्येक बिहिबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
3: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
4: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
2: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन सम्पर्क नम्बर 0295712692 फोन नम्बर 98423453019।

0: नेपालीहरूको महान चाड विजय दशमी 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अञ्जना राई धनकुटा,
2: प्रशान्त तामाङ रामपुर उदयपुर हाल युके,
1: पूनम राई धनकुटा हाल अमेरिका,
2: सुमन राई धनकुटा हाल कोरिया,
1: निमा राई काठमाडौँ,
2: नियासा राई धनकुटा,
1: नवीन राई धनकुटा हाल कोरिया,
2: सुभाष राई धनकुटा हाल कोरिया,
1: हेम राई धनकुटा हाल कोरिया
2: र सरस्वती राई धनकुटा।

0: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
2: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
3: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9815-38-77-75।
5: नेपालीहरूको महान चाड बडा दशैं 2083 सालको पावन अवसरमा कार्यक्रम रिक्वेस्ट टाइम प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। निशान योङहाङ, माङसुबुङ गाउँपालिका 3 इलाम, सुस्मिता नाचरिङ, सालपसिलिथो 3 चौकीडाँडा भोजपुर, आलोक कुबेत, विश्वजित जिमी, धर्मदेवी नगरपालिका 2 तामाखोक संखुवा सभा हाल कतार, जीवन भाविन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया, सपना शासनखर माझी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा, हिमाल सामलिङ राई सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा हाल मलेसिया, शुक्रराज याखा चैनपुर नगरपालिका 10 खरान संखुवा सभा, सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर, सुजन कुलुङ राई सिलिचोङ गाउँपालिका 1 बेसिन्दा संखुवा सभा हाल कतार, दिल कुमारी रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा, अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामाखोक संखुवा सभा, सम्झना रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा, सरोज याखा धर्मदेवी नगरपालिका 6 संखुवा सभा हाल काठमाडौँ, देवराज राई चैनपुर नगरपालिका 10 लेवारिङ संखुवा सभा हाल काठमाडौँ, निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे संखुवा सभा, मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ संखुवा सभा हाल कतार, मीडिया प्रेमी मिमु शेर्पा पाँच खोपल नगरपालिका 8 चुङखुरुङ संखुवा सभा, भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 संखुवा सभा हाल युएई, सुरज राई तुम्सा टोवादुम्बा गाउँपालिका 5 भोजपुर हाल मलेसिया, किशोर कोइर राई केपिलासकरी गाउँपालिका सुन्देल खोटाङ हाल काठमाडौँ, सुजाता जिनी धर्मदेवी नगरपालिका 7 अमरुवा संखुवा सभा हाल हङकङ, सिम्पल ललित बल भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी, शर्मिला राई खादबारी नगरपालिका 4 गैरीपाङमा संखुवा सभा हाल कुबेत, अविरल घरती मगर चयन माटी गाउँपालिका 5 भावाङ रोल्पा हाल कतार, कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ, प्रणित याखा धर्मदेवी नगरपालिका 2 तामाफोक खोलापारी संखुवा सभा, समीक्षा जोशी सुम्बेवा गाउँपालिका 2 मौवा 5 थय, प्रदीप राई चैनपुर नगरपालिका 10 खरान संखुवा सभा हाल युके, सन्दीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा, सुमिता याखा लिम्बुखिङ चैनपुर नगरपालिका 10 खरान संखुवा सभा र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका 16 हाल काठमाडौँ एवं समस्त कार्यक्रम रिपोर्ट टाइम प्रायोजक परिवार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 10 AM
3: अहिले बिहानको 10 बज्यो। गोर्खाको चुम्बुम्बी गाउँपालिका 6 भएर बग्ने उङ्गिलुङ खोलाबाट बुढी गण्डकीमा आएको बाढीपछि 4 जना सम्पर्क विहीन भएका छन्। उङ्गली गुलुङ खोला किनारका 4 गोठ त्यहाँ बाँधिएका 15 याक र नाक बगेका छन् भने पशुको हेरचाहमा बसेका 4 जना सम्पर्क विहीन भएको राष्ट्रिय समाचार समिति राष्ट्रसले जनाएको छ। सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माका अनुसार बाढ़ीले धार्से गाउँपालिका जोड्ने माछीखोला पुल समेत बगाएको छ। माछीखोला बजारमा पनि क्षति भएको छ। आरूघाटको सोती र मान्बु जोड्ने पुल समेत बगेको छ। प्रारम्भिक विवरण अनुसार चुम्बुम्बी गाउँपालिका 3 को सलेनीमा रहेको 349 MHz क्षमताको बुढी गण्डकी जल विद्युत आयोजनाको क्याम्प समेत बाढ़ीले बगाएको छ। त्यस्तै भ्याको जोलुङ्गे पुल फिल्म र न्याक्षेत जोड्ने झोलुङ्गे पुल तथा ठाडो भड्याङको झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ। त्यसै गरी आरूघाट गाउँपालिका कडा नम्बर 1 र 3 जोड्ने मानबु सोती मोटर बोल पुल तथा दार्जे गाउँपालिकाका वडा नम्बर 1 र 3 जोड्ने दोभान खोलाको बेलीबेट समेत बाढ़ीले बगाएको छ। आरूघाट गाउँपालिका र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका जोड्ने आरूघाट स्थित मोटरेबल पुलमा समेत क्षति पुगेको छ। यसैबीच उङलिङ खोलाको किनारमा रहेको गोठमा बस्दै आएका 5 जना गोठाला सम्पर्क विहीन रहेको समेत जनाइएको छ। बाढ़ीबाट भएको क्षति तथा सम्पर्क विहीन व्यक्तिहरूबारे थप विवरण आउन पनि बाँकी छ। गृहमन्त्री सुदन गुरूङले विशेष गरी बुढी गण्डकी नदी तटीय क्षेत्रमा रहेका वासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस्तो आग्रह गरेका हुन्। उनले लेखेका छन् विशेष गरी बुढी गण्डकी नदी किनार तथा तटीय क्षेत्रमा रहेको श्रीदेवास जगत सल्लेरी खोलबेसी माछाखोला सोती आरखेत र आरूघाट क्षेत्रका वासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु। नेपालले फेरि अर्को विषट बारीको सामना गर्नु परेको भन्दै उनले लेखेका छन्। यसपालि आफ्नै निर्वाचन क्षेत्र गोर्खाको चुम्बुम्बी गाउँपालिका 3 न्याक क्षेत्र फिल्म बजार जोड्ने पुल बगेको तथा गट्टे खोला क्षेत्रका केही घरहरूमा लेदो सहितको पानी पसी नदीको भाव निरन्तर बढ़िरहेको समाचारप्रति मेरो गम्भीर ध्यानकर्षण भएको छ। उनले लेखेका छन् घटना लगत्तै नेपाल प्रहरी सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनलाई उद्धार राहत र सुरक्षित स्थानमा स्थानान्तरणका लागि हेलिकप्टर तथा घटनास्थल परिचालन भइसकेको समेत बताएका छन्। गृहमन्त्री गुरूङले धैर्य रहन र सुरक्षित रहन अनुरोध गर्दै कुनै पनि आपतकालीन सहायताका लागि गृह मन्त्रालयमा सम्पर्क गर्न समेत आग्रह गरेका छन्। त्यस्तै नेपाली सेनाले गोर्खाको बुढी गण्डकी नदीमा आएको आकस्मिक बाढ़ी प्रभावित क्षेत्रबाट 6 जनाको उद्धार गरेको छ। आज बिहान चुम्बुम्बी गाउँपालिका 3 स्थित फिल्ममा पहिरोका कारण थुनिएको बुढी गण्डकी नदीले बाढ़ीको रूप लिँदा किनार क्षेत्रमा क्षति पुर्याएको छ। सेनाले हवाई र स्थल मार्गमा परिचालन भएर जगत इलाकाबाट 6 जनाको हवाई उद्धार गरेको हो। नेपाली सेनाले नदी तटीय तथा आसपासको इलाकामा रहेका स्थानीयहरूलाई सुरक्षित एवं उच्च स्थानमा जान समेत आग्रह गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 30 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: सँग चाड पर्व उपहारै उपहार। यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र स्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: विश्वबारी ल्यारुघाट धादिङ जोड्ने मोटरेबल पुल समेत बगाएको छ। बुढी गण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढ़ीले गोर्खा कोरालीघाट धादिङ जोड्ने पक्की पुल बगाएको इलाका प्रहरीकारी ल्यारुघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठले जानकारी दिएका छन्। बाढ़ीले चुम्नुब्री गाउँपालिका 3 न्याक्षेत स्थित न्याक्षेत सिर्देवास जोड्ने पुरानो छोलुङ्गे पुल, धार्चे गाउँपालिका 5 मची खोलाबाट केरौजा जोड्ने छोलुङ्गे पुल र आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सोती स्थित फलामे पक्की पुल समेत बगाएको छ। बुढी गण्डकीमा आएको बाढ़ीले मुगलिनसम्म उच्च जोखिममा रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले एक सूचना जारी गर्दै मुगलिनसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको सूचनामा भनिएको छ। बुढी गण्डकी नदीमा बाढ़ी खतरा तहभन्दा माथि रहेको र बढ़ने घट्ने क्रम जारी रहेकाले त्रिशुली नदी बेनीघाटसम्म अति उच्च जोखिम, मुगलिनसम्म उच्च जोखिम र चितवन नवलपरासी नदी आसपाससम्म मध्य जोखिम रहेको समेत जनाइएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना जारी छ। पार्टी कार्यालय शनिबारमा अहिले उपसभापति र महामन्त्रीको मतगणना भइरहेको छ। मतगणनाको पछिल्लो विवरण अनुसार उपसभापति खुलामा चन्द्र भण्डारीले अग्रता लिनुभएको छ। त्यसै गरी उपसभापति समावेशीमा विनोद चौधरी अघि हुनुहुन्छ। महामन्त्री खुलामा प्रदीप पौडेल र अमर सिंह कुम्बगर तथा महामन्त्री महिलामा भने लीला संगोला पन्तले अग्रता लिनुभएको छ। र साउदी अरबको राजधानी रियादमा रहेको किङ खलिद अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो आक्रमण भएको छ। साउदीको नागरिक उड्डयन प्राधिकरणले आज बिहान निकालेको विज्ञप्ति अनुसार हिजो बेलुका किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको, आक्रमणबाट 12 जनाको ज्यान गएको र कम्तीमा 300 जना घाइते भएका छन्। आक्रमणबाट 4 जना साउदीका नागरिक तथा अरू 2 बंगलादेशी 8 विदेशी नागरिकको ज्यान गएको साउदी अधिकारीलाई उद्धृत गरी समाचार संस्था अल जजिराले जनाएको छ। आक्रमणमा हुती विद्रोही समूहको संलग्नता रहेको समेत आशंका गरिएको छ। तर अहिलेसम्म आक्रमणको जिम्मा पनि लिएको छैन। बितेका 2 दिनमा रियाद विमानस्थलमा हिजो 4थो पटक आक्रमण भएको हो। इरान समर्थित हुती समूहले साउदी हवाई क्षेत्र प्रयोग नगर्न उड्डयन कम्पनीहरूलाई समेत चेतावनी दिँदै आएको छ। पछिल्लो आक्रमणबाट घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मानवीय सहित भौतिक संरचना पनि क्षति भएको छ। हाउस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको

आँखा चिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 64 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।

नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडियाप्रेमी मनहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। कृष्ण तामाङ, बुबा सिंहमान तामाङ, आमा कालुमाया तामाङ, छोरी आर्या तामाङ, भान्जीहरू प्रशंसा राई, पद्मा राई, दिदी बेना शर्मिला तामाङ, अर्जुन मगर लगायत समस्त तामाङ परिवार पाँच सबै

0: हौ लाउरेहरू हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ
1: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
0: हौ लु समस्याको समाधान भनेकै म हो
2: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: हौ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
1: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: लु अब त्यहीबाट जानु
0: लाखै सल्लाह दिएको के पाक बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 किनेरु ल्याएको रेडियो छ लु सुनु त
3: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525-51-094 98-12-36-77-42 र व्हाट्सएप नम्बर 97054-58-302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
4: लै लै माया लै काटीमा खुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी
5: नमस्कार म लोक गायक कमलिकान्त भेटवाल तपाईँ अहिले सुन्दै हुनुहुन्छ

लोक तथा दोहोरीकी प्रेमी आदरणीय बाबा आमा दाजुभाइ तथा दिदीबहिनीहरूमा म लोक तथा दोहोरी गायक राजु परियारको तर्फबाट हार्दिक नमस्कार। यसपालिको दशैं विगतको दशैं जस्तै त्यति रमाइलो छैन, कारण भदौ महिनाको विनाशकारी

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: अहिले बिहानको 11 बज्यो।

पालीको दसैँमा त मन घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्वमा घर आउँदा परिवारको खुसी पनि यो दसैँमा छाउन पाए। यसपालिको दसैँमा त मन घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए। नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका

0: नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनी तथा सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। रोमन मोक्तान तामाङ एन्ड मोक्तान परिवार भोजपुर नगरपालिका दुई हेलौछा भोजपुर।
1: हातमा के पो बोकेर लग्यो हो बुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोजेर हिँडेको हुन्छ।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसे।
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: अब त्यहीबाट जानु
1: लाखेगर के पाक बोले मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
0: ग्रोथसिस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852154992 र व्हाट्सएप नम्बर 9704553002। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
4: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है। त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
5: के को खास खास खुसी चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
4: बेहुलीले लगाएको गरगहनाको बारे कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
5: यो त सुप्रिम छ सुनचाँदी पसलको कमाल हो नि दिदी।
6: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ। प्रोपाइटर समीर दिक प्लस रूपा दिक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
7: सुप्रिम शाह सुन चाँदी पसल चैनपुर सह शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
8: हनुमा बासको कलिलो तामा कान्छीको मन धर्ने

भी ठोकाए नि मान्दिन कनाची के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ एक बेसीको धुन रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

0: दसैँ आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै दसैँ आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै आफन्तको न्यानो माया सम्झि आँखा भरि सपना सजाउँदै टिका जमरा र आशीर्वाद सँगै संस्कृतिको सुगन्ध फैलियोस् टाढा भए पनि नेपाली मनमा आफ्नोपनको दीप बलिरहोस् देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा विजयदशमी 2083 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु राजविरही काइला इटहरी सुनसरी हाल प्रवास मलेसिया
1: छिटो निस्कन भनेको ढिला भइसक्यो
2: जान्न म त हजुर मात्रै जानुहोस् साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन् म भने चाहिँ यस्तो गहना लगाएर के जानु
1: हेरी तिमीले भन न त तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ
2: कहिले किनिदिन्छु भन्नु न अनि मात्र भन्छु
1: भन न त भन किनिदिन्छु क्या किनिदिन्छु
2: मलाई त मनोकामना सुनसरी पसलकै गहना चाहिन्छ नि फेरि
1: अस्ति भन्नुपर्छ नि ल होइन मनोकामना सुनसरी पसल हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्
4: मनोकामना सुनचाँदी पसल
5: चैनपुर सत्री चोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 9862-13-6744
6: 95-15-38-77 लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन बारी खर्कैको नारञ्जौ बारी
7: नमस्कार म लोक गायक कमलिकान्त भेटवाल तपाईँ अहिले सुन्दै हुनुहुन्छ

सम्झो त भुल्न गाह्रो छ त बिर्सु भने सम्झना त्यो घरको हावा उडाइदले भने भक्कन यो मनमा उठ्छ प्यारी सम्झे भने चौकीदारी गर्न देखो साथी सङ्गी घर परिवार नमान्नु है फौजीलाई कुन हो दसैँ कुन हो छ तिहार फौजीलाई कुन हो दसैँ कुन

0: विमानस्थलमा भएको आक्रमणमा 12 जना घरमा अब पूरा खबर। बुढी गण्डकीको बाढ़ीले 6 पुल बगाएको छ भने अहिलेसम्म 10 जनाको अवस्था थाहा हुन सकेको छैन। उनीहरू सम्पर्कविहीन छन्। बाढ़ीले 2 मोटरेबल र 4 झोलुङ्गे पुल बगाएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार आरूघाट र धादिङको त्रिपुरा सुन्दरी तथा आरूघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगाएको छ। त्यस्तै बाढ़ीले धार्चे गाउँपालिका 1 र 3 जोड्ने बेलीब्रिज पनि बगाएको छ। त्यसै गरी माछीखोला र केरौजा जोड्ने झोलुङ्गे पुल, चुनमुङ्रीको ठाडो भरेन्द्र जगत जोड्ने पुल र शेरदीवासको घट्टेखोला र फिल्म जोड्ने झोलुङ्गे पुल पनि बगेका छन्। बाढ़ीले चुनमुङ्री गाउँपालिका 3 पैयू र बगरका झण्डै 35 घर बगाउनका साथै जगत सल्लेरी दोभान र घट्टेखोला गाउँमा पनि क्षति पुगेको छ। बुढी गण्डकी नदीमा आएको आकस्मिक बाढ़ीपछि गोरखाको आरूघाट बजार खाली गराइएको छ। माथिल्लो क्षेत्रबाट लेदो र गेग्रान सहितको ठूलो बाढ़ी आएसँगै जोखिम बढ़ेपछि प्रशासनले आरूघाट बजारका बस्ती खाली गराएको हो। त्यहाँका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। आज बिहान गोरखाको चुनमुङ्री गाउँपालिका 6 लोकपा र चुमिङको बीचमा ठूलो पहिरो गएर बुढी गण्डकी थुनिएपछि लेदो सहित बाढ़ी आएको हो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले बुढी गण्डकी बाढ़ी प्रभावित क्षेत्रबाट 6 अहिलेसम्म हवाई उद्धार भएको र प्रभावित क्षेत्रमा उद्धार राहत तथा सुरक्षित स्थानान्तरणको लागि हेलिकप्टर परिचालन गरिएको जानकारी दिनुभएको छ। चुनमुङ्री गाउँपालिकाको लोकपा र चुमिङ क्षेत्रमा पहिरो खसेर थुनिएको बुढी गण्डकी नदी 81 लेदोसहित बगेपछि ठूलो भौतिक क्षति भएको छ। आज बिहान आएको आकस्मिक बाढ़ीबाट प्रभावित क्षेत्रमा नेपाली सेनासहित सुरक्षा टोली उद्धार कार्यमा खटिएका छन्। सिंहदरबारमा अघि बिहान भएको विपद प्राधिकरणको पत्रकार सम्मेलनमा कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले प्रभावित क्षेत्रमा सेनाको हेलिकप्टर मार्फत हवाई निरीक्षण भइरहेको र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको जानकारी दिनुभयो। समयमै पूर्व सूचना प्राप्त भएकोले तल्लो तटीय क्षेत्रका बस्तीहरू तत्कालै खाली गराउन सकिएको र तल्लो क्षेत्रमा मानवीय क्षति नभएको उहाँले बताउनु भएको छ। अरू विवरण भने संकलनको काम भइरहेको छ। बाढ़ीको प्रभावलाई कम गर्न र मानवीय सम्भावित क्षति रोक्न सम्बन्धित निकायले सूचना प्रवाह खाली गराउने र उद्धार कार्यलाई तीव्रता दिएका छन्। बाढ़ीको बहाव घटेर अवस्था सामान्य नहुँदासम्म बुढी गण्डकी, त्रिशुली र नारायणी नदी आसपासका वासिन्दालाई आज बेलुकासम्म नै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार नदी थुनिएर आकस्मिक रूपमा फुट्ने प्रक्रिया हुँदा बाढ़ी विभिन्न चरणमा आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। उपग्रहबाट प्राप्त प्रारम्भिक तस्वीरमा हिमाल क्षेत्रमा पहिरो देखिएको छ, जसको एकिन विवरण आउन अझै केही समय लाग्नेछ। जोखिमको आकलन अनुसार बेनीघाटसम्म अति उच्च जोखिम, मुगलिङसम्म उच्च जोखिम र मुगलिङभन्दा तल चितवनसम्म मध्यम जोखिम रहेको छ। देवघाटमा जलस्तर उल्लेख्य रूपमा बढ़न सक्ने भएकोले चितवन र नवलपरासी पूर्वको तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरियो। नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फलाखु खोलामा बेलुबिरी जडानको काम सकिएको छ। गएको भदौ 10 आएको भोटेकोशीको बाढ़ीले बगाएको बेत्रावती पुलको विकल्पमा नयाँ मोडुलर एक्रो ब्रिज अर्थात बेलुब्रिज निर्माण सम्पन्न भएको हो। पुल निर्माणसँगै आजदेखि यो खण्डमा औपचारिक रूपमा गाड़ी वारपार हुन थालेका नेपाली सेनाले जनाएको छ। भोटेकोशी बाढ़ीले बेत्रावतीको पुल बगाएपछि नुवाकोट र रसुवा बीचको सड़क सम्पर्क टुटेको थियो। बेलुब्रिज सञ्चालनमा आएपछि दुवै जिल्लाका वासिन्दालाई आवत जावत गर्न सहज हुनेछ। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा अस्ति शुक्रबार बेलुकीदेखि बन्द रहेको सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने भएको छ। सड़क भाँसिएको ठाउँको भित्तो काटेर नयाँ ट्रयाक खोल्ने काम गैराती सकिएको छ। सड़कमा दुवैतर्फ रोकिएका गाड़ीले बिहानसम्म पार भएपछि अहिले फेरि गाड़ी रोकेर सड़क स्तरोन्नतिको काम भइरहेको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुनेछ। यस वर्षको बड़ा दशैं आजदेखि शुरू भएको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 धूमधामका साथ दशैं मनाउने गरिन्छ। बड़ा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घट स्थापना गरिन्छ। आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थानबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोप्ने गरिन्छ। यो कार्यलाई जमरा राख्ने पनि भनिन्छ। नेपाल पञ्चाङ निर्णायक विकास समितिले आज बिहान 11:47 घट स्थापनाको शुभ साइत रहेको यसअघि जानकारी गराएको थियो। यातायात व्यवस्था विभागले आजदेखि लामो तथा मध्यम दूरीका गाड़ीलाई देशभर यात्रु लिएर जान मिल्ने गरी रूट पर्मिट खुला गरेको छ। आज घटस्थापनादेखि आउँदो कार्तिक 10 गतेसम्म रूट पर्मिट खुला गर्ने निर्णय अनुसार आजदेखि रूट पर्मिट खुला भएको हो। यस अनुसार लामो तथा मध्यम दूरीका गाड़ीले जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान सक्नेछन्। दशैंका लागि अस्ति शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खोलिसकेको छ। त्यस्तै काठमाडौँ उपत्यका विभिन्न 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन भएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा जुनसुकै सिलिण्डर साथमा पाउने भने पनि सहजै नपाएको केही उपभोक्ताको गुनासो, घटस्थापनाको दिन आज सुन चाँदीको भाव बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीएतर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 3 वर्ष डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रस्तुत विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले बुढी गण्डकीको बाढ़ीले 6 वटा पुल बगायो, 10 जना सम्पर्कविहीन, प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन, 6 जनाको सकुशल उद्धार, नुवाकोट र रसुवा जोड्ने बेत्रावतीमा बेली बिरिज जडान, गाड़ी वारपार हुन थाले लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँ उपत्यका विभिन्न 6 केन्द्रबाट खाना पकाउने ग्यास वितरण तथा सिलिण्डर साट्ने व्यवस्था आजदेखि शुरू गरिएको छ, तर जुनसुकै कम्पनीको खाली सिलिण्डर साट्न सकिने भनिए पनि कतिपय उपभोक्ताले आफ्नै ब्रान्डका सिलिण्डर मात्र साटिदिएको उद्योगीले साटिदिएको गुनासो गरेका छन्। जुनसुकै ग्यास साट्न पाइन्छ भनेर पुगे पनि साट्न नपाएको कलंकीको साईबाबा र श्रीकृष्ण ग्यासको गोदाम पुगेका केही उपभोक्ताले गुनासो गरेका छन्। आजदेखि आउँदो शनिबार फूलपातीसम्म उपभोक्ताले जुनसुकै कम्पनीको ग्यास सिलिण्डर काठमाडौँ उपत्यका विभिन्न 6 ठाउँमा साट्न पाउने भएका हुन्। नेपाल एलपी ग्यास उद्योग संघले दशैंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सुनिश्चित गर्न जुनसुकै कम्पनीको पनि ग्यास सिलिण्डर तोकिएका केन्द्रबाट साट्न सक्ने गरी व्यवस्था गरिएको जनाएको छ, तर अहिले लाइनमा पुगे उपभोक्ताले भने जुनसुकै कम्पनीको ग्यास सिलिण्डर साट्न नपाएको गुनासो गरेका हुन्। बालाजु, पेप्सीकोला, सुकेदारा, सिफल, कलंकी तथा ललितपुरको हरिसिद्धि गरी 6 केन्द्र तोकिएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। घटस्थापनाको दिन आज सुन तोलामा 800 रूपियाँले बढ़्यो। भाव बढ़ेर सुन तोलाको 2,96,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,95,700 रूपियाँ रहेको थियो, त्यस्तै आज चाँदीको भाव तोलामा 35 रूपियाँले बढ़ेर आज तोलाको 4,440 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। साउदी अरबको राजधानी रियादमा रहेको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो आक्रमण भएको छ। साउदीको नागरिक उड्डयन प्राधिकरणले आज बिहान निकालेको विज्ञप्ति अनुसार

काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बुढी गण्डकीको बाढ़ीले 6 पुल बगायो, 10 सम्पर्कविहीन। प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन, 6 सकुशल उद्धार। नुवाकोट र रसुवा जोड्ने बेत्रावतीमा बेलुब्री जडान, गाड़ी वारपार हुन थाले। धादिङको गलौदीमा बन्द सड़क दिउँसोपछि पूर्ण रूपमा खुलाउने तयारी। आजदेखि बड़ा दशैं शुरू, घर घरमा घटस्थापना गरिँदै दशैंका लागि मध्यम तथा लामो दूरीका गाड़ीको रूट परमिट खुला। साउदी अरबको रियाद विमानस्थलमा भएको आक्रमणमा 12 ज्यान गयो, 300 भन्दा धेरै घाइते। र विश्वकप क्रिकेट लीग 2 नेपाल र क्यानाडा बीचको खेल चल्दै टस हारेको नेपाल ब्याटिङमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। बुढी गण्डकी नदीको तटीय क्षेत्रमा आज बेलुकासम्म नै सतर्कता अपनाउनुहोला।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै आदरणीय श्रोता मानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौं। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्।

आफ्नो परिवार साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 5 PM
3: अहिले अपराह्नको 5 बज्यो।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: लोकगीत लोकभाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
0: विजय लिम्बू पाँच खपन एक कुशवा हाल मलेसिया,
1: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
0: राज बिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
1: सरस्वता पोखरेल सैनामैना नगरपालिका 6 बुटवल,
0: जीवन फावेल सभा पोखरी गाउँपालिका 4 शङ्खुसभा हाल मलेसिया,
1: सुनिता कुलुङ सिलिचुङ गाउँपालिका 2 बाला शङ्खुवा सभा,
0: सूरज राई तुन्छा औवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
1: जुनी सम्पान राई टेम्के मयुङ गाउँपालिका 1 रिमचिम भोजपुर हाल कुवेत,
0: अनिश टेम्बे लिम्बू सभा पोखरी गाउँपालिका 4 शङ्खुवा सभा हाल मलेसिया,
1: जुनिता चामिङ राई फिदिङ नगरपालिका 5 सरसुलाद केराबारी 5 थर हाल कुवेत,
0: कृष्ण तामाङ 5 खपन नगरपालिका 6 वाना हाल साउदी अरब,
1: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
0: साइली सुनिया कुलम मकालु गाउँपालिका 6 शङ्खुवा सभा,
1: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत,
0: सपना तामाङ मोक्तान 5 खपन नगरपालिका 7 वावन शङ्खुवा सभा,
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
0: निष्कल चेवाली कान्छा खाम्बारी नगरपालिका 2 शङ्खुवा सभा फिनाल साउदी अरब,
1: युनिसा ब्लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवा सभा,
0: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवा सभा हाल कतार,
1: सुनिता याखान लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवा सभा,
0: दिलसा राई देउमाई नगरपालिका 1 किलाङ
1: र ठुङ्गाई श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लहाकोट शङ्खुवा।

हेलो हजुर नमस्ते लोक अभिवादन कार्यक्रम लोक चौधरीको पर्खाइमा बस्नुभएको तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै कार्यक्रम लोक चौधरीको बसाईमा आजको बसाईमा म भने तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता कार्यक्रम लोक चौधरीको साथमा उपस्थित भइसकेको छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूम शान्त 90.6 MHz रेडियो तरंगसँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले यति बेला नेपाली पात्र हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुन्न सक्नुहुनेछ। विशेष गरी कार्यक्रम लोक चौधरीको बसाई तपाईँले हप्ताको 6 दिन सुन्दै आउनु भएको छ। आइतबार सोमबार मंगलबार बुधबार र बिहिबार शुक्रबार हप्ताको 6 दिन तपाईँले फरक दिन फरक फर्म्याटको साथमा यो बसाईलाई तपाईँहरू सुन्दै आउनु भएको छ। र विशेष गरी यस कार्यक्रमलाई चाहिँ मिडियाप्रेमी मनहरूले प्रायोजन पनि गर्नुभएको छ। मिडियाप्रेमी साथीहरूले यस कार्यक्रमलाई सहकार्यमा जोडिएर साथ दिनुभएको छ। विशेष गरी हाम्रो लोकगीतलाई लोक संगीतलाई माया गर्ने साथीहरू पनि एकदमै धेरै हुनुहुन्छ, होइन धेरैजना साथी हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि हामी यो लोक चौतारीमा पनि लोक चौतारी कार्यक्रमलाई माया गर्ने साथीहरू धेरै हुनुहुन्छ। विशेष गरी हाम्रा 23 जना मिडियाप्रेमी साथीहरूलाई फेरि पनि विशेष धन्यवाद दिन चाहन्छु र मनैबाट यो व्यवसायमा सम्झन पनि चाहन्छु। एकदमै साँझको समय यति बेला के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, तपाईँ जहाँ हुनुहुन्छ जुन अवस्थामा हुनुहुन्छ हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। एकदमै यति बेला साँझको समय छ, 5:16 गइसकेको छ। यति बेला कतिपय साथीहरू त गोठालाबाट घर फर्किँदै हुनुहुन्छ होला, कतिपय साथीहरू दाउरा घाँस दाउरा गरेर घर फर्किँदै हुनुहुन्छ होला, कतिपय साथीहरू घरमै हुनुहुन्छ होला, कतिपय साथीहरू त खाना बनाउँदै हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला बाटोतिर हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ जुन अवस्थामा हुनुहुन्छ हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। विशेष गरी कार्यक्रम फरक किसिम र फरक भनौँ कार्यक्रम फरक फर्म्याट फरक किसिमका किसिम विशेष गरी होइन लोकगीतलाई भाका लोकगीत लोक भाका मौलिक संस्कृतिको साझा चौतारी आज हामी लोक चौतारीको पहिलो दिन आइतबारे बसाईमा छौँ। आज भने हामी आइतबारे बसाईमा के गर्छौँ कसो गर्छौँ भनेर त कतिपय साथीहरूलाई थाहा हुन सक्छ, कतिपय साथीहरूले थाहा नहुन सक्छ। र विशेष गरी कार्यक्रम लोक चौतारी आइतबारेको बसाईमा हामी तपाईँहरूसँग सदा चाहिँ होइन सदाको दिनहरूमा हामी तपाईँहरूसँग जोडिन्थ्यौँ व्यवसायमा। पूर्वेली भाकाहरू तपाईँको आवाजबाट सुन्थ्यौँ होइन, पूर्वेली भाकाहरू तपाईँले गाएर सुनाउनुहुन्थ्यो व्यवसायमा र पूर्वेली भाका तपाईँले गाए सँगसँगै हामी यो व्यवसायमा पनि पूर्वेली भाकाहरू मात्र सुन्थ्यौँ र कुनै कुनै समयमा केही साथीहरू हामीसँग प्रायोजनमा पनि जोडिनुहुन्छ। विशेष गरी आज हामीसँग केही साथीहरू प्रायोजनमा हुनुहुन्छ आज आइतबारे बसाईमा। आज भने सदाको फर्मेट भन्दा हामी अलिकति पर छौँ होइन, सदाको फर्मेटमा हामी पूर्वेली भाका गाएर पूर्वेली भाका नै सुन्थ्यौँ र आज भने चाहिँ हामीसँग केही साथीहरू प्रायोजनमा जोडिएको हुनाले गर्दाखेरि आजको बसाईमा चाहिँ हामी तपाईँहरूसँग पूर्वेली भाका गाउन व्यवसायमा गाउनको लागि अलिकति सक्दैनौ होइन, अर्को एन्टिच्युडमा तपाईँले पक्कै पनि गाउन सक्नुहुनेछ। आजको विषयमा चाहिँ हामीसँग केही साथीहरू स्पोन्जरमा जोडिनु भएको छ। विशेष गरी हाम्रो साथी हुनुहुन्छ भोजपुरको साथी सुस्मिता नाछिरिङ, उहाँको जन्मदिन विशेष गरी उहाँको जन्मदिनको अवसर पारेर हामीसँग जम्मा 7 जना साथी मिडियाप्रेमी साथीहरू हामीसँग प्रायोजनमा हुनुहुन्छ। विशेष गरी व्यवसायमा हाम्रा जम्मा 7 जना साथीहरू हुनुहुन्छ। विशेष गरी हाम्रो साथी हुनुहुन्छ जन्मदिन मनाउनुहुने साथी सुस्मिता नाछिरिङ भोजपुर हाल यति बेला कुवेत हुनुहुन्छ, उहाँको आज जन्मदिन परेको अवसरमा हामीसँग जम्मा 7 जना साथीहरू हुनुहुन्छ। को को हुनुहुन्छ होला भनेर तपाईँले खुल्दुली पनि भइसक्यो होला। हामीसँग 7 जना साथी हुनुहुन्छ, जस्तै 1 नम्बरमा हुनुहुन्छ सुस्मिता नाछिरिङ, उहाँ आफै साथी हुनुहुन्छ। त्यसै गरी 2 नम्बरमा सुरज राई तुम्छ, भोजपुरको साथी हाल मलेसिया हुनुहुन्छ। 3 नम्बरमा सानु माया शेर्पा, 5 खबनको मित्र हाल कुवेत हुनुहुन्छ। 4 नम्बरमा लिम्बू विजय, 5 खबनकै मित्र हाल यति बेला मलेसिया हुनुहुन्छ। त्यसै गरी राजविराई काइला हुनुहुन्छ, उहाँ पनि हामीसँग जोडिनु भएको छ। उहाँ यति बेला इटहरी, सायद उहाँको इटहरी होला, उहाँको इटहरी घरबै हाल यति बेला मलेसियाबाट जोडिनु भएको छ। त्यसै गरी सन्तोष काफ्ले हुनुहुन्छ, भोजपुर घरबै हाल यति बेला उहाँ हुनुहुन्छ। सन्तोष काफ्ले पनि मलेसियातिर हुनुहुन्छ जस्तो लागेको थियो मलाई, तर ठ्याक्कै मैले उहाँको नामलाई चाहिँ मैले यहाँनिर टिप्न सकेको छैन, मिस्टेक भएको खण्डमा म अन्तिममा सच्याउनेछु। त्यसै गरी हामीसँग सुरज राई तुम्छ त मैले नाम लिइसकेँ उहाँको, जम्मा हामीसँग 7 जना मित्र हुनुहुन्छ, एकजना साथीको नाम छुटे जस्तो छ, केही छैन, म यो नामलाई फेरि पनि एकचोटि सच्याएर हेर्नेछु। सचिन नेवाङ राई हुनुहुन्छ, 5 खबनको मित्र हाल यति बेला उहाँ पनि प्रवासमा हुनुहुन्छ।
जम्मा गरी सातजना साथीहरू हामीसँग आज रिचार्ज कार्ड प्रायोजन गर्नुभएको छ, विशेष गरी सुस्मिता नासिरिङको जन्मदिनको अवसर पारेर। र आज भने चाहिँ तपाईँले कार्यक्रममा के गर्नुपर्छ भनेर म तपाईँलाई राम्रोसँग भन्दैछु। आज कार्यक्रमको फर्मेट त्यति अप्ठ्यारो छैन, तपाईँले एउटा गीत राख्नेछु, दसैँ विशेष गीत छ, यो गीत तपाईँहरूमा राख्नेछु, नमुची आमा दही माटीका। यो गीतलाई चाहिँ मैले सुरुमा राख्नेछु र तपाईँ सबै सबै साथीहरूले चाहिँ यो गीत गाउनुपर्ने हुन्छ र जसले उत्कृष्ट गीत गाउनुहुन्छ व्यवसायमा, जसले उत्कृष्ट गीत गाउनुहुन्छ उहाँले चाहिँ व्यवसायमा आजको लागि रिचार्ज जित्न सक्नुहुनेछ। र तपाईँले कति रिचार्ज पाउनुहुनेछ यो पनि म तपाईँलाई भनिहाल्छु। जस पहिलो साथी भनौँ, सबैभन्दा एकदमै मिठो भाका होइन, एकदमै मजाले गाउनुहुने मिठो, जसले उत्कृष्ट गाउनुहुन्छ उहाँले रु 300 जित्नुहुनेछ भने, त्यस पछाडि दोस्रो हुने साथीले 200 र तेस्रो हुने साथीले 300, त्यसै गरी चौथो हुने साथीले 50 रुपियाँको रिचार्ज कार्ड चाहिँ तपाईँले आज पाउनुहुनेछ। सँगसँगै फेसबुक पेजलाई तपाईँले फलो पनि गर्नुहोला, फलो गरे सँगसँगै लाइभलाई सेयर पनि गर्नुभयो भने त्यस लाइभ सेयरबाट पनि हामीले रु जम्मा 50-50 रुपियाँको रिचार्ज कार्ड हामीले लाइभ सेयरबाट पनि हामीले निकाल्नेछौँ। र दुईजना साथीले लकी ड्र बनाएर दुईजना साथीहरूलाई रु 50-50 रुपियाँको रिचार्ज कार्ड पनि व्यवसायमा तपाईँले जित्न सक्नुहुनेछ। र आजको व्यवसायको फर्मेट रहेको छ, साथीहरू तपाईँ कहाँ हुनुहुन्छ, कुन अवस्थामा हुनुहुन्छ, फटाफट फोन डायल गर्दै गर्नुहोला। 98 40 68 68 23 लाइन खुल्ला छ। आज पनि आइतबार व्यवसायमा प्रवासी मनहरू पनि व्यवसायमा जोडिनुहोला, तपाईँले पनि व्यवसायमा फोन गर्नुको लागि चाहिँ वाट्सएप नम्बर खुल्ला छ। प्रवासी मनहरूको लागि वाट्सएप नम्बर पनि यही छ, 98 40 68 68 23 लाइन खुल्ला छ भने, नेपालमा रहनुहुने साथीले पनि टेलिफोन खुल्ला छ, फोन लाइन 98 40 68 68 23 लाइन खुल्ला छ। फटाफट फोन डायल गर्दै गर्नु र तपाईँले आज गाउनको लागि एउटा भाका राख्नेछु, एकदमै मिठो भाका छ, दसैँ विशेष आजबाट दसैँ पनि सुरुवात भइसकेको छ, आजबाट चाहिँ जमरे औँसी आज होइन, कतिपय साथीले जमरा पनि राखिसक्नु भयो होला, आजबाट चाहिँ दसैँ लगभग भित्रिसकेको छ। दसैँ विशेष नै गीत छ, नमुछे आमा दही माटीका नछरे जमरा, यो गीत तपाईँले गाउनुपर्ने हुन्छ आजको दसैँमा। यो गीत म राख्दैछु कार्यक्रमको सुरुवातमा पनि, यो गीत गाउनको लागि तपाईँ रेडी भएर आउँदै गर्नुहोला। र यो गीत पनि म तपाईँहरूमा राख्दैछु, कार्यक्रम गीत पछि म आउने नै छु।

0: त्यसैगरी नारायण राई माझीको आवाज रहेको एकदमै मिठो दशैं विशेष गीत मैले तपाईँहरू माझ राखिसकेर तपाईँहरूले आउने श्रोताहरूले पनि यही गीत गाउनुपर्ने हुन्छ। जसले एकदम उत्कृष्ट गाउनुहुन्छ उहाँ आजको लागि विनर बन्नुहुनेछ, रिचार्ज कार्ड जित्न सक्नुहुनेछ। भन्दा भन्दै आजको लागि फर्स्ट टेन लकी कलर साथी लाइनमा हुनुहुन्छ, म उहाँले अन्यर गर्छु। कहाँबाट को हुनुहुन्छ म उहाँले अन्यर गर्छु। हेलो नमस्ते।
1: हजुर नमस्कार।
0: हजुर लोक अभिवादन। नमस्ते नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर पाँच कपनबाट सपना तामाङ मुक्तान बोल्दै हुनुहुन्छ है? हजुर अनि के छ सपनाजी यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि कार्यक्रम पनि सुन्दै हुनुहुन्छ अनि खाना पनि बनाउने क्रममा हुनुहुन्छ है? हजुर ल मैले तपाईँले कार्यक्रमको बारेमा जानकारी गराउनु परेन, तपाईँले कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ। अब के गरौँ फर्मेलतिरै लागौँ होला होइन? हजुर ल हुन्छ, कोसिस नै ठुलो कुरा हो नि त।
1: हजुर
0: ल हुन्छ
1: हुन्छ

0: हजुर ल हुन्छ जाँदैन दुःख आँसु गधाएर भनेर पनि भन्न नमिल्ने मैले होइन हुन्छ ल तपाईँले विशेष धन्यवाद छ कोसिस गर्नुभयो अन्तिमसम्म कार्यक्रम सुनेर साथ दिनुहोला र जाँदा जाँदै साथीलाई के भन्नु भन्नुहुन्छ कि
1: हुन्छ अब आज जन्मदिन मनाउनुले हाम्रो प्यारी नाति मित्र नातिनीलाई चाहिँ ह्याप्पी बर्थडे टु यु भन्ने जान्छु ल नमस्ते टेक केयर बाई बाई
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो पाँच भवनबाट सपना तामाङ मोक्तान उहाँसँग म छुटेँ उहाँले एकदमै युवाका उहाँले गाउन कोसिस गरेर व्यवसायबाट छुटिसक्नु भएको छ यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर लोकविवादन नमस्ते नमस्कार कहाँबाट को बोल्नुभयो भोजपुरबाट उर्मिला राई बोल्दै हुनुहुन्छ हजुर हजुर ल हुन्छ अनि के छ हाम्रो उर्मिलाजीको खबर कहाँबाट सुनाउनुहोस् न
1: मेरो खबर एकदमै ठिकै छ राम्रो छ भन्छ दिदी मौसमको बारेमा भन्नुपर्दा र कोही पानी परेको छ अलिकति मजाले काम लाग्यो राम्रो छ ठिकै छ भन्नुपर्छ अन्त पहिला जतिको कस्तो खबर
0: हजुर हाम्रो पनि खबर खबर सबै ठिकै छ राम्रै छ भन्नुपर्छ यता पनि आज मजाले घाम लाग्यो अहिले पनि बाहिर एकदम मौसम सफा छ तर एकदमै चिसो चाहिँ धेरै बढिया छ भन्नुपर्छ है त
1: त्यसै हाम्रो पनि हाम्रो प्रथम त्यस्तो धेरै बिहानहरू चाहिँ बढेको छ त्यस्तै छ भन्नुपर्छ
0: हजुर ल सधैँभरि यस्तै राम्रै रहनु होला अनि कार्यक्रम सुन्नु भएको छ छैन हजुरले हजुर कार्यक्रम सुन्नु भएको छ ल हुन्छ हामी ढिला गर्दैनौ त्यसो भने हामी तपाईँको आवाजबाट पनि सुन्छौँ है त हजुर ल हुन्छ सुरु गर्नुहोस्
1: Thank you.

0: गर्नुहोला र ज्यादा ज्यादा साथीलाई के भन्नुहुन्छ?
1: आज जन्मदिन मनाउने साथीलाई जन्मदिनको लाखौँला शुभकामना। चालिसहरू पहिला पहिलामा सफल छ, सफल जान्नु साथी बहिनी नमस्ते है।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट उर्मिला राई, उहाँसँग म छुटे। उहाँले पनि व्यवसायमा एकदमै भाका एकदमै भाका गाउन कोसिस गरेर व्यवसायबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते, हेलो नमस्ते हजुर।

हजुर यति गरेँ ल भनेपछि हाम्रो वरुण चञ्चले राई भोजपुरबाट बोल्दै हुनुहुन्छ है। हजुर हजुर ल एकदमै गाउनको लागि कोसिस गर्नुभएको छ वरुणजी, अनि अब फेरि त गाउनुहुन्न होला, जति जति साथीलाई के भन्नुहुन्छ कि हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो वरुण चञ्चले भोजपुरबाट, उहाँसँग पनि भन्छु टे उहाँले पनि गीत गाएर व्यवसायबाट छुटिसक्नु भएको छ यति बेला। अर्कोजना साथी हुनुहुन्छ लाइनमा, हेलो नमस्ते। हजुर लोक अभिवादन नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर बोल्दैछु सुनिता कुलुङ भोजपुरबाट, सरी शङ्खुवा सभा बालाबाट है। म झुके छु, वरुण चञ्चले हुनुहुन्थ्यो भोजपुरबाट, मेरो मन त त्यतै पो गइहालेछ यता केता कता के गर्दा गर्दै होइन। हजुर मान्छु के कहिले काहीँ यस्तै हुन्छ, झुकिनु पाइन्छ कि पाइँदैन, हो पाइन भने त म सरी मान्छु है। ए ल कारवाही गर्नुहुन्न ल ठिक छ हुन्छ। अनि के छ हाम्रो सुनिताजीको खबर खबर? हजुर मेरो पनि खबर त तपाईँको जस्तै ठिकै ठिकै छ भनौँ न है। हजुर हजुर ल हुन्छ, अनि कार्यक्रम सुन्दै हुनुहुन्छ सुनिताजी? सुन्न त सुनेको तर त्यति गाह्रो फर्मेट छैन है आज। हजुर ल हुन्छ, कोसिस नै ठुलो कुरा हो नि त, भरे भाग्यमा पर्छ या पर्दैन होइन। हजुर आशा नगरौँ गरौँ, भरे नै अब अन्तिममै नै निर्णय हुन्छ होइन र। हजुर हजुर ल हुन्छ।

हजुर यति नै ल भनेपछि एकदमै मिठो गाउनुभयो हजुरलाई विशेष धन्यवाद छ होइन अब के हुन्छ कस्तो हुन्छ हामी अन्तिममा रिजल्ट लिएर आउनेछ सुनिताजी अन्तिममा जाँदा जाँदै के भन्नुहुन्छ साथीलाई हजुर नमस्ते टेक योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला सुनिता कुलुङ सङ्खुवा सभा बालाको साथी उहाँले पनि व्यवसायमा एकदमै यो गीतलाई गाएर व्यवसायबाट छुटिसक्नु भएको छ यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर ल अभिवादन नमस्ते कहाँबाट को बोल्नुभयो हजुर रेनिसा राई धनकुटाबाट बोल्दै हुनुहुन्छ ओहो अहिले धरानतिर हुनुहुन्छ है हजुर ल अनि के छ हाम्रो रेनिसाको खबर खबर सुनाउनुहोस् न हजुर म र पनि एकदम ठिकै छ राम्रै छ भन्नुपर्छ है त हजुर ल अनि कार्यक्रम सुन्नु पाउनु भएको छैन हजुरले हजुर जो अब साथीबाटै जानकारी पाइसक्नु भयो है रेनिसाजी हुन्छ तपाईँले कार्यक्रम सुन्नु पाउनु भएको छ नि हजुर हजुर हजुर अब चाहिँ सुन्नुहुन्छ ल तपाईँले फर्मेटको बारेमा के जानकारी गराउनु पर्छ कि हजुर ल हुन्छ साथीले भन्नुभयो ल हुन्छ हामी त्यसो भने अब सुरु गर्नुहोस् न त गाउनको लागि हजुर हजुर ल हुन्छ

0: हजुर ल यति नै धन्यवाद छ हजुरलाई कोसिसको लागि र अन्तिममा जति जति साथीलाई के भन्नुहुन्छ
1: सुस्मिता
0: नाछिरिङ हो हजुर हुन्छ नमस्ते टेक योर बाई बाई हामी छोड जाउँ है हजुर साथी हुनुहुन्थ्यो यति बेला रेमिसे राई धनकुटा खाल धरानबाट हुनुहुन्थ्यो उहाँसँग छुट्यो भने पनि यो बसाईमा गाउनको लागि कोसिस गरेर छुटिसक्नु भएको छ यति बेला अर्कोजना मित्र हुनुहुन्छ त्यसपछि म एउटा गीत राख्नेछु हेलो नमस्ते
2: नमस्ते दिदी
0: हजुर नमस्ते नमस्ते कहाँबाट को बोल्नुभयो हजुर भोजपुरबाट सञ्जिता राई बोल्दै हुनुहुन्छ है हजुर अनि के छ हाम्रो सञ्जिता राईको खबर खबर सुनाउनुहोस् न
2: भन्नुपर्छ दिदी मौसमको बारेमा त धेरै जाडो बिहान बेलुका धेरै बढिरहेछ म बसेको ठाउँतिर चाहिँ अनि दिउँसो चाहिँ घाम लाग्छ भन्नुपर्छ है दिदी
0: हजुर भनेपछि एकदम खबर खबर सबै ठिकै छ राम्रै छ बसेको ठाउँतिर धेरै चिसो हुन्छ दिउँसो चाहिँ अलिकति घाम लाग्छ होइन हजुर हजुर एकदमै आफ्नो ख्याल गर्नु होला है त हजुर ल अनि कार्यक्रम सुन्नु भएको छैन हजुरले हजुर सुनिराख्नु भएको छ ल हुन्छ हामी ढिला नगरिकन फर्मेट तर्फै लगाउन त है
2: दिदी
0: ल हुन्छ सुरु गर्नुहोस्

0: हजुर ल हुन्छ, कोसिसको लागि धेरै धेरै धन्यवाद छ सन्जिताजी। र अन्तिममा जाँदा जाँदै साथीलाई के भन्नुहुन्छ कि
1: आज साथीले जन्मदिन मनाउँदै हुनुहुन्छ, उहाँले जन्मदिनको धेरै धेरै शुभकामना, ह्याप्पी बर्थडे टु यू भन्दै छुट्टिन्छु ल दिदी। नमस्ते,
0: बाइ बाइ। हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट सन्जिता राई, उहाँसँग म छुटेँ। उहाँले पनि यो विषयमा गाउनको लागि कोसिस गरेर छुटिसक्नु भएको छ। र अब भने कार्यक्रममा म फेरि पनि एकदमै मिठो दसैँ विशेष गीत राख्नेछु, उत्तर उत्तर प्रगति होस्, पूर्ण कला बिसी, त्यसै गरी धीरज पालपालीका आवाजमा रहेको यो एकदमै मिठो गीत तपाईँहरू माझ राख्दैछु। गीतपछि म फर्केर आउने नै छु। कार्यक्रम लोक सौतरीको बसाई तपाईँ सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको मैले बीच भागतिर एकदमै मिठो गीत राखेको थिएँ। दसैँ विशेष होइन, दसैँ पनि आजबाट भित्री नै सकेको छ, नजिकै नै सकेको छ। एकदमै मिठो गीत थियो, तपाईँहरू माझ राखिसकेर गीतपछि पुनः स्वागत छ। र अब पनि म ढिला गर्दिनँ व्यवसायमा, साथीहरूसँगै म जोडिनेछु। अझै पनि म साथीहरूसँग कुराकानी गर्ने नै छु, हामीसँग केही समय बाँकी छ। यति बेला कोही मित्र हुनुहुन्छ? हेलो, नमस्ते।
1: हेलो, नमस्ते। नमस्कार।
0: हजुर, नमस्ते। नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर, पाँच खबनबाट चन्द्रमाया तामाङ बोल्दै हुनुहुन्छ है?
1: हजुर, पक्कै पनि।
0: हजुर, अनि के छ हाम्रो चन्द्रमाया तामाङको खबर खबर सुनाउनुहोस् न।
1: मेरो खबर खबर कतै ठिक छ, राम्रो छ भनौँ न, प्रोग्राम सुन्दै बसिरहेको छु।
0: हजुर, खबर खबर सबै ठिकै छ, राम्रै छ, कार्यक्रमकै साथमा हुनुहुन्छ है?
1: हजुर
0: हजुर, ल हुन्छ, आउनुभयो, खुसी लाग्यो। अनि कार्यक्रम सुन्नु भएको छ नि हजुरले? हजुर, सुन्दै हुनुहुन्छ, खुसी लाग्यो। अनि अब तपाईँलाई मैले कार्यक्रमको फर्मेटको बारेमा त जानकारी गराउन परेन नि? हजुर, ल पर्दैन, ल ठिक छ, हुन्छ, अब लागौँ न त फर्मेट तर्फ।
1: हजुर,
0: ल हुन्छ।

0: दाजी पाउने
1: हजुर ल एकदमै कोसिस गर्नुभयो धन्यवाद छ हजुरलाई चन्द्रमायाजी र अन्तिममा जानु जाने साथीलाई के भन्नुहुन्छ कि हजुर नमस्ते टेकीहरू भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला चन्द्रमाया तामाङ शङ्खुवा सभा पाँच भवनको साथी उहाँसँग बसेटे उहाँले पनि व्यवसायमा गीत गाउनको लागि कोसिस गरेर छुटिसक्नु भएको छ यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर नमस्ते कहाँबाट को बोल्नुभयो हजुर निमा शेर्पा काठमाडौँबाट बोल्दै हुनुहुन्छ के छ हाम्रो निमाको खबर खबर सुनाउनुहोस् न हजुर खबर खबर सबै ठिकै छ राम्रै छ रात पर्यो है हजुर रात त परिसक्यो होइन यति बेला अब समय अब यस्तै हो कहिले रात पर्छ अब जहिले रात पर्छ समय अब यति बेला कुनै समयमा यति बेला उज्यालो हुन्छ आज कुनै समयमा अँधेर हुन्छ होइन हजुर हजुर ल हुन्छ हुन्छ हुन्छ ल
2: आउनु चाहिँ
1: हजुर हुन्छ
2: हुन्छ हुन्छ

0: हजुर ल, एकदमै धन्यवाद अनिमा, मिठो गाउनुभयो तपाईँले पनि होइन। अब अन्तिममा के हुन्छ कसो हुन्छ अब कार्यक्रम सुन्दै गर्नुहोला, र अन्तिममा जाँदा जाँदै साथीलाई के भन्नुहुन्छ कि
1: जन्मदिन मनाउने साथीलाई जन्मदिनको उत्तरौँ उत्तरौँ के हो त्यहाँ
0: हजुर। नमस्ते, टेक युर बाई बाई साथी हुनुहुन्थ्यो आजको लागि लास्ट एन्ड लकी कलर निमा शेर्पा, मैले उहाँलाई नै आजको लागि लास्ट एन्ड लकी कलर बनाए। र अब पनि चाहिँ म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ किनकि अब मैले पनि रिजल्ट निकाल्नुको लागि टाइम लाग्छ मलाई होइन, यता लाइफ सेयरबाट पनि मैले निकाल्नु पर्ने हुन्छ, त्यसै गरी यताबाट आजको लागि को भनौँ एकदमै आज को विनर बन्नुभयो होइन त्यो पनि मैले यो रिजल्ट लिएर आउनु पर्ने हुन्छ। आज पनि हामीसँग जम्मा आठजना साथीहरू जोडिनु भयो कल मार्फत, आठजना साथीहरू मध्ये आजको लागि फर्स्ट को हुन्छ, दोस्रो को हुन्छ, तेस्रो को हुन्छ, यो बसाई तपाईँ सुन्दै रहनुहोला। त्यसै गरी लाइभ सेयरबाट पनि मैले साथीहरूको नाम निकालिसकेको छु, लाइभ सेयरबाट जम्मा नौजना साथीहरू चाहिँ मैले यहाँनिर छनौट गरेको छु, नौजना साथी मध्ये अब को लकी ड्रोबाट दुईजना निकाल्नेछु। लाइभ सेयर एकदमै धेरैजना साथीले गर्नुभयो, मैले सबै हेरिसकेँ र जम्मा नौजना साथीले लाइभ सेयर गरेर साथ दिनुभएको छ, विशेष धन्यवाद दिन चाहन्छु। र अब पनि म कार्यक्रममा थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ, म कल लिन सक्दिनँ, समयको अभाव छ, मैले पनि रिजल्ट निकाल्नुपर्ने हुन्छ। एकैछिनको लागि तपाईँ यो गीत सुन्दै रहनुहोला, म एकैछिनपछि तपाईँहरू माझमा कार्यक्रममा रिजल्ट लिएर आउने नै छु। कार्यक्रम लोक चौधरीको बसाई तपाईँ सुन्दै रहनुहोला।

हजुर, आजको लागि कार्यक्रममा लगभग समय पनि सकिनिसकेको छ र मैले आजको लागि रिजल्ट पनि व्यवसायमा लिएर आइसकेको छु। आजको लागि विनर बन्नुभएको छ साथी हाम्रो संखुवा सभा बालाका साथी सुनिता कुलुङ, उहाँ आजको लागि विनर बन्नुभएको छ। त्यसरी त्यस पछाडि हाम्रो साथी हुनुहुन्छ, दुई नम्बरमा साथी हुनुहुन्छ रेली सराई हुनुहुन्छ, उहाँले दोस्रो स्थान हासिल गर्नुभएको छ। त्यसै गरी तेस्रो स्थानमा सपना तामाङ पाँच भवनको साथीले तेस्रो स्थान हासिल गर्नुभएको छ भने चौथो स्थानमा हुनुहुन्छ वरुण चञ्चले, चौथो स्थानमा हुनुहुन्छ, उहाँले पनि चौथो स्थान हासिल गर्नुभएको छ। जम्मा चारजना साथीहरूलाई विशेष बधाई दिन चाहन्छु आजको लागि, होइन आज रिचार्ज प्रायोजनमा गरेर साथी हुनुहुने साथीहरू पनि हुनुहुन्छ र सुनिता कुलुङले रूप पाउनुभएको छ प्राइज, पहिलो हुने साथीले रु 300, त्यसै गरी दोस्रो हुने साथीले रु 200, तेस्रो हुने साथीले रु 100 र चौथो हुने साथीले रु 50 रुपियाँको रिचार्ज चाहिँ पाउनुभएको छ। विशेष गरी तपाईँहरू चारैजना साथीलाई बधाई दिन चाहन्छु र यता हाम्रो फेसबुक अडियो लाइभबाट पनि मैले सिआरबाट पनि दुईजना साथीहरूको नाम निकालेको छु। दुईजना साथीहरूमा हेरौँ को को साथी हुनुहुन्छ, मैले अघि नै साथीहरूको नाम निकालिरहेको छु र यति बेला म नाम हेर्न गइरहेको छु। साथीको नामलाई मैले फुकाउँदैछु। यति बेला चन्द्रमाया तामाङ हुनुहुन्छ लाइभ सेयरमा आजको लागि, लकी ड्रोबाट विनर हुनुभएको साथी हो एकजना हुनुहुन्छ भने, त्यसै गरी दुई नम्बरमा साथी हुनुहुन्छ कमला वानेम लिम्बू साथी हुनुहुन्छ, लकी यता लाइभ सेयरबाट साथीहरू दुईजना लकी ड्रोबाट चाहिँ मैले नाम छनौट गरेर निकालेको छु। उहाँहरू दुईजनाहरू 50-50 रुपियाँको रिचार्ज पाउनुभएको छ व्यवसायमा। तपाईँहरू सबैजनालाई विशेष धेरै धेरै धन्यवाद।

चाहन्छु कार्यक्रमलाई वलिम लिम्बू र हाम्रो चन्द्रमाया तामाङ उहाँहरू दुईजना चाहिँ लाइभ सेयरबाट चाहिँ मैले छनौट गरे हो। उहाँहरू दुईजनाको साथीहरूको चाहिँ मैले लाइभ सेयरबाट लकी ड्रोमा पारेर दुईजना साथीहरूलाई चाहिँ मैले छनौट गरेँ र उहाँहरू दुईजनाले रु 50-50 रुपियाँको रिचार्ज कार्ड पाउनु भएको छ भने सुनिता कुलुङले रु 300 त्यसै गरी हाम्रो रेनिसा राई 200 त्यसै गरी सपना तामाङ रु 100 त्यसै गरी वरुण चन्द्रले रु 50 तपाईँहरू चारैजना साथीले विशेष धेरै धेरै बधाई दिन चाहन्छु र यस कार्यक्रममा प्रायोजनमा जोडिएर साथी नै हाम्रा प्रायोजन गर्नुहुने हाम्रो साथी हुनुहुन्थ्यो सुरज राई तुम्छा सुस्मिता नासिरिङ सानुमाय शेर्पा लिम्बू विजय राजवीर राई काइला त्यसै गरी सन्तोष काफे र सचिन नेवाङ राईलाई पनि विशेष धन्यवाद दिँदै दिँदै आजको बसाईबाट तपाईँले रिचार्ज दिनको लागि अन्तिममा 97-42-83-97 यो नम्बरमा तपाईँले फोन गरेर आफ्नो रिचार्ज लिन सक्नुहुनेछ भन्दै भन्दै जतिन साथीले आजको बसाई कार्यक्रम लोक चौतारीको बसाईलाई सुनेर साथ दिनुभयो विशेष धन्यवाद दिन चाहन्छु र कार्यक्रमलाई प्रायोजनमा जोडेर साथ दिनुहुने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाई कार्यक्रम लोक चौतारीको बसाईबाट भोलिको बसाईमा आउने वाचा गर्दै गर्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता याखा बिदा हुन्छु। हवस् त नमस्ते शुभ सन्ध्या।

0: श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
1: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333 493-555।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। गोर्खाको बुढी गण्डकी नदीमा आज बिहान आएको आकस्मिक बाढ़ीले घर पुल तथा जलविद्युत आयोजनाका संरचनाहरूमा ठूलो क्षति पुर्याएको छ। अहिलेसम्म 49 जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5 जना सम्पर्कविहीन रहेको र अहिलेसम्म मानवीय क्षतिको पुष्टि भने नभएको प्राधिकरणको भनाइ छ। गोर्खाको चुम्नुमरी गाउँपालिका 6 लोकपा र चुम्लिङ ब्रिज पहिरो खसेर नदी थुनिएपछि 81 लेतो र गेग्रान सहितको बाढ़ी आएको बाढ़ी पूर्वानुमान महाशाखाको प्रारम्भिक अनुमान छ। बाढ़ीले 341 मेगावाटको बुढ़ी गण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण बगाएको छ भने 2 टेलिफोन टावर र 50 बिजुलीका पोलमा क्षति पुगेको छ। यस्तै बाढ़ीले गोर्खा र धादिङ जोड्ने पक्की पुलको गोर्खातर्फको एक भाग बगाएको छ। आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सोतीमा रहेको फलामे पुल पनि बगेको छ। न्याकचेतदेखि सिरदिवास जोड्ने झलुङ्गे पुल तथा धार्चेको माछीखोलाबाट करैजा जोड्ने पुलमा क्षति पुगेको छ। बाढ़ीले सल्लेरीमा निर्माणाधीन साहस ऊर्जा आयोजनाको पावर हाउस र आसपासका घरमा समेत क्षति पुगेको छ। धार्चेको माछीखोलाको तल्लो बस्तीमा बाढ़ी पसेको छ भने सल्लेरीका केही घर जोखिममा परेका छन्। सरकारले खोज तथा उद्धारलाई तीव्रता दिएको जनाएको छ। सेनाका 4 हेलिकप्टर परिचालन गरी जोखिममा परेका नागरिकको हय उद्धारको काम भइरहेको छ। उद्धारमा 437 सुरक्षाकर्मी परिचालन भइरहेको सेनाले जनाएको छ। यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले बुढ़ी गण्डकी नदीको तटीय तथा तल्लो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। गोर्खा धादिङ तनहुँ चितौन तथा नौलपरासीका जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई एसएमएस मार्फत पूर्व सूचना पठाएको छ। क्षतिको वास्तविक अवस्था बुझ्न र सड़क र पुलको विकल्प खोज्न विपद व्यवस्थापन प्राधिकरण र सड़क विभागका प्राविधिक टोली ड्रोन सहित प्रभावित क्षेत्रमा परिचालन भएका छन्। बुढ़ी गण्डकी बाढ़ीले गोर्खाको मनासो संरक्षण क्षेत्र हिँडेका पर्यटक गन्तव्यमा पुग्न नसकी बीचैमा रोकिएका छन्। मनासलु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत भुवनराज ओझाका अनुसार सबै पर्यटक सुरक्षित ठाउँमा रहेको र उद्धारका लागि पहल भइरहेको छ। मनासलु संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने चुम्नुमरी गाउँपालिका 3 जगतमा 100 भन्दा बढ़ी विदेशी पर्यटक रोकिएको उहाँले बताउनु भएको छ।
4: बाढ़ी आउनु अघि बुढ़ी गण्डकी नदीमा पानीको बहाव घटेको थियो। त्यसैले पहिरोका कारण नदी थुनिएर बनेको ताल फुट्दा बाढ़ी आएको अनुमान छ। तर बाढ़ी ठूलो भएकाले अरू कारणहरू बारेमा पनि चर्चा भइरहेका छन्। बाढ़ीको कारणबारे साथी महेश गेवालीले जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीलाई सोध्नु भएको छ।
5: कारण अझै पनि यकिन भइसकेका छैन। आजको भूगर्भ तस्विर आइसकेका छैन, हिजो बेलुकीको मात्रै तस्विर आएको छ। त्यसको आधारमा चाहिँ एउटा ठूलो पहिरो खसेको देखिन्छ होइन। त्यो पहिरोले त्यहाँको खोला थुनिन गएको हुनुपर्छ र त्यो फुटेको हुनुपर्छ भन्ने हाम्रो प्रारम्भिक निष्कर्ष चाहिँ हो। अब त्यो बाहेक पनि अरू यो गत राति कहीँ कतै पहिरो थपिएको अथवा चाहिँ पहिरोहरू खसेको अथवा हिमतालहरू फुटेको अब कारणहरू त अनेक आशंका गर्न सकिन्छ। तर पनि प्रारम्भिक रूपमा चाहिँ हाम्रो अहिलेसम्मको निष्कर्ष चाहिँ पहिरोले नदी थुनिन गएको र फुटेको नै भन्ने छ।
6: हजुर, त्यसको गतिको केही तथ्याङ्क अथवा केही कुराहरू आयो त सर बाहिर?
5: यसको गतिको तथ्याङ्क चाहिँ हामीले अब निकाल्दैछौँ करिब करिब होइन। हामीले माथिको गतिको बारेमा चाहिँ पूरा जानकारी दिनला माथि केन्द्रहरू नरहेको कारणले अलिक कठिन छ। तर पनि यो करिब करिब 4 घण्टामा आरूघाट आइपुगेको छ। मतलब यो गति चाहिँ अब रसुवा भुटेखुसीको तुलनामा ज्यादै न्यून गति हो होइन। यो त्यस्तो उच्च गतिका साथ आएको चाहिँ देखिँदैन। तर अरू सामान्य बाढी भन्दा यसको गति चाहिँ बढी नै छ।
6: हजुर, धेरै नागरिकहरूले चाहिँ भुटेखुसीको झल्को आयो भन्ने कुरा गरिरहनु भएको छ। त्यो भुटेखुसीको र यो आजको बुढी गण्डकीको बाढीको फरक चाहिँ के छ?
5: फरक मुख्य त एउटा गतिमै फरक छ, अर्को यसको गहिराईमा पनि फरक छ। यो अलिकति तुलनात्मक रूपमा सानो छ र गति पनि केही कम छ। अब माथिल्लो क्षेत्रमा हामीले हेर्दै गर्दाखेरि अब आरूघाट बजारमा गहिराई हामीले करिब 8 मिटर गहिराई बढेको जलसतह बढेको पायौं। अब पहिलाको हेर्नुभयो भने बेत्रावतीमै पनि झन्नै 18 मिटर जति अग्लो बाढी चाहिँ आएको थियो। त्यस हिसाबले झल्को त अब देशमा भुटेको सिक्नु जस्तै किसिमको त हुने भयो, तर स्केलमा हेर्दाखेरि केही सानो छ। क्षति कम हुनुको कारण मुख्य त जलस्रोत आयोजनाहरू बुढी गण्डकीमा निर्माणाधीन मात्रै थिए, निर्माण भइसकेको अवस्था थिएन। र यसमा एउटा फरक के भने यसले पहिला यसले सानो बाढी आयो, त्यसले गर्दा केही सतर्कता हुनको लागि समय पनि प्राप्त भयो र त्यस पछाडि करिब एक घण्टा पछाडि बल्ल ठुलो बाढी आएको छ। जहाँ ताल भने त्यो फुट्ने क्रममा दुई तीन चोटि गरेर फुलेको हुनुपर्छ, पहिरोले थुनिएर बनेको हो भने भन्ने जस्तो सरसर्ती हेर्दा देखिन्छ। भलै यकिन कारणमा हामी पुगिसकेका त छैनौँ। जोखिम को दृष्टिकोणले गोर्खाको माथिल्लो क्षेत्र जनघनत्वको हिसाबले तुलनात्मक रूपमा अलिक कम भएको कारणले गर्दाखेरि र बस्तीहरू पनि तुलनात्मक रूपमा धेरै जसो बस्तीहरू अलिक सुरक्षित स्थानमा भएका कारणले अलिक कम क्षति भन्न त मिल्यो। करिब 200+ घर बगाएको भन्ने प्रारम्भिक आँकडा त छ, तर पनि नागरिकले चाहिँ समयमै सूचना माथिबाट प्राप्त गरेको, हामीले पनि समयमै सम्प्रेषण गरेको र समयमै सुरक्षित स्थानमा गएको कारणले अहिलेसम्म मानवीय क्षतिको जानकारी चाहिँ छैन।
6: पहिरोबाट जुन ताल बन्यो त्यो फुटेर चाहिँ आयो भन्ने कुरा गर्दाखेरि त्यो ताल पूर्ण रूपमा खुलिसकेको छ कि अथवा फेरि बाढी आउने सम्भावना त्यस्तो केही छ?
5: त्यो निष्कर्षमा पुग्न सकिएको छैन, त्यसै भएर हामीले आज बेलुकीसम्मलाई चाहिँ सतर्कता भनेका छौँ। नेपाली सेनाको हेलिकप्टर पनि त्यसतर्फ जान कोसिस गरिरहेको बुझिन्छ। अब स्थलगत रूपमा त्यहाँ गएर हेर्न के भने पनि त्यसको बारेमा जानकारी हो।
6: तारन्तार बाढी आइरहेको छ नेपालमा, यसले चाहिँ के संकेत गर्छ?
5: हिमालय क्षेत्र पहाड़ी क्षेत्रमा असामान्य किसिमका बाढीका घटनाहरू बढ्दै जाने नै देखिन्छ। यसका पछाडि दुई तीनवटा कारणहरू छन्। पहिलो चाहिँ मौसम जलवायुमा गरिरहेको परिवर्तन, हिमालय क्षेत्रमा बढ्दो तापक्रमले पारिरहेको परिवर्तन होइन, जुन क्षेत्र अस्थिर भइराख्ने, अब यो पहिरोले नदी थुनियो त हामी विगतमा पनि देख्दै आएकै हौ, जुरे पहिरो अथवा अन्य पहिरोहरूको कुरा गर्दाखेरि पनि। अब यो वृत्तान्त पहिरो मात्रै हो अथवा यसमा हिम पहिरो समेत त्यसका आधारमा यसमा जलवायु परिवर्तन कारक हो होइन भन्ने निष्कर्षमा सकिन्छ। यस किसिमको घटनाहरू बढ्दै गएको कारणले हामीले ठाउँ तयारी गर्नुपर्ने, पूर्व तयारी गर्नुपर्ने खाँचो चाहिँ देखिएको छ।
3: हुनुहुन्थ्यो बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली। राजसभा सभापति रवि लामिछानेले बुढी गण्डकीमा आएको बाढ़ीबाट प्रभावितको उद्धारमा सरकारसँग समन्वय गर्न निर्देशन दिनुभएको छ। लामिछानेले चोम नुमरी क्षेत्रमा व्यापक क्षति पुगेको र नेक्सेत फिल्म पुल बगेको खबरले मर्माहित भएको उल्लेख गर्नुभएको छ। बुढी गण्डकीदेखि त्रिशुली किनारसम्मका नागरिकलाई उच्च सतर्कता अप्नाउन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न उहाँले अपील गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत लामिछानेले बाढ़ीका कारण भएको क्षतिले मर्माहित बनाएको बताउँदै यस्तो निर्देशन दिनुभएको हो।
4: यसैबीच नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले गोर्खाको बुढी गण्डकी नदीमा आएको बाढ़ीका कारण उत्पन्न घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले आज सामाजिक सञ्जाल मार्फत बुढी गण्डकी नदीमा आएको बाढ़ीले गोर्खाको चुमनुबड़ी क्षेत्रमा ठूलो क्षति पुर्याउनका साथै पुल समेत बगाएको घटनाप्रति दुःख व्यक्त गर्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्नुभएको हो। यसै गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता तथा कार्यकर्तालाई बुढ़ी गण्डकी बाढ़ी प्रभावितको उद्धार र राहतमा तत्काल खट्न निर्देशन दिनुभएको छ। यसै गरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बुढ़ी गण्डकी बाढ़ी प्रभाव भावितको उद्धार राहत र सुरक्षामा जुट्न आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमा प्रचण्डले बुढ़ी गण्डकी बाढ़ी प्रभावितको उद्धार राहत र सुरक्षामा जुट्न आग्रह गर्नुभएको हो।
3: त्रिशुली नदीले कटान गरेर भाँसिँदा अवरूद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका 5 गलौदीमा सड़क खण्ड मरमत गरेपछि आज दिउँसोदेखि गाड़ी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सड़क भाँसिएपछि अस्ति बेलुकीदेखि अवरूद्ध बनेको राजमार्ग खुलाउन सड़क विभाग तथा नागढुङ्गा नौबिसे मुगलिन सड़क आयोजनाको टोली लागेको थियो। राजमार्ग पूर्ण रूपमा अवरूद्ध हुँदा काठमाडौँ उपत्यकाबाट बाहिरिने र काठमाडौँ भित्रने गाड़ी प्रभावित भएका थिए। विशेष गरी दशैंका लागि घर जाने यात्रुको चाप बढ़ेर बेला सड़क अवरूद्ध भएपछि यात्रु तथा यातायात व्यवसायी नै समस्यामा परेका थिए। गाड़ी खुलेसँगै रोकिएका यात्रुहरू गन्तव्यतर्फ लागेका छन्।
4: यसैबीच त्रिशुली नदीमा आएको बाढ़ीले पुल बगाएपछि सड़क सम्पर्क विहीन बनेको रसुवा जिल्ला पुनः सड़क सञ्जाल मार्फत जोड़िएको छ। नेपाली सेनाले नुवाकोटको बेत्रावतीमा रहेको फलाखु खोलामा बेली ब्रिज निर्माण गरी सञ्चालनमा ल्याएसँगै रसुवा र नुवाकोट बीच यातायात सम्पर्क स्थापित भएको हो। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले बेत्रावतीमा रहेको विदुर नगरपालिका 10 र उत्तर गया गाउँपालिका 5 जोड़ने दुईवटा पक्की पुल बगाएपछि रसुवा नुवाकोट बीचको सड़क सम्पर्क टुटेको थियो।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
7: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
8: विशेषताहरू
9: ₹3 करोड़ सम्मको कर्जा सुविधा।
10: घर तथा अपार्टमेंट खरीद, घर निर्माण तथा मरमत संहार गर्न
11: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
10: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: राप्ती इंजीनियरिंग कलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
14: स्थापना को पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: सम्पर्क राप्ती इंजीनियरिंग कलेज घोराही दांग।
14: फोन नम्बर 082-562-601, 98-578-3599, 98-578-3684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इंजीनियरिंग र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बुढी गण्डकी नदीको बाढ़ीमा 5 जना सम्पर्कविहीन, 49 जनाको उद्धार, पुल र जलविद्युत आयोजनामा ठूलो क्षति, पहिरोले नदी थुनिएर बाढ़ी आएको प्रारम्भिक अनुमान, जोखिम कायमै, त्रिशुली नदीले कटान गरेर भाँसिदा अवरूद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा लगायतका खबर प्रस्तुत गर्यौं।
4: नेपाल दर्पणमा अब बाँकी खबर। नेपालीहरूको प्रमुख चाड़ बड़ा दशैं आजदेखि विधिवत रूपमा शुरू भएको छ। आज बिहान 11:47 शुभ साइटमा घटस्थापना गरी घरका दशैं घर तथा पूजा कोठामा जमरा राखिएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष चित्रा नक्षत्र र वैधृति योग परेकाले आवश्यक स्वस्ति शान्ति गरी आजै घटस्थापना तथा जमरा राख्न आग्रह गरेको थियो। घटस्थापना भोलि सोमबार गर्ने भन्ने चर्चा सामाजिक सञ्जालमा चलेपछि समितिले आजै जमरा राख्नुपर्ने स्पष्ट पारेको थियो। जमरालाई समृद्धि, शुभता र उर्वरताको प्रतीकका रूपमा लिने धार्मिक विश्वास छ। नवरात्रका 9 दिनसम्म महाकाली, महालक्ष्मी, महासरस्वतीका विभिन्न स्वरूपको पूजा आराधना गरिन्छ। नवरात्रको पहिलो दिन आज शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, 5 दिन स्कन्दमाता, 6 दिन कात्यायनी, 7 दिन कालरात्री, 8 दिन महागौरी र 9 दिन सिद्धिदात्रीको पूजा गरिन्छ। धार्मिक कथन अनुसार देवी दुर्गाले चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायत आसुरी शक्तिको विनाश गर्न विभिन्न रूप धारण गर्नुभएको थियो। यसैबीच नवरात्रको पहिलो दिन काठमाण्डौको हनुमान ढोकामा रहेको दशैं घरमा पनि विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ। आज घटस्थापनाका दिन राखिएको जमरा विजया दशमीमा टीकासँगै प्रसादका रूपमा शिरमा लगाइनेछ। घटस्थापनासँगै दशैं मनाउन घर फर्किनेको चहल पहल पनि बढ़न थालेको छ। रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाट टाढा रहेका मानिसहरू दशैं मनाउन आफ्नो जन्मथलो फर्किने गर्छन्।
3: यसैबीच दशैं मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो गाउँघर फर्कने यात्रुको चहल पहल बढ़ेसँगै बस पार्कमा टिकट काट्ने, सामान बोकेर गन्तव्यतर्फ लाग्ने र परिवारसँग दशैं मनाउन घर फर्कने यात्रुको गतिविधि बढ़ेको छ। आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक गाड़ीलाई देशभर यात्रु लिएर जान पाउने गरी रूट परमिट खुला भएको छ। यस वर्ष दशैं मनाउन सड़क मार्गबाट झण्डै 10 लाख भन्दा बढ़ी यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान छ। हवाई मार्गबाट समेत झण्डै 30,000-35,000 यात्रु बाहिरिने अनुमान छ। यात्रुको चापलाई ध्यानमा राख्दै यातायात व्यवसायी, ट्राफिक प्रहरी र सम्बन्धित निकायले व्यवस्थापनको तयारी गरेका छन्। काठमाडौँ उपत्यकाका नयाँ बस पार्क, कलंकी, बल्खु, कोटेश्वर, नागढुङ्गा लगायत 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएका छन्। दशैंमा घर फर्कने यात्रुको चाप हुँदा अझै आउँदा दिनमा अझै बढ़ने अपेक्षा गरिएको छ। दशैंका लागि अग्रिम टिकट बुकिङ पनि अस्ति असोज 23 गतेदेखि खुलिसकेको छ।
4: दशैं शुरू भए पनि काठमाण्डौ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति अझै सहज हुन भने सकेको छैन। सरकारले ग्यास अभाव हुन नदिन विभिन्न 6 ठाउँबाट सिलिण्डर साट्ने व्यवस्था गरे पनि ग्यास लिन बिहानैदेखि उपभोक्ता लाइनमा बस्न बाध्य भएका छन्। उपत्यकाका विभिन्न बिक्री केन्द्रबाट आज दिनभर ग्यास वितरण तथा सिलिण्डर साटफेरको व्यवस्था गरिएको छ। तर ग्यास लिन आउने उपभोक्ताको चापका कारण वितरण केन्द्रहरूमा लाइन लागेको छ। चाडपर्वको समयमा ग्यास सहज रूपमा उपलब्ध हुनुपर्ने भए पनि उपभोक्ताले एउटा सिलिण्डर ग्यास लिन समेत लामो समय कोर्नुपर्ने अवस्था देखिएको छ। सरकारले आजदेखि असोज 31 गतेसम्म जुनसुकै कम्पनीको खाली सिलिण्डर दिएर अर्को कम्पनीको भरिएको सिलिण्डर लिन सकिने व्यवस्था गरेको हो। नयाँ व्यवस्था अनुसार फरक ब्राण्डको सिलिण्डर साट्दा अतिरिक्त शुल्क भने तिर्नुपर्ने छैन। उपभोक्ताले भरिएको ग्यासको तोकिएको मूल्य मात्रै बुझाए पुग्नेछ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार काठमाण्डुको सिफल चौर, पेप्सिकोला, बालाजु औद्योगिक क्षेत्र, सुकेधारा, कलंकी र ललितपुरको हरिसिद्धेबाट ग्यास वितरण तथा सिलिण्डर सारफेर भइरहेको छ।
3: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चलिरहेको छ। अहिलेसम्म 3,435 मतगणना भएकामा उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले आफ्नो अग्रता फराकिलो बनाउँदै लैजानु भएको छ। कांग्रेस महाधिवेशनमा उपसभापतिमा दुईजना खुला र एकजना समावेशी सहित तीनजना तथा महामन्त्रीमा पनि दुईजना खुला र एकजना महिला सहित तीनजनाका लागि मतगणना भइरहेको हो। उपसभापतिमा खुलातर्फ दुईजना निर्वाचित हुनेमा चन्द्रकान्त भण्डारी 1,686 मतसहित शीर्ष स्थानमा हुनुहुन्छ। उहाँले दोस्रो स्थानका उम्मेद्वारलाई 596 मतले पछाडि पार्नु भएको छ। दोस्रोमा मधु आचार्य 1,090 मत, तेस्रोमा सुरेन्द्र राज पाण्डेले 955 मत प्राप्त गर्नु भएको छ। यस्तै गोविन्द भट्टराईले 941 मत, धनराज गुरूङले 719 मत, दीपक गिरी 497 मत र प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 299 मत प्राप्त गर्नु भएको छ। यस्तै उपसभापति समावेशीतर्फ एक पद रहेकामा विनोद कुमार चौधरी र जीवन परियार बीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ। चौधरीले 896 मत प्राप्त गर्दा जीवन परियारले 829 मत, फर्मुल्लाह मनसुरले 469 मत, रंजित कर्णले 270 मत र सीता गुरूङले 251 मत प्राप्त गर्नु भएको छ। महामन्त्री खुलातर्फ दुई पद निर्वाचित हुनेमा प्रदीप पौडेल 2,055 मतका साथ ठूलो अन्तरले अगाडि हुनुहुन्छ। दोस्रो स्थानका लागि उदय शमशेर राणा र डाक्टर सुनिल कुमार शर्माबीच प्रतिस्पर्धा भइरहेको छ। उदय शमशेर राणाले 1,159 मत पाउँदा डाक्टर सुनिल कुमार शर्माले 934 मत मात्र प्राप्त गर्नु भएको छ। यस्तै अमरसिंह पुन मगरले 819 मत, गुरूराज घिमिरेले 678 मत, नयनसिंह महरले 428 मत, शंकर तिवारीले 82 मत र डाक्टर सन्तोष उपाध्यायले 49 मत प्राप्त गर्नु भएको छ। महिला महामन्त्रीतर्फ एकजना निर्वाचित हुनेमा डाक्टर डिला संग्रौला र महालक्ष्मी उपाध्याय डिनाबीच प्रतिस्पर्धा भइरहेको छ। डाक्टर संग्रौलाले 1,517 मत प्राप्त गर्दा महालक्ष्मी उपाध्यायले 1,398 मत प्राप्त गर्नु भएको छ। रीता खनालले 365 मत प्राप्त गर्नु भएको छ। मत परिणाम अनुसार जारी मतगणनामा उपसभापति खुलातर्फ भण्डारी र महामन्त्री खुलातर्फ पौडेल बलियो स्थितिमा देखिनु भएको छ। उपसभापति खुलाको दोस्रो स्थान समावेशी उपसभापति तथा महिला महामन्त्री पदमा भने उम्मेद्वारहरू बीच रोचक र प्रतिस्पर्धात्मक अवस्था रहेको छ।
4: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट ल्याएको छ। अघिल्लो सरकारले गएको असार 1 गते प्रदेशसभामा पेश गरेको विनियोजन विधेयक र अर्थ विधेयक फिर्ता लिँदै बजेटमा आवश्यक परिमार्जन तथा पुनरावलोकन सहित नयाँ बजेट प्रस्तुत गरेको हो। आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री चक्र बहादुर मल्लले आज प्रदेशसभा बैठकमा 37,70,49,67,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभएको हो। यो अघिल्लो सरकारले प्रस्तुत गरेको आकार अनुसार नै रहेको छ। बजेटको खर्च ब्योर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट 1,72,00,00,000, नेपाल सरकारबाट राजस्व बाँडफाँड भई प्राप्त हुने अनुमानित रकम 10,24,92,67,000 रूपियाँ रहेको छ।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: कृषि मन्त्र नार्कसँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार आज प्रदान गरिएको छ। नेवार समुदायका परम्परागत मुकुण्डो नाच पुस्तकका लेखक बीना जोशी राज भण्डारीलाई 2082 सालको मदन पुरस्कार र गीतकार किरण खरेललाई जगदम्बाश्री पुरस्कार प्रदान गरिएको हो। विराटनगरमा जन्मिएर काठमाण्डुमा हुर्किनु भएकी नृत्य कलाविद जोशीले लेख्नु भएको नेवार समुदायका परम्परागत मुकुण्डो नाच पुस्तकमा काठमाण्डु उपत्यकामा प्रचलित लोपोन्मुख तान्त्रिक तथा परम्परागत देवी देवताको मुकुण्डो नाच र तिनका गुरूहरूको इतिहास समेटिएको छ। ख्वापा प्याखुवा नामले समेत चिनिने यी परम्परागत नाचको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई पुस्तकमा उजागर गरिएको छ। यसैबीच मिथिलाको सांस्कृतिक केन्द्र जनकपुर धाममा ऐतिहासिक राजदेवी मन्दिर, बौद्धि माई मन्दिर, विद्यापति चोकमा रहेको दुर्गा मन्दिर र रामानन्द चोकको दुर्गा मन्दिरलाई विशेष रूपमा सिंगारिएको छ। मन्दिर परिसरमा बिहानैदेखि श्रद्धालुहरू पूजा अर्चना र दर्शनका लागि पुगिरहेका छन्। राजदेवी मन्दिरमा शारदीय नवरात्रको अवसरमा घटस्थापनादेखि महानवमीसम्म विशेष पूजा आजा गर्ने परम्परा छ।
4: नेपालमा पछिल्लो दुई दशकमा बाल विवाहको दर घटे पनि विपन्न परिवारका किशोरी अझै उच्च जोखिममा रहेको युनिसेफको प्रतिवेदनले देखाएको छ। अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा सार्वजनिक प्रतिवेदन अनुसार 18 वर्ष नपुग्दै विवाह भएका मानिस महिलाको अनुपात सन् 2004 37% रहेकामा सन् 2024-25 घटेर 28% झरेको छ। यस्तै 15 वर्ष नपुग्दै विवाह हुने दर 10% घटेर 5% आएको छ। प्रतिवेदन अनुसार विपन्न परिवारका किशोरीको 18 वर्ष अघि विवाह हुने सम्भावना तुलनात्मक रूपमा धनी परिवारका किशोरीहरूको भन्दा 4 गुणा भन्दा बढ़ी छ।

0: कार सुनिश्चित गर्न लगानी बढ़ाउनु पर्ने सन्देश समेत दिएको छ।
1: संघीय संसद सचिवालयले आन्तरिक नियन्त्रण कार्यविधि 2083 ल्याएको छ। हालै आएको कार्यविधिमा संसद सचिवालयका कर्मचारीसँग कार्य सम्पादन सम्झौता गर्ने विषय छ। यसरी भएको सम्झौता अनुसार काम भए नभएको भनेर त्रैमासिक रूपमा कार्य सम्पादन मूल्याङ्कन हुनेछ। कार्यविधिको 4.1 कार्य सम्पादन सम्झौता गर्नुपर्ने विषय छ, जसमा सचिवले कार्य प्रकृति अनुसार कार्य विवरणको अधीनमा रही महाशाखा प्रमुखसँग र महाशाखा प्रमुखले शाखा प्रमुखसँग कार्य सम्पादन सम्झौता गर्नुपर्ने उल्लेख छ।
0: शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र शैक्षिक गुणस्तरका विषयलाई स्पष्ट रूपमा सम्बोधन गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सन ललितपुर जिल्ला कार्य समितिले आज आयोजना गरेको वृहत शैक्षिक बहसमा सहभागी वक्ताहरूले शिक्षा क्षेत्रको सुधारका लागि राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन्। कार्यक्रममा प्रतिनिधि सभा सदस्य कुसुम महर्जनले सरकार र निजी क्षेत्र एकअर्काका परिपूरक भएकाले शिक्षा क्षेत्रका समस्या समाधान गर्न संवाद र सहकार्य आवश्यक रहेको बताउनुभयो।
1: बेनी जोमसोम सड़क संचालनमा आएसँगै 173 कन्टेनर गन्तव्यतर्फ हिँडेका छन्। चीनबाट सामान बोकेर आएका कन्टेनर अस्तिदेखि नै पोखरा, काठमाडौँ लगायतका ठाउँमा हिँड्न थालेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी जोमसोम अवरूद्ध सड़क खुलेसँगै कोरला नाकाबाट पैठारी गरिएका माल वस्तु बोकेका कन्टेनरहरू मुस्ताङबाट बाहिरिन थालेका छन्। म्याग्दी र मुस्ताङको सिमाना थासाङ चार घासा स्थित प्रहरी चौकीका अनुसार सड़क खुलेको 2 दिनमा 391 विभिन्न गाड़ी मुस्ताङबाट बाहिरिएका छन्।
0: बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको काभ्रे प्लाञ्चो खण्डमा पुनर्निर्मित सड़कबाट गाड़ी चल्न थालेका छन्। दशैंमा यात्रुको चाप बढ़ने भएकाले सड़क मरम्मत र अवरोध हटाउने तयारीलाई तीव्रता दिएको सड़क डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। 2081 सालको बाढ़ी पहिरोले झण्डै 30 किलोमिटर सड़क क्षतिग्रस्त बनाएको थियो। यसअघि रोशी खोलामा बनाएको अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएकामा पछिल्लो बाढ़ीले डाइभर्सन बगाएपछि पुनर्निर्मित सड़कबाटै आवतजावत शुरू भएको हो।
1: नेपाल दर्पणमा अब विदेशको खबर। जापानमा सन् 1989 सन् 2026 मे महिनासम्म अमेरिकी सेनाका सदस्य, नागरिक, कर्मचारी तथा उनीहरूका परिवारका सदस्य संलग्न 4998 आपराधिक घटना दर्ता भएका छन्। तीमध्ये झण्डै आधा घटना ओकिनावा क्षेत्र मा भएका छन्। राष्ट्रिय प्रहरी निकायको प्रतिवेदन अनुसार यस अवधिमा ओकिनावामा 2447 आपराधिक घटना भएका छन्। यो कुल घटनाको 49% हो। यसै गरी नागावामा 18.3% र टोकियोमा 8.9% घटना दर्ता भएका चीनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। यस अवधिमा हत्या, डकैती, आगजनी र बलात्कार जस्ता गम्भीर अपराधका 266 घटना देशभर दर्ता भएका थिए। तीमध्ये 129 घटना ओकिनावा, 67 घटना कानागावा र 34 घटना टोकियोमा भएका थिए।
0: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरातमा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनायो। नेपालका रोहित पौडेलले शतक बनाएका छन्। रोहित 127 बलमा 101 रनमा बनाएर आउट भए। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो। यस्तै गुलशन झाले 34 बलमा 48 रन बनाए। क्यानाडाका अखिल कुमार र सुखजिन्दर सिंहले 3-3 विकेट लिएका छन्। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याइरहेको क्यानाडाले ताजा अवस्थाको खेलमा 42 ओभर 5 बलको खेल चलिरहँदा 7 विकेट गुमाएर 182 रन बनाएको छ। यो श्रृंखला नेपालका लागि एक दिवसीय मान्यता जोगाउने अन्तिम अवसर हो। नेपालले बाँकी 4 मध्ये कम्तीमा 3 खेल जिते नजित लीग टू तालिकाको शीर्ष 6 भित्र पर्दै एक दिवसीय मान्यता सुरक्षित हुन सक्छ। अहिले नेपाल 32 खेलबाट 24 अङ्कसहित तालिकाको 7 स्थानमा छ। नेपालले लीग टू तालिकाको शीर्ष 4 परेर सिधै विश्वकप छनौट खेल्ने अवसर गुमाएको छ। अब नेपालले प्लेअफ मार्फत विश्वकप छनौट खेल्नुपर्नेछ। नेपालले सन् 2018 जिम्बाब्वेमा भएको विश्वकप छनौटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: बूढी गण्डकी नदीको बाढ़ीमा 5 जना सम्पर्क विहीन हुनन्, 50 जनाको उद्धार। पुल र जलविद्युत आयोजनामा ठूलो क्षति। पहिरोले नदी थुनिएर बाढ़ी आएको प्रारम्भिक अनुमान, जोखिम कायमै।
0: घर स्थापना सँगै आजदेखि बड़ा दशैं शुरू। घर घरमा जमरा राखियो, घर फर्कनेहरूको चहल पहल।

0: बढ्यो। पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
1: नेपाली कांग्रेसको उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको अग्रता कायमै। महिलातर्फ डाक्टर जिला संग्रौलाको अग्रता।
0: जापानमा 37 वर्षमा अमेरिकी सेना सम्बद्ध व्यक्ति विरूद्ध झण्डै 5,000 आपराधिक घटना दर्ता। अमेरिकी सैन्य अड्डाको उपस्थितिका कारण स्थानीय समुदायले ठूलो भार वहन गर्नु परेको प्रतिवेदनको भनाई।
1: र आईसीसी क्रिकेट लीग 2 क्यानाडा नेपालले दिएको 235 रनको लक्ष्य पछ्याउँदै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी सम्झना महर्जन र हृदय रिमाल पनि विदा हुन्छौ। यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: नेपालीहरूको महान चाड विजय दशमी 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अञ्जना राई धनकुटा,
2: प्रशान्त तामाङ रामपुर उदयपुर हाल युके,
1: पूनम राई धनकुटा हाल अमेरिका,
2: सुमन राई धनकुटा हाल कोरिया,
1: निमा राई काठमाडौँ,
2: नियास राई धनकुटा,
1: नवीन राई धनकुटा हाल कोरिया,
2: सुभाष राई धनकुटा हाल कोरिया,
1: हेम राई धनकुटा हाल कोरिया
2: र सरस्वती राई धनकुटा।

0: छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
2: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9815-38-77-75।
5: नेपालीहरूको महान पर्व बडा दशैंको पावन अवसरमा कार्यक्रम चितिज पारी प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। छबुलाल राई, पहुले साइला, चैनपुर नगरपालिका 9, किराँत चौक, भित्रे शङ्खुवा सभा।
6: सपना साथनखर, माधी नगरपालिका 4, देवढुङ्गा शङ्खुवा सभा।
5: जीवन फावेल, सभा पोखरी गाउँपालिका 4, शङ्खुवा सभा, हाल मलेसिया।
6: युनिसा तामाङ, बर्मदेवी नगरपालिका 4, मामलिङ शङ्खुवा सभा।
5: निशान युङहाङ, मङ्सेबुङ गाउँपालिका 3, इलाम।
6: छुन्ताई श्रीराम दाहाल, चैनपुर नगरपालिका 11, लोहाकोट शङ्खुवा सभा।
5: राज बिरही काइला, इटहरी सुनसरी, हाल मलेसिया।
6: निरुषा खालिङ राई, चैनपुर नगरपालिका 9, शङ्खुवा सभा।
5: देवराज राई, चैनपुर नगरपालिका 10, लेवारी शङ्खुवा सभा, हाल काठमाडौँ।
6: हिमाल चामलिङ राई, सभा पोखरी गाउँपालिका 2, ज्यामिरे शङ्खुवा सभा, हाल मलेसिया।
5: सुजन कुलुङ राई, सिचोङ 1, बैसुन्दा शङ्खुवा सभा, हाल कतार।
6: जुनिता चामलिङ राई, पेदिन नगरपालिका 5, सरसिउला केराबारी पाँचर, हाल कुवेत।
5: विजय लिम्बू, पाँच खपन नगरपालिका 1, कुसुवा शङ्खुवा सभा, हाल मलेसिया।
6: सन्तोष यखा, चैनपुर नगरपालिका 11, लोहाकोट शङ्खुवा सभा, हाल कुवेत।
5: प्रदेशी ललित बल, भोजपुर 1, भाङराङ भोजपुर, हाल साउदी अरब।
6: विश्वजीत जिमी, धर्मदेवी नगरपालिका 2, तामाखोक शङ्खुवा सभा, हाल कतार।
5: नवीन गुरुङ, पाँच खपन नगरपालिका 9, शङ्खुवा सभा, हाल मलेसिया।
6: शुक्रराज यखा, चैनपुर नगरपालिका 10, खराङ शङ्खुवा सभा।
5: गजेन्द्र जिमी, चैनपुर नगरपालिका 11, लोहाकोट शङ्खुवा सभा।
6: सन्तोष काफले, सदानन्द नगरपालिका 8, दिङला भोजपुर।
5: सुरज राई तुम्सा, पोवादुम्मा गाउँपालिका 5, भोजपुर, हाल मलेसिया।
6: र सुमिता याखा लिम्बुखिम, चैनपुर नगरपालिका 10, खरान शङ्खुवा सभा।
7: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भाल

ती फकाए नि मान्दिन सनाची के छ र मेरो खुट्टा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि उन्नति प्रगति तथा सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। जीवन थाविन सभापोखरी गाउँपालिका चार पङ्खुवा सभा हाल

0: दशैं आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै, दशैं आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै, आफन्तको न्यानो माया सम्झि आँखाभरि सपना सजाउँदै, टीका जमरा र आशीर्वाद सँगै संस्कृतिको सुगन्ध फैलियोस्, टाढा भए पनि नेपाली मनमा आफ्नोपनको दीप बलिरहोस्। देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा विजयादशमी 2083 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। राजविरही काइला इटहरी सुनसरी हाल प्रवास मलेसिया।
1: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
2: हातमा के पो बोकेर लगे हो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइको छ भन्थ्यो झुसेले।
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जाने
2: लाखे सल्लाह दिएको के पाक त बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रुप प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी।

सपना बिते होलान कोही का पर भए आउने जाने चलिरहन्छ भन्दै मन बुझाए कोही छन् आर्मी पुलिसमा ड्युटी गर्दै होलान हाकिमको हातबाट टिका भर्दै होलान परदेश थाकी दिदीको तिमी छुट्यो होला कोहीलाई घर जान्छु भनी तलब

0: Radio Ano Time Check
1: 7 p.m.
2: अहिले साँझको 7 बज्यो।
3: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: दशमी तथा शुभदी बाहुलीको पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण मिडिया प्रेमी मनहरू लगायत समस्त नेपाली आमा बाबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। विजय लिम्बु, श्रीमती भारती याखा लिम्बु, छोरा मिन्सु लिम्बु, दाई नरेश लिम्बु, भाउजू रञ्जना राई लिम्बु, बुहारी अमृता लिम्बु, बुहारी सङ्गीता गुरुङ लिम्बु, भाइहरू अमर लिम्बु, मिलन लिम्बु र एलन लिम्बु, दिदीहरू केशमाया लिम्बु र शान्ति लिम्बु, बहिनी अनिता लिम्बु, भतिजहरू सचिन लिम्बु, सञ्जय लिम्बु र मिस्टेक लिम्बु, भतिजिनी सुहाना लिम्बु लगायत सम्पूर्ण माध्यम परिवार पाँच सदन नगरपालिका एक कुसुवा सङ्खुवा सभा। ए कान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, बुझ्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछु तेरो काकी।
1: ल ल आमा, म तँ गए तँ आए,
0: होइन आजै आइपुग्छस् र।
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि। हामी कहाँ आयनी, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
2: हातमा के पो बोकेर लग्यो हौ,
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोजेर हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो,
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
4: अब त्यहीबाट जाने
2: लाखै सर्वै देखेर के पाक बोले, मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 1920 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रुप प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812377742 र व्हाट्सएप नम्बर 9704583002। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।

फकाए नि मान्दिन कानाछि के छ र मेरो खुट्टा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

0: हौ
1: लाउरेहरू
2: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ?
0: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोल्न हिँडेको नि।
2: हौ लु समस्याको समाधान भनेकै म हो,
3: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: हौ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाई पो छ भन्छ झुसेले।
0: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: अब त्यहीँबाट जाने
2: लाखै सल्लाह दिएको के पाक बोले, कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98551094 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी।

लिएको दसैँमा त मनी घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्वमा घर आउँदा परिवारको खुसी पनि यो दसैँमा छाउन पाए। यसपालिको दसैँमा त मनी घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए। नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनी तथा सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

0: रोमन मोक्तान तामाङ एन्ड मोक्तान परिवार भोजपुर नगरपालिका दुई हेलौसा भोजपुर।
1: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
2: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
1: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
2: ए लु जचाउन जानुपर्छ काका।
1: जान त जानु तर खोइ कहाँ पो जानु। राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
3: ल छ नि काका, 0.6 तेर्सो लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
0: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्ने नक्का नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजेजनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोटो डन्डीफोर आदिको उपचार साथै इसिजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
4: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपिडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
0: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
4: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
3: मेडिकल हल 7.0 सम्पर्क नम्बर 0295712192 फोन नम्बर 98423 4549।

बालबालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ। मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बालबालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862639364। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।

0: हार्टबिट नेपाल अर्बिट अफ म्युजिक
1: पेरिस बना त मैले अलिकति पैसा पठाइदिएको छु निकाल्नु र दसैँ मनाउनु है
2: यसपालि पनि घर आउनु होइन र हजुर
1: हेर न यसपालि पनि दिँदै मिलेन अर्को दसैँ भएछ नि

0: तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको हुन्छ।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीँबाट जाने
2: लाखै सल्लाह दिएको के पाक बोले मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 90.9 किनेरु ल्याएको रेडियो छ, लु सुन्नु त।
5: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852150094, 9812777042 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। कष्ट हरेर आयो बडा दसैँ, मनमा खुसी छरेर आयो बडा दसैँ, नेपाली जनको महान पर्व सबैले मनाऊ, उमङ्गपन हरेर आयो बडा दसैँ। बडा दसैँ तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली जनहरूमा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। छोराई श्रीराम दाहाल, श्रीमती संगीता कार्की दाहाल, छोरा रविन दाहाल, छोरी पुनम दाहाल, बुबा भगत बहादुर दाहाल, आमा गंगामाया दाहाल, भाइ राजेन्द्र दाहाल, बुहारी सुशीला दाहाल, भतिजा प्रज्वल र युकेश दाहाल लगायत सम्पूर्ण दाहाल परिवार चैनपुर नगरपालिका 11 लुहाकोट संघ सभा।

0: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
1: अनि के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछस् त।
0: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
1: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
0: धन्यवाद दादा, म अहिले नै गइहाले।
1: जिन्स तथा लेडिज, ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 98415600।
0: खरान सम्पर्क सञ्जीव कटवाल 98135440।
1: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल, सम्पर्क नम्बर 98400069782।
2: लैलै मायालै काटीमा कुटी खसीको मासु साथी सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ नल्ला बारी खर्कैको नारञ्जौ बारी।
1: नमस्कार, म लोक गायक कर्मली कान्त, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: नमस्कार, थाहा शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: मृतकस्ती बाढ़ीको डेढ़ महिना नबित्दै बुढ़ी गण्डकीमा भीषण बाढ़ी, 5 जना सम्पर्कविहीन, 82 जनाको सकुशल उद्धार, राहत र उद्धार तीव्र पारिएको सरकारको दावी।
0: लामो रस्ता कसेपछि सुदूरपश्चिम प्रदेशमा 37 अर्ब 70 करोड़को नयाँ बजेट, कंग्रेसद्वारा बैठक बहिष्कार।
1: बड़ा दशैं आजदेखि विधिवत रूपमा शुरू, हनुमान ढोका र घर घरमा राखियो जमारा। उपत्यका 6 स्थानमा ग्यास वितरण शुरू, अतिरिक्त शुल्क बिना ग्यास काट्ने व्यवस्था शीतल।
0: दिल्लीमा भोलि प्रदर्शन गर्ने भारतको विपक्षी गठबन्धनको घोषणा, प्रदर्शन रोक्न यातायात र इन्टरनेट अवरूद्ध नगर्न अदालतको आदेश।
1: र लीग टू क्रिकेट अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपालको विजय शुरूआत, क्यानाडा 24 रनले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टार लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टार ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्रणाली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-7024 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। भुटेकोशी बाढ़ीको डेढ़ महिनापछि गोरखामा पर्ने बूढ़ी गण्डकी नदीमा पनि विनाशकारी बाढ़ी आएको छ। आज बिहानै आएको ठूलो बाढ़ीले व्यापक क्षति पुर्याएको छ। गोरखाको चुमुमरी गाउँपालिका स्थित छेकम्पारमा सुक्खा पहिरो खसेर उमलुङ खोला थुनिएपछि बाढ़ी आएको हो। बाढ़ीका कारण

0: किन्चेत क्षेत्रका दुई महिला र तीन पुरूष गरी पाँचजना स्थानीय सम्पर्क विहीन भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा नेपाली सेनाका चारवटा हेलिकप्टर परिचालन गरी नौजना विदेशी नागरिक सहित 82 जनाको सकुशल उद्धार गरिएको छ। बाढ़ीले सो क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ। प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाढ़ीले दुईवटा पक्की पुल बगाउँदा दुईवटा झुलुङ्गे पुल, तीनवटा जलविद्युत आयोजना र चारवटा हवन कुण्डमा क्षति पुर्याएको छ। यसै गरी 45 घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने 27 घरमा आंशिक क्षति पुगेको छ। यस्तै 24 गोठ, 12 बंगुरको खोर तथा गोदाम र 3 सवारी साधन बाढ़ीले बगाएको छ। विपद लगत्तै खोज तथा उद्धार र राहत कार्यलाई तीव्र पारिएको छ। गृहमन्त्री सुदन गुरूङको उपस्थिति र प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीको अध्यक्षतामा बसेको कमाण्ड पोस्टको बैठकले उद्धार कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ। सड़क तथा हेलिकप्टर मार्फत प्रभावित क्षेत्रमा 50 थान टेन्ट, 50 थान त्रिपाल र 200 थान कम्बल र 200 स्लिपिङ ब्याग, 100 सोलर लाइट र 50 किचन सेट, 10 जेनरेटर र 130 ज्याकेट र खाद्य सामग्रीका बास्केटहरू पठाइसकिएको प्राधिकरणले जनाएको छ। उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सशस्त्र प्रहरी गरी 703 जना सुरक्षा कर्मी परिचालन गरिएको छ। घटनाको वास्तविक कारण अध्ययन गर्न ड्रोन र भूगर्भ सहितको टोली समेत खटाइएको छ। सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै गोरखा, लमजुङ र तनहुका द्रुत प्रतिकारीय तथा आपतकालीन चिकित्सकीय टोलीहरू उच्च सतर्कतामा राखिएको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा अहिलेको अवस्था कस्तो र राहत र उद्धारको कार्य कसरी भइरहेको छ भने हामीले गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मालाई सोधेका छौं।
1: बाढी परेपछिको हाम्रो काम तत्काल रेस्क्यू र राहतको काम हो। रेस्क्यू र राहत उसमा लगाइरहेको होइन, सोचमा लागिरहेछौँ। अहिले हाम्रा 3 गाउँपालिका प्रभावित, चुनबुनीमा गएको घटना भएको घटनाले चुनबुनी, धारती र आर्द्रघाट प्रभावित भएको छन्। चुनबुनीमा चाहिँ अहिले 43 घर परिवारका 160 जति, 59 जति, 60 जना नै र अनि यो उसमा कोच घर परिवारका 126 जना भएको छैन। त्यसै गरी आर्द्रघाटमा 64 घर परिवार 130 जना प्रभावित भएको, घर क्षतिबाट प्रभावित भएको भन्ने चाहिँ हाम्रो प्रारम्भिक तथ्याङ्क छ। भौतिक क्षतिर्फ हाम्रो जम्मा 4 पुलहरू क्षति भएको, 4 मात्रै 2 मोटरेबल पुल छन् भने 2 चाहिँ यो पुलहरू क्षति भएको अवस्था छ। माथिल्लो चुन क्षेत्र जानेलाई क्यान्टिलिभर समेत क्षति भएको भन्ने चाहिँ हामीलाई सूचना आएको छ र अहिलेसम्ममा चुनका 5 चाहिँ धेरै मानिसहरू कन्ट्याक्टलेस हुनुहुन्छ। त्यसैले अहिलेसम्ममा जनको क्षति भएको अवस्था छैन, हामीतर्फ ठुलो क्षति हामीले त्यसको फेजमा भनौँ न, रिलिफको फेजमा, रेस्क्यूको फेजमा चाहिँ 3 दौसबाट गरेर आधी मात्र पनि 96 चाहिँ यो चाहिँ पर्यटनको लागि भनौँ न, पदमार्ग पदयात्राका लागि अनि चाहिँ क्षण पर्यटकहरूको चाहिँ नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी सम्बन्धित ठाउँमा पुर्याइएको छ भनेको त्यो उहाँहरूलाई रेस्क्यू गरिएको छ।
2: गोर्खाको बुढी गण्डकीमा बाढ़ी आउनुको कारण पहिरोले थुनिएर ड्याम बनेको र त्यसपछि खुल्दा बाढ़ी आएको प्रारम्भिक अनुमान गरिएको छ। गोर्खाको चुनलुङ्गी गाउँपालिका वडा नम्बर 6 स्थित लोकपा र चुङलिङको बीचमा गएको पहिरो निरीक्षण गरी नेपाली सेनाका अधिकारीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई यस्तो रिपोर्टिङ गरेका हुन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आज बिहान 4:30 पहिरो खसेको हो। नदीको चापले पहिरोका कारण बनेको बार भत्क्याउँदै लेदो र विक्रान सहित आकस्मिक बाढ़ी आएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले सेनाको हेलिकप्टरबाट निरीक्षण गर्दा त्यस्तो देखिएको जानकारी प्राप्त भएको बताउनु भएको छ। बूढी गण्डकी नदी थुनिनुको मुख्य कारण पत्ता लगाउन र थप अध्ययनका लागि प्रभावित क्षेत्रमा ड्रोन सहित भूगर्भविदको टोली परीक्षण गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले घटनाको अनुसन्धान सँगै भोलिडोज निर्माणको सम्भावित अध्ययनका लागि सड़क विभागको प्राविधिक टोली समेत खटाएको जनाएको छ। प्राधिकरणका अनुसार गोर्खाको चुङलुङमा खसेको ठूलो पहिरोले नदी थुनिएर लेदो सहितको भीषण बाढ़ी आएको हो। जिल्ला प्रहरी कार्यालय गोर्खाले भने सिरिङ्गे झुबालमा हिम पहिरो गएर स्थानीय कुयुङ खोला थुनिनुको कारण सोही स्थान भएर बग्ने बुढ़ी गण्डकीमा बाढ़ी आएको दावी गरेको छ। प्रारम्भिक विवरण अनुसार पनि सिरिमे हिमालमा गएको पहिरोका कारण नदी थुनिएर बाढ़ी गएको देखिएको छ। बाढ़ीपछि सल्लेरी माछा खोला र नयाँ पोल क्षेत्रका बस्तीहरू अझै उच्च जोखिममा रहेका छन्। प्राधिकरणले नदी किनारका वासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।
0: बाढ़ी पूर्वानुमान महाशाखाले पनि पहिरोले नदी थुनिएर बुढ़ी गण्डकीमा आकस्मिक बाढ़ी आएको अनुमान गरेको छ। महाशाखाले विज्ञप्ति जारी गरी बाढ़ीको उद्गम स्थल तथा आसपासका क्षेत्रमा भीषण बाढ़ी आउने गरी वर्षा नभएको जनाएको हो। जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गत जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता राजन भट्टराईले पछिल्लो 24 घण्टामा ती क्षेत्रमा छिटपुट मात्र वर्षा भएको बताउनुभयो। प्रारम्भिक सूचना तथा भू उपग्रह तस्विरका आधारमा माथिल्लो नदी क्षेत्रमा पहिरो खसेर नदी थुनिएपछि बाढ़ी आएको हुन सक्ने अनुमान गरिएको उहाँको भनाइ छ। घटनाको वास्तविक कारणबारे विस्तृत प्राविधिक विश्लेषण भइरहेको महाशाखाले जनाएको छ।
2: बुढ़ी गण्डकी नदीमा आएको लेदो सहितको बाढ़ीले आरूघाट धादिङ जोड़ने मोटरेबल पुल बगाएपछि बेलीब्रिज राख्ने तयारी गरिएको छ। सड़क डिभिजन कार्यालय हेटौडाबाट बेलीब्रिजको सामान ल्याउने तयारी भइरहेको गोर्खा सड़क योजनाले जनाएको छ। सम्भवत भोलिसम्म सामान आउने र त्यस लगत्तै काम शुरू हुने कार्यालय प्रमुख विनोद पुनले बताउनुभयो। बेलीब्रिज निर्माणका लागि आजैबाट टोली फिल्डमा खटिसकेको नेपाली सेनाले जनाएको छ।

0: रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषमा विभिन्न खातामा आजसम्म नौजदात रकम 17,54,42,89,678 रूपियाँ पुगेको हो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य बैंकमा नौजदात 12,95,16,31,201 रूपियाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज ब्याङ्कमा रहेको डलर खातामा 2,97,29,972 अमेरिकी डलर पुगेको छ। सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यस अघि 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ।
1: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मौसम पूर्वानुमान क्षमता 7 दिनसम्म विस्तार गरिएको बताउनु भएको छ। वहाँले सरकारले जल तथा मौसम पूर्वानुमानको क्षमता विस्तार गर्दै 3 दिन अघिसम्मको पूर्वानुमान गर्न सकिने अवस्थाबाट 7 दिन अघिसम्मको पूर्वानुमान गर्न सक्ने प्रणाली विकासमा काम गरिरहेको बताउनुभयो। वहाँका अनुसार मौसम पूर्वानुमानसँगै नदीको जलस्तर निरन्तर निगरानी गर्ने प्रणालीले समेत थप दिगो बनाउने काम अघि बढ़ाइएको छ। मन्त्री श्रेष्ठले पूर्व सूचनासँगै स्थानीय तहसम्म जनचेतना अभिवृद्धि विपद पूर्वाभ्यास र सूचना प्राप्त भएपछि अपनाउनु पर्ने प्रक्रिया समेत स्पष्ट हुन आवश्यक रहेको बताउनुभयो।
2: मौसम पूर्वानुमान सँगसँगै चाहिँ नदीहरूको सतहलाई मनिटरिङ गर्नुपर्ने अलिकति दिगो अस्तिको पालि बाढ़ीले हाम्रो त्यो प्रविधिलाई नै बगाएर लग्दै आउँछ। भनेपछि अब हामीले कुन ठाउँहरूमा राख्नुपर्ने कस्तो प्रविधि त्यो चाहिँ अझ दिगो हुने खालको जस्तै तिमुरेको बगायो त्यो सिरिजै छ कि तिमुरेको बगायो अर्को बगायो बेत्रावतीको बगायो होइन तैपनि यो हुँदा हुँदै पनि तल्लो तटीयहरूमा चाहिँ अलिकति पूर्व सूचनाले काम पनि भएको थियो। सो त्यसले गर्दाखेरि मलाई चाहिँ प्रणाली सँगसँगै जनचेतना र विपदको पूर्व अभ्यासको पनि हामीले एउटा अभ्यासको विकास गर्नुपर्छ।
0: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री र महिला केन्द्रीय सदस्य खुलाको मतगणना शुरू गरिएको छ। आज साँझदेखि सहमहामन्त्री खुला र महिला तथा केन्द्रीय सदस्य महिलाको मतगणना शुरू भएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ। कंग्रेस केन्द्रीय कार्यालय सानेपामा 6 ठाउँमा मतगणना भइरहेको छ। सहमहामन्त्री खुलामा 9 जना उम्मेद्वार छन् जसबाट 2 जना निर्वाचित हुनेछन्। कंग्रेसको उपसभापति पदका लागि भएको निर्वाचनमा चन्द्रकान्त भण्डारीले 2,300 मत कटाउनु भएको छ। आज साँझ सम्म 4,600 मतगणना गर्दा भण्डारीले झण्डै आधा मत पाउनु भएको हो। नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार 4,600 मतगणना हुँदा उपसभापति खुल्लामा भण्डारीको 2,343 मत रहेको बताइएको छ। उपसभापति समावेशीतर्फ विनोद चौधरीको 1,145 मत पुगेको छ। महामन्त्री खुल्लातर्फ प्रदीप पौडेलले पनि 2,600 मत पाउनु भएको छ। महामन्त्री महिला पदका लागि दिला संग्रौलाको 2,037 मत पुगेको छ। नेपाल परिवेशमा थप समाचार बाँकी सुन्दै गर्नुहोला।
3: अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड साथै मार्बलका युटिलिटी प्रडक्टहरू लिड फ्री युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन दर्शन।

0: महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
3: लामो समयको राजनीतिक अन्धेर र बजेट शून्यतालाई अन्त्य गर्दै सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष शुरू भएको झण्डै तीन महिनापछि बजेट ल्याएको छ। आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले चालू आर्थिक वर्ष 2083-84 लागि 37.39 करोड़ रूपियाँको परिमार्जित बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको हो। तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले असाढ़ी गते ल्याएको बजेट पारित हुन नसकेपछि नयाँ सरकार गठन भएको थियो। खगराज भट्ट नेतृत्वको नयाँ सरकारले अघिल्लो बजेट फिर्ता लिँदै आवश्यक परिमार्जन सहित उही आकारको बजेट नयाँ बजेट ल्याएको हो। 37.70 करोड़ भन्दा बढ़ीको यस बजेटका लागि आन्तरिक राजस्वबाट 1.72 करोड़, संघीय राजस्व बाँडफाँडबाट 10.24 करोड़ र गत आर्थिक वर्षको बजेटबाट 9.65 करोड़ रूपियाँ बेहोरिनेछ। त्यसै गरी संघीय सरकारबाट प्राप्त हुने समानीकरण सशर्त समपूरक र विशेष अनुदानले बजेटको मुख्य स्रोत मानिएको छ। बजेट प्रस्तुत भएसँगै अनिल हटे पनि आजको प्रदेशसभा बैठकलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले भने बहिष्कार गरेका छन्।
2: निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल पेप्सनका अध्यक्ष कृष्ण अधिकारीले निजी विद्यालयलाई ट्रस्टमा नभई कम्पनीका रूपमा सञ्चालन गर्न दिनुपर्ने माग गर्नुभएको छ। आज ललितपुरमा आयोजित शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाको सवाल विषयक वृहत शैक्षिक बहस कार्यक्रममा उहाँले निजी विद्यालय सेवामूलक लोक कल्याणकारी र गैरनाफामूलक बनाएर जाने कुरामा असहमति जनाउनु भएको हो। उहाँले शिक्षा ऐन बनाउँदा निजी विद्यालयको लगानी सुरक्षा र दीर्घ कालीन संचालन सुनिश्चित हुने गरी बनाउनु पर्नेमा समेत जोड़ दिनुभयो। अध्यक्ष अधिकारीले निजी विद्यालयमा अध्ययनरत 10% विद्यार्थीलाई छात्रवृत्ति दिन नसकिने समेत स्पष्ट पार्नुभयो। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसानका महासचिव रामहरि सिलवालले मुलुकको समग्र शिक्षा क्षेत्रमा निजी क्षेत्रले करिब 41% भार वहन गरिरहेको भन्दै सरकारले निजी क्षेत्रको लगानी सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गर्नुभयो। उहाँले सरकारले शिक्षा क्षेत्रमा विदेशी लगानीकर्ता र स्वदेशी लगानीकर्ता बीच विभेद गर्ने गरेको आरोप समेत लगाउनुभयो।
4: यो मुलुकमा केही गर्नुपर्छ, हामी पनि युरोप अमेरिका विश्वको नेता र विश्वको कुनै पनि देशमा सेटल गर्न जानु चल्छ, त्यो राज्यले हाम्रो एक्सपर्टिजमलाई प्रयोग गर्नुपर्छ। स्थानीय सरकारले प्रदेश सरकारले जग्गा दिन्छु, ट्याक्स पनि दिन्छु, कलेज चलाउनु, युनिभर्सिटी चलाउनु, इनोभेसन गर्नु भनेर त्यो इन्भाइरोमेन्ट क्रिएट गर्नुपर्छ।
2: एसोसिएसन अफ प्री स्कूल एजुकेटर्स नेपाल अपेनका अध्यक्ष कृष्ण कुमार बोहराले प्रारम्भिक बाल शिक्षामा लगानी बढ़ाउन माग गर्नुभयो। उहाँले गुणस्तरीय शिक्षाको मुख्य आधार प्रारम्भिक बाल शिक्षा भएको भन्दै यस क्षेत्रमा बजेट बढ़ाउने र आगामी 50 वर्षसम्म मार्ग निर्देशन गर्न सक्ने गरी नयाँ शिक्षा ऐन बनाउन जरूरी रहेको उल्लेख गर्नुभयो।
5: शिक्षा
3: नेपालीको महान पर्व बड़ा दशैं आजदेखि विधिवत रूपमा शुरू भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन आज बिहान 11:47 शुभ साईतमा वैदिक विधिपूर्वक घर स्थापना गरिएको हो। हनुमान ढोका स्थित दशैं घरमा पुरातत्व विभाग अन्तर्गतको दरबार शेरशाह अड्डाले दियो कलश र गणेश स्थापना गरी विधिपूर्वक घट स्थापना गरेको छ। यहाँ राखिएको जुवारा विजय दशमीका दिन बिहान देवी विसर्जन गरेपछि प्रसादका रूपमा राष्ट्रपति कार्यालय लैजाने गरिन्छ। हनुमान ढोकाको जमरा तथा टीका प्रसाद सर्वसाधारणका लागि पनि वितरण गर्ने गरिन्छ। हनुमान ढोकासँगै आज देशभरका नेपालीले आफ्ना घर घरका पूजा कोठा तथा दशैं घरहरूमा घट स्थापना गरेका छन्। नवरात्रको पहिलो दिन आज नवदुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको विशेष पूजा आराधना गरिँदैछ। दशैं शुरू भएसँगै र आज सार्वजनिक विदा पनि परेकाले देशभरका शक्तिपीठमा भक्तजनको ठूलो घुइँचो लाग्यो। काठमाडौँ उपत्यकाका गुहेश्वरी, नक्साल भगवती, शोभा भगवती, कालिका स्थान र भद्रकाली लगायतका देवी स्थानहरूमा बिहानैदेखि दर्शनार्थीको लाम लागेको थियो। बेलुकी देवीको आरतीमा पनि उल्लेख्य भक्तजनको सहभागिता रहने गर्दछ। दुर्गा पक्षको दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्मांडा, पाँचौं दिन स्कन्द माता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौवटा दुर्गाका रूपमा नवदुर्गा पनि भन्ने गरिन्छ।
2: दशैंका लागि जुनसुकै ब्रान्डका ग्यास सिलिण्डर साट्न पाइने भनिए पनि व्यवहारमा कार्यान्वयन नहुँदा उपभोक्ताले शास्ति खेप्नु परेको छ। आजबाट उपत्यकाका 6 स्थानदेखि ग्यास साट्न पाइने व्यवस्था मिलाइएको भनिए पनि उद्योगीहरूले आफ्नै कम्पनीका सिलिण्डर मात्र स्वीकार गरेपछि उपभोक्ता मार्गमा परेका हुन्। घटस्थापनादेखि फूलपातीसम्मका लागि नेपाल आयल निगम र ग्यास उद्योग संघ कलंकी, पालाजु, पेप्सीकोला, सुकेधारा, सिफल र हरिसिद्धिबाट ग्यास साट्ने प्रबन्ध मिलाइएको छ। तर डिपोहरूले फरक ब्रान्डका सिलिण्डर नसाटिदिएपछि सर्वसाधारण ग्यास खोज्दै भौतारीमा बाध्य बनेका छन्। संघका अध्यक्ष दिवान चन्द र आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले अतिरिक्त शुल्क नलिई ग्यास उपलब्ध गराउने निर्णय भएको बताए पनि फितलो अनुगमनका कारण घोषित सुविधा कागजमै सीमित बनेको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: गुणस्तरीय ट्रेनिङको पर्वको नाम मार्गका सिपी भिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 32% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड साथै मार्बलका युपी भिसी प्रडक्टहरू लिड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन दर्शन।

0: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश सँगैमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। नेपालमा समग्र बाल विवाहको दर घटे पनि अति विपन्न परिवारका किशोरी अझै उच्च जोखिममा रहेको पाइएको छ। आज अक्टोबर 11 अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा युनिसेफले सार्वजनिक गरेको प्रतिवेदन अनुसार धनीको तुलनामा विपन्न परिवारका किशोरीको 18 वर्ष नपुग्ने विवाह हुने सम्भावना 4 गुणा भन्दा बढ़िरहेको छ। पछिल्लो दुई दशकमा 18 वर्ष मुनि विवाह हुने महिलाको दर 37.38% झरेको छ। तर गरीबी विद्यालय विषयमा छाड्नुपर्ने बाध्यता र जलवायुजन्य विपदका कारण विपन्न समुदायमा बाल विवाहको जोखिम उस्तै रहेको प्रतिवेदनले देखाएको छ।
3: काठमाडौँको कपन स्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र शिक्षिकामाथि कुटपीट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय निशाल दाहाल र विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष ध्रुव प्रसाद घिमिरे रहेका छन्। भर्ना सम्बन्धी विवादलाई लिएर असोज 22 गते विद्यालय प्रांगणभित्रै प्रधानाध्यापक विनोद पण्डित र एक शिक्षिकामाथि हातपात तथा गाली गलौज भएको थियो।
4: छठ पर्व नजिकै गर्दा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ। असोज 1 गतेदेखि नारायणगढ़मा सञ्चालनमा ल्याएको सुपथ मूल्यको पसलमा बाहिर बजारको तुलनामा चाड़ पर्वका लागि आवश्यक खाद्यान्न सस्तो मूल्यमा बिक्री गरिएको छ। लिमिटेडले बजारमा प्रति किलो 130 रूपियाँ जम्मा पर्ने चिनी 100 रूपियाँमा नै बिक्री गर्दै आएको छ।
3: कोशी प्रदेश सरकारको आयोजनामा यही असोज 27 र 28 गते विराटनगरमा हुने अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन 2083 सचिवालयले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो। सम्मेलनका संयोजक एवं प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाका अनुसार संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउँदै प्रदेशहरूबीच आपसी सहकार्य समन्वय र साझेदारी सुदृढ गर्ने सम्मेलनले मद्दत गर्ने विश्वास लिएको बताउनुभयो।
4: भारी पहिरोले क्षतिग्रस्त बनेको म्यागदी र मुस्ताङ जोड्ने बेनी जनसन सड़कमा अस्थायी मार्ग बनाएर यातायात सञ्चालन गरिए पनि यात्रु र चालकले भने अझै शास्ति खेप्नु परेको छ। कालीगण्डकी नदीको कटान र पहिरोले बगाएको सड़कमा अस्थायी एकतर्फी मार्ग निर्माण गरी बिहिबार साँझदेखि सवारी साधन खुलाइए पनि साँगुरो हिलाम्ने र जोखिमपूर्ण बाटोमा अत्यधिक छापका कारण घण्टौंसम्म जाम पर्ने गरेको छ। सड़क खुलेसँगै उपल्लो मुस्ताङ र चीनको कोरोना नाकाबाट भन्सार पास गरेर आएका करिब 500 मालवाहक कन्टेनर तथा ट्रकहरू गन्तव्यमा जान नपाएर बाटोमै रोकिएका छन्। दशैं र जाड़ोका लागि चीनबाट ल्याइएका कपड़ा खाद्यान्न तथा फलफूल बोकेका गाड़ीहरू लामो समय रोकिन फलफूल कुहिन थालेको र व्यवसायीहरूले ठूलो आर्थिक क्षति बेहोर्नु परेको गुनासो गरेका छन्। बेनी जोमसुम कोरोला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले सड़क सुधारको काम अझै बाँकी रहेको अवस्थामा सवारीको चाप बढ़ेका कारण मर्मतमा कठिनाई भएको बताउनुभयो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारतमा मतदाता नामावलीमा गड़बड़ी भएको आरोप लगाउँदै विपक्षी दलहरूले इण्डिया गठबन्धनले भोलि दिल्लीमा विरोध मार्च निकाल्ने भएको छ। गठबन्धनका वरिष्ठ नेताहरूले यस विषयमा प्रधान न्यायाधीश सूर्यकान्तलाई ज्ञापन पत्र बुझाउने पनि जनाएका छन्। कंग्रेस नेता राहुल गान्धीले भोलिको प्रदर्शनमा कंग्रेस इण्डिया गठबन्धन र युवा ठूलो संख्यामा सहभागी हुने बताउनुभयो। उहाँले मतदाता नामावलीमा कथित अनियमितता विरूद्ध आवाज देशभर

0: को सर्वोच्च अदालतले नयाँ दिल्लीको जन्तर मन्तरमा क्रोध जनता पार्टी सीजीपीको प्रदर्शनसँग सम्बन्धित मुद्दामा मेट्रो तथा रेल नियमित संचालन गर्न र इन्टरनेट सेवा अवरूद्ध नगर्न आदेश गरेको छ। अदालतले कानूनी प्रक्रिया बाहेक कसैलाई पनि हिरासतमा नलिन र सड़कमा लगाइएको अवरोधको तत्काल समीक्षा गर्न निर्देशन दिएको हो। सर्वोच्चले सार्वजनिक व्यवस्थामा अवरोधको आशंका भए कानून बमोजिम प्रतिबन्ध लगाउन सकिने उल्लेख गरेको छ, तर दिल्लीमा मानिस र सवारी साधनको आवागमन ट्राफिक नियम अनुसार नियमित हुनुपर्नेमा अदालतले स्पष्ट पारेको छ। दिल्लीमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै भएको प्रदर्शन रोक्न प्रहरीले हिजो हजारौंलाई हिरासतमा लिएको थियो, तर आज उनीहरूलाई छाडिएको भारतीय संचार माध्यमले जनाएका छन्।
1: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी विश्वकप लीग टू क्रिकेट अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपालले विजयी शुरूआत गरेको छ। आज भएको खेलमा नेपालले क्यानेडालाई 24 रनले हराएको हो। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याएको क्यानेडाले 48.4 ओभरमै अन आउट हुनुअघि 211 रन मात्र बनाउन सक्यो। उसका लागि आरोन जोन्सनले 44 रन बनाए, समित गोहिलले 35, श्रेयास मोभा र कप्तान हम्जा तारिकले समान 26 रन थपे। अखिल कुमार 30 रनमा अभिजित रहे। क्यानेडालाई लक्ष्यसम्म पुग्न नदिन सन्दीप लामिछाने, ललित राजवंशी, करण केसी र नन्दन यादवले 2-2 विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङको निम्ति पाएको नेपाली टोलीले निर्धारित 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले शानदार शतक प्रहार गरेका थिए। उनले 127 बलमा 101 रन बनाएका छन्। पूर्व कप्तान पौडेलले एक दिवसीय अन्तर्राष्ट्रियमा बनाएको यो तेस्रो शतक हो। झाले 48, बसिर अहमदले 30 र अर्जुन कुमारले 23 रन जोड़े। क्यानेडाका लागि अखिल कुमारले सर्वाधिक 4 र सुखजिन्दर सिंहले 3 विकेट लिए। यसै गरी जहिद सिंहजातले 2 विकेट लिए। जारी श्रृंखलामा पहिलो खेल खेलेको नेपालको यो पहिलो जीत हो भने क्यानेडाको दोस्रो हार हो। आफ्नो पहिलो खेलमा क्यानेडाले आयोजक ओमानसँग 41 रनले पराजित भएको थियो। जीतसँगै नेपाल 33 खेलबाट 26 अङ्क जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ। 34 खेलबाट 25 अङ्क जोडेको क्यानेडा सातौं स्थानमा झरेको छ। नेपालले क्यानेडालाई हराएसँगै शीर्ष 6 रहेर एक दिवसीय वरियता जोगाउने सम्भावना जीवित राखेको छ। लीग 2 शीर्ष 4 रहने नेपालको सम्भावना यसअघि नै सकिएको थियो। त्रिकोणात्मक श्रृंखला अन्तर्गत दोस्रो खेलमा नेपालले अब मंगलबार घरेलु टोली ओमानसँग खेल्नेछ।
0: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: मृतकसी बारीको डेढ महिना बितिँदै बुढी गण्डकीमा भीषण बाढ़ी, 5 सम्पर्कविहीन, 82 जनाको सकुशल उद्धार, राहत र उद्धार तीव्र पारिएको सरकारको दावी।
0: लामो रस्ता कसेपछि सुदूरपश्चिम प्रदेशमा 37.70 करोड़को बजेट। कंग्रेस द्वारा प्रदेशसभा बैठक बहिष्कार।
1: बड़ा दशैं आजदेखि विधिवत रूपमा शुरू। हनुमान ढोका र घर घरमा राखियो जमारा। उपत्यकाका 6 स्थानमा ग्यास वितरण शुरू। अतिरिक्त शुल्क बिना ग्यास पाक्ने व्यवस्था फिर्ता हो।
0: दिल्लीमा भोलि प्रदर्शन गर्ने भारतको विपक्षी गठबन्धनको घोषणा। प्रदर्शन रोक्न यातायात र इन्टरनेट अवरूद्ध नगर्न अदालतको आदेश।
1: र लीग टू क्रिकेट अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपालको विजय शुरूआत। क्यानेडा 24 रनले पराजित।
0: संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र दिनेश विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो

गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जन द्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 9866633964। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।

नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि उन्नति प्रगति तथा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। जीवन थाबिङ सभापोखरी गाउँपालिका चार संखुवा सभा हाल मलेश।

कष्ट हरेर आयो बडा दशैं, मनमा खुशी छरेर आयो बडा दशैं, नेपाली जनको महान पर्व सबैले मनाऊ, उमङ्ग पन हरेर आयो बडा दशैं। बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली जनहरूमा सुस्वस्थ दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। छोरा श्रीराम दाहाल, श्रीमती संगीता कार्की दाहाल, छोरा रविन दाहाल, छोरी पुनम दाहाल, बुबा तपस बहादुर दाहाल, आमा गंगामाया दाहाल, भाई राजेन्द्र दाहाल, बुहारी सुशीला दाहाल, भतिजा प्रज्वल र युकेश दाहाल लगायत सम्पूर्ण दाहाल परिवार चैनपुर नगरपालिका 11 लुहाकोट संघ वार्षिक।

0: विजयदशमी दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मिडियाकर्मी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सपना साथङ्कर मादी नगरपालिका चार देवडुङ्गा शङ्खुवा सभा,
0: सन्तोष तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ शङ्खुवा सभा हालकतार,
1: युनिसा तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ शङ्खुवा सभा,
0: रजना विश्वकर्मा पाँच खपन नगरपालिका चार होक्से शङ्खुवा सभा,
1: सुमिता लिमुखिम सैनपुर नगरपालिका दस खराङ शङ्खुवा सभा,
0: सपना तामाङ पाँच खपन नगरपालिका सात वाबुन शङ्खुवा सभा,
1: सम्झना रुङदाङसा सभा पोखरी गाउँपालिका दुई च्यामिरे शङ्खुवा सभा,
0: शुक्रराज याखा सैनपुर नगरपालिका दस खरान शङ्खुवा सभा,
1: ज्ञान बहादुर खाती धर्मदेवी नगरपालिका सात गाडेको ढुङ्गा शङ्खुवा सभा
0: र चन्द्रमा तामाङ पाँच खरान नगरपालिका सात वाबुन।

0: हातमा
1: के पो बोकेर लग्यो हौ गुटुङटुङ?
0: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
2: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
0: दुबकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
2: अब त्यहीबाट जाने
1: लाखे सल्लाह देखेर के पाक त बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ फोङटिङमा किनेरू ल्याएको रेडियो छ, लु सुनु त।
3: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852-5194-9912-3677-42 र व्हाट्सएप नम्बर 9704-5358-302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
4: सहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है? त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
5: के को खास खास खुसी चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कस्तो?
4: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
5: यो त सुप्रिन्चा सुनचाली पसलको कमाल हो नि दिदी।
6: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
7: प्रोपाइटर समीर विक प्लस रूपा विक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
6: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर सखुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
8: पानी त चिसो तिन धारेको बोली मिठो तारिनीको मनको रह

0: नमस्कार, म गायक अशोक मुखारी। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बिचको धुन रेडियो अरुण।
1: रिमा इन्टरटेनमेन्ट नेपाल।

0: नमस्कार, ब्रेकिङ न्यूजको साथमा मरुपा सुनार। साउदी अरबको उच्च अदालतले एक नेपाल युवकलाई ज्यान मारेको अभियोगमा मृत्युदण्डको सजाय पछिल्लो 24 घण्टामा कोरोना
1: संक्रमणबाट
2: टिभीमा
1: बाबालाई देखे

दुई दिनपछि मेरो नेपाल आउने फ्लाइट थियो आमा। त्यस दिन बोसले अचानक मलाई आफ्नो अफिस कक्षमा बोलायो। म त बोसले बोनस दिन हो कि भनेर खुसी हुँदै अफिस पुगेँ। तर त्यहाँ पुगेपछि देखेँ उसले हाम्रो कम्पनीमा काम गर्ने एकजना महिलालाई बलात्कार गरेर मारेको रहेछ। म षड्यन्त्र पूर्वक फसाएँ, जिन्दगी डुब्यो आमा, जिन्दगी डुब्यो। म आमाको सहारा बन्न पनि सकिन, तिमी सिन्दुरको रक्षा गर्न पनि सकिन, र छोरीको भविष्य बन्न पनि सकिन। मलाई माफ गर प्रिय, मलाई आमा, मलाई पाप नलागोस् है छोरी।

妈妈。

0: हामी
1: पनि
0: जान्छौँ
1: है।
0: कहाँ जानुहुन्छ तिमीहरू?
1: हामी पनि गाउँहरूले पनि
0: यसपालि दसैँमा सँगै आउँदै

0: मेगाहर्ज हरपल हर तपाईं सँगै
1: रेडियो अनु टाइम चेक
2: अहिले रातको 9 बज्यो।

क्षति पारिबाट एउटा सन्देश घरदेशीलाई मिठो सम्झना मेरो मुटु परदेशीलाई क्षति पारिबाट एउटा सन्देश घरदेशीलाई यादहरू कति कति क्षति पारिबाट यादहरू कति कति क्षति पारिबाट ज्यान यता मन उता गाह्रो रहेछ परदेशीलाई क्षति पारिबाट एउटा सन्देश घरदेशीलाई प्रिय मन अब तपाईँलाई हामी कार्यक्रम क्षितिज पारीको विषय मार्फत तपाईँको आफन्तीसम्म जोड्नेछौ अनि तपाईँले पुग्नुहुनेछ भेट मरुन्जेल तपाईँका मनका छालहरू रेडियो अरुणको तरंगमा हरेक साताको आइतबार बुधबार र शुक्रबार राति मीडिया प्रेमी मनहरू

0: यो कार्यक्रम क्षितिज पारीलाई प्रायोजन गर्ने साथीहरू छविलाल राई, पहेले सैला, चैनपुर नगरपालिका नौ, किराँत चौक भित्रे शङ्ख सभा,
1: सपना साखर, मादी नगरपालिका चार, देवढुङ्गा शङ्ख सभा,
0: जीवन फावेन, सभा पोखर गाउँपालिका चार, शङ्खुवा सभा, हाल मलेसिया,
1: युनिसा तामाङ, धर्मदेवी नगरपालिका चार, मामलिङ शङ्खुवा सभा,
0: निशान इलहाङ, मङ्सेबुङ गाउँपालिका तीन, इलाङ,
1: ठुल्ताई श्रीराम दाहाल, चैनपुर नगरपालिका एघार, लोहाकोट शङ्खुवा सभा,
0: राजबिरही कैला, इटहरी सुनसरी, हाल मलेसिया,
1: निरुषा खालिङ राई, चैनपुर नगरपालिका नौ भित्रे शङ्खुवा सभा,
0: देवराज राई, चैनपुर नगरपालिका दस, लेवारिङ शङ्खुवा सभा, हाल काठमाडौँ,
1: हिमाल चामलिङ राई, सभा पोखरी गाउँपालिका दुई, ज्यामिरे शङ्खुवा सभा, हाल मलेसिया,
0: सुजन कुलुङ राई, सिलिचोन एक, बैसिन्दा शङ्खुवा सभा, हाल कतार,
1: जुनिता चामलिङ राई, फेदिन नगरपालिका पाँच, सरसिउला केराबारी पाँचथर, हाल कुवेत,
0: विजय लिम्बू, पाँच खपल नगरपालिका एक, कुशुवा शङ्खुवा सभा, हाल मलेसिया,
1: सन्तोष यखा, चैनपुर नगरपालिका एघार, लोहाकोट शङ्खुवा सभा, हाल कुवेत,
0: प्रदेशी ललित बल, भोजपुर एक, भाङराङ भोजपुर, हाल सौर्य,
1: विश्वजित जिमी, धर्मदेवी नगरपालिका दुई, तामाफोक शङ्खुवा सभा, हाल कतार,
0: नवीन गुरुङ, पाँच खपल नगरपालिका नौ, शङ्खुवा सभा, हाल मलेसिया,
1: शुक्रदास यखा, चैनपुर नगरपालिका दस, खराङ शङ्खुवा सभा,
0: गजेन्द्र जिमी, चैनपुर नगरपालिका एघार, लोहाकोट शङ्खुवा सभा,
1: सन्तोष काफले, सदानन्द नगरपालिका आठ, दिङला भोजपुर,
0: सुरज राई तुम्सा, पोवादुम्मा गाउँपालिका पाँच, भोजपुर, हाल मलेसिया,
1: र सुमिता यखा लिम्बुखिम, चैनपुर नगरपालिका दस, खराङ शङ्खुवा सभा।

0: हजारौं सपना साची रहेछ ओ परदेशी बनेर, हजारौं सपना साची रहेछ ओ परदेशी बनेर, लाग्छ अरूकै निम्ति बाँचिरहेछ ओ परदेशी बनेर, हजारौं सपना साची रहेछ ओ परदेशी बनेर। कमाउँदै जाँदा दाजुभाइ आफन्त गुमाएपछि, कमाउँदै जाँदा दाजुभाइ आफन्त गुमाएपछि, विगत सम्झी औला भाँचिरहेछ ओ परदेशी बनेर, हजारौं सपना बाँचिरहेछ ओ परदेशी बनेर, लाग्छ अरूकै निम्ति बाँचिरहेछ ओ परदेशी बनेर। हर पीडामा छाप्ती पोल्थ्यो तर आज किन, हर पीडामा छाप्ती पोल्थ्यो तर आज किन, कठोर आत्मा बाँचिरहेछ ओ परदेशी बनेर, हजारौं सपना बाँचिरहेछ ओ परदेशी बनेर, लाग्छ अरूकै निम्ति बाँचिरहेछ ओ परदेशी बनेर। सँगै काम गर्ने साथी नउठे नउठ्ने गरी सुतिरहेपछि, सँगै काम गर्ने साथी नउठी सुतिरहेपछि, मुटु गाँठो पारेर हाँसिरहेछ ओ परदेशी बनेर, हजारौं सपना साँचिरहेछ ओ परदेशी बनेर, लाग्छ आफ्नै निम्ति बाँचिरहेछ ओ परदेशी बनेर, लाग्छ अरूकै निम्ति बाँचिरहेछ ओ परदेशी बनेर, हजारौं सपना साँचिरहेछ ओ परदेशी बनेर। प्रियमन हार्दिक हार्दिक स्वागत अनि न्यानो रात्रिकालीन सांगीतिक अभिवादन कार्यक्रम क्षितिज पारीको पर्खाईमा बस्नुभएका तपाईँ सम्पूर्ण सम्पूर्ण रेडियो पारखी मनहरूलाई आज पनि उसरी नै हार्दिक हार्दिक नमन गर्दै गर्दै म तपाईँकै आफन्ती तपाईँकै रेडियो सारथी दुर्गा यति बेला तपाईँ समक्ष हाजिर भएको छु। तपाईँ समक्ष यो आवाज सम्प्रेषण हुन थालिसकेको छ। पक्कै पनि यो रात्रिकालीन प्रहरमा कार्यक्रम क्षितिज पारीको पर्खाईमा बस्नुभएका तपाईँ सबै सबै मनमुटहरूलाई उसरी नै हार्दिक हार्दिक नमन गर्दै गर्दै यो यात्रामा आज पनि तपाईँ सँगै छ। यात्रा गर्नको निम्ति तपाईँलाई तपाईँका आफन्तीहरूसँग जोड्नको निम्ति रेडियो अरूणलाई माध्यम बनाउँदै बनाउँदै म तपाईँको बस्तीसम्म आवाजको माध्यमबाट सम्प्रेषण हुन थालिसकेको छु यो रात्रिकालीन प्रहरमा। पक्कै पनि तपाईँ यति बेला कार्यक्रम क्षितिज पारीको व्यवसायलाई रेडियो अरूणका विभिन्न माध्यमहरूबाट विभिन्न डिजिटल प्लेटफर्महरूबाट नजिकबाट निहालिरहनु भएको छ। तपाईँले रेडियो अरूणलाई कोशी प्रदेश अनि आसपासका भूभागहरूमा चाहिँ 97.6 मेगाहर्जको फ्रिक्वेन्सीमा सुन्न सक्नुहुन्छ, साथ दिन सक्नुहुन्छ र दिइरहनु भएको छ। सँगसँगै रेडियो अरूणका विभिन्न डिजिटल प्लेटफर्महरू रहेका छन्। रेडियो अरूणलाई हाम्रो पात्रोबाट पनि तपाईँले सहज रूपमा साथ दिन सक्नुहुन्छ, त्यसै गरी नेपाली पात्रोबाट पनि तपाईँले सुन्न सक्नुहुन्छ, साथ दिन सक्नुहुन्छ। त्यसै गरी अल नेपाली रेडियो एफएम लगायतका विभिन्न एप्लिकेशनहरूबाट चाहिँ तपाईँले रेडियो अरूणलाई सहज रूपमा सुन्न सक्नुहुन्छ। विभिन्न डिजिटल प्लेटफर्महरूमा हामी उपलब्ध छौं। सँगसँगै तपाईँले रेडियोको पेजबाट पनि अफिसियल फेसबुक पेज रहेको छ रेडियो अरूण 97.6 मेगाहर्ज, यताबाट पनि कार्यक्रमलाई सहज रूपमा हेर्न र सुन्न सक्नुहुन्छ। तपाईँ सम्पूर्णलाई म विशेष विशेष धन्यवाद भन्न चाहन्छु, अभिवादन गर्न चाहन्छु। रेडियोको वेबसाइट पनि रहेको छ www.radioarun.com.np, यहाँबाट पनि तपाईँले सहज रूपमा यो यात्रालाई चाहिँ तपाईँले सुन्न सक्नुहुन्छ, साथ दिन सक्नुहुन्छ भन्दै अब म ढिला नगरिकन यो यात्रा तपाईँ सँगै कुराकानी गर्नु छ। पक्कै पनि अब बढा दशैं तपाईँ हाम्रो घर आँगनमा सङ्घारमै आइसक्यो। आज घटस्थापना, तपाईँ सबै सबैलाई बढा दशैंको हार्दिक मंगलमय शुभकामना पनि भन्छु। तपाईँको जीवन तपाईँले चाहे जस्तो होस्, तपाईँले चिताए जस्तो होस् यो कामना व्यक्त गर्न चाहन्छु कार्यक्रम क्षितिज पारीको यो आँगनी मार्फत। र अब म ढिला नगरिकन घरदेशदेखि परदेशसम्मका साथीभाइहरूसँग जोडिन्छु। मीडिया प्रेमी मनहरूले संयोजन गर्नुभएको, मीडिया प्रेमी मनहरूले प्रायोजन गर्नुभएको कार्यक्रम हो कार्यक्रम क्षितिज पारी। यति बेला यो कार्यक्रमलाई प्रायोजन गर्ने साथीहरू देश विदेशमा हुनुहुन्छ, कति साथीहरू स्वदेशमै हुनुहुन्छ, कति साथीहरू प्रवासमा हुनुहुन्छ, तपाईँ सबैलाई विशेष विशेष धन्यवादका शब्दहरू पनि बोल्न चाहन्छु व्यवसाय मार्फत। र तपाईँलाई अब म व्यवसायमा ढिला नगरिकन जोड्न चाहन्छु। तपाईँका सम्झना सन्देशहरू तपाईँका आफन्तसम्म सम्प्रेषण गर्नु छ यो रात्रिकालीन प्रहरमा। त्यो भएर पनि तपाईँ अब जोडिन सक्नुहुन्छ, आउन सक्नुहुन्छ 9840 68 68 23 नम्बर यो हो। तपाईँ स्वदेशभित्रै रहनुहुने साथीहरूको निम्ति अनि जो तपाईँ यति बेला प्रवासबाट हामीलाई साथ दिइरहनु भएको छ, नेपालभन्दा बाहिरबाट यो कार्यक्रमलाई सुनिरहनु भएको छ भने चाहिँ तपाईँले 9840-6868-23 को नम्बरमा वाट्सएप कल गर्नुहोला। तपाईँलाई त्यता सहज हुन्छ भने होइन, तपाईँलाई त्यताबाट अलिकति असुविधा हुन्छ, असहज हुन्छ भने सिधै सम्पर्क गर्न पनि सक्नुहुन्छ, सिधै नम्बरमा कन्ट्याक्ट गर्न पनि सक्नुहुन्छ। म धेरै साथीहरूसँग कुराकानी गर्छु, बडा दशैंका शुभकामनाहरू आदान प्रदान हुन्छन्, घर परिवारलाई तपाईँले सम्झनुहुन्छ। यसरी नै आजको रात पनि व्यतीत हुनेछ, करिब करिब 10 बजेसम्म तपाईँसँग रहँदै गर्दा म यसरी नै यो यात्रालाई आज पूर्णता दिने तर्ख छु। ढिला गर्दिन, अब तपाईँसँगै कुरा गर्छु। आउनु भएको छ साथी, लाइनमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: आफ्नो त कसरी आमा, आफ्नो त कसरी आमा, आफ्नो त कसरी आमा, आफ्नो त कसरी आमा, तिम्रो काखमा निदाएको भुल्नु त कसरी आमा, तिम्रो काखमा निदाएको भुल्नु त कसरी आमा, यो त यो त्यो त यो भन्ने म तिमीलाई, यो त यो त्यो त यो भन्ने म तिमीलाई, तिम्रो सास बिना चल्नु त कसरी आमा, तिम्रो सास बिना त हटाउनु त कसरी आमा, दुःख बिरा बारी र पहिरो सबैको सामु, दुःख बिरा बारी र पहिरो सबैको सामु, एक्लो जीवन जिउनु त कसरी आमा, एक्लो जीवन जिउनु त कसरी आमा। नमस्ते, नमस्कार।
0: नमस्ते, नमस्कार। एक्लो जीवन जिउनु त कसरी आमा, निकै सुन्दर यो सृजना सँगसँगै आउनुभयो। यो आवाज कसको हो, कहाँबाट बोल्दै हुनुहुन्छ? प्रकाश कमर बोल्दै हुनुहुन्छ, धर्मदेवी चार तिरतिरेबाट है। निकै मिठो सृजना लिएर आउनुभयो प्रकाशजीलाई, म धेरै धेरै धन्यवाद भन्छु। दशैंको सङ्घारमा छौ, सुटुक्क परदेशमा रहनुभएका परदेशी मनहरूले व्यक्त गर्ने भावना यहाँले व्यक्त गरिदिनु भयो प्रकाशजी, यहाँलाई धेरै धन्यवाद है। त अनि के छ खबर, खबर सुनाउनुहोस् न, तपाईँको नयाँ नौलो के छ, के गर्दै हुनुहुन्छ आज भोलि? ए बिरामी हुनुहुन्छ तपाईँ? ल, तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्छौ। चाडबाड एकदम नजिकै आइसके, चाँडो निको हुनु होला है त। ल प्रकाशजी, अब तपाईँका सम्झना सन्देशतर्फ लाग्छु म।
1: अनि अब मलाई चिन्ने नचिन्ने अनि लगायत समग्रमा सबैमा मिठो सैक्षणिक सामना गर्दै बिताउँछु। नमस्ते भाइ।
0: हस् नमस्ते बाबा, छुट्टी हौ। यति बेला प्रकाश चमरसँग कुराकानी गरे, कुराकानी गऱ्यौं, सबैलाई सम्झनु हो र व्यवसायबाट छुटेर गइसक्नु भएको छ। हामी क्षितिज पारीको व्यवसायमा छौं, घरदेशदेखि परदेशसम्मका साथीभाइहरू यो यात्रामा जोडिनुहुन्छ। यतिखेर मेरो व्यक्तिगत टिकटक लाइभबाट पनि यो यात्रालाई नजिकबाट तपाईँले निहालिरहनु भएको छ, दुर्गा कोठवाल यो टिकटक आइडीबाट यति बेला तपाईँसँग म जोडिएको छु। ढिला गर्दिन, फेरि पनि यो यात्रामा अर्को एकजना साथीको आगमन भएको छ, स्वागत गर्छु उहाँलाई नै। हेरौँ को हुनुहुन्छ। हेलो, हेलो, हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ, कहाँबाट? सुस्मिता नासिरिङ आउनुभयो कुवेतबाट। के छ सुस्मिता नासिरिङको खबर, खबर कार्यक्रम सुन्दै बसिरहनु भएको छ, कुन माध्यमबाट आज यो यात्रालाई साथ दिइरहनु भएको छ हाम्रो सुस्मिताजीले? फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ, ल ठिक छ, कार्यक्रमलाई सेयर पनि गरिदिनु होला। डिस्टर्ब अलिक बढी आइरहेछ, नोइजहरू हल्लाहरू अलिक बढी आइरहेछ सुस्मिताजी। अब यो यात्रामा तपाईँसँग अस्ति पनि गफगाफ भएकै हो, तपाईँ अब घर आउन पाउनुहुन्न, आफन्तबाट टाढा हुनुहुन्छ, ल तपाईँले तपाईँका साथीभाइ आफन्तहरूलाई सम्झनुहोस्।
2: हुन्छ, मेरो रातिकालीन शुभकामना राख्नु पर्दाखेरि पहिले त तपाईँलाई गुड नाइट सुरक्षा पनि भन्न चाहन्छु, अनि अब सुतिरहनुहुन्छ मेरो मम्मी बाबा, सुन्दै हुनुहुन्छ होला, मेरो मम्मी बाबालाई पनि गुड नाइट सुरक्षा पनि भन्न चाहन्छु, अनि मेरो प्यारो भाइ गजेन्द्र, अनि भविन्द्र गुड नाइट सुरक्षा पनि भन्न चाहन्छु। अनि के साथी सम्झिनु पर्दाखेरि अब सुतिरहनु हुनुहुन्छ माइजी सिनेमा, उहाँ निर्णुहुन्छ शर्मिला अनि सुरज राई तुम्छ, अनि सतिनी महाङ राई, अनि तीर्थ राई, लिम्बु विजय, कृष्ण तामाङ, राजगिरी काइला अनि र जति पनि मलाई सुस्मिता नाच्लिङ भनेर चिन्नुहुन्छ, सम्पूर्णले साथीहरू धेरै हुनुहुन्छ तर नाम लिनु सकिएन, विशेष नाम छुटेको साथीहरूलाई गुड नाइट सुस्त पनि भन्दै जान्छु ल। बाबाई
0: नमस्कार। छुट्टी हो यति बेला सुस्मिता नासिरिङसँग कुराकानी गरी कुवेतबाट व्यवसायमा जोडिनु भयो, सबैलाई सम्झनु भयो र छुटेर गइसक्नु भएको छ। तपाईँका सम्झना सन्देशहरू तपाईँका आफन्तसम्म सम्प्रेषण गर्नको लागि यो व्यवसायमा चाहिँ तपाईँ जोडिन सक्नुहुन्छ, आउन सक्नुहुन्छ। यो रात्रिकालीन प्रहरमा म तपाईँसँगै छु, तपाईँकै आफन्ती दुर्गा हो र यति बेला चाहिँ ढिला नगरिकन म फेरि अर्को साथीसँग कुराकानी गर्छु। को आउनुभयो? हेलो
3: दादा,
0: हजुर नमस्कार। को बोल्दै हुनुहुन्छ? कुन ठाउँबाट हो? मलेसियाबाट नवीन गुरुङ आउनुभयो है। के छ नवीनजी, खबर खबर तपाईँको?
3: मेरो खबर एकदम ठिकै छ भन्नुपर्छ दादा। हजुरहरूको के छ अनि?
0: एकदमै हाम्रो पनि ठिकठाक छ नवीनजी, ठिकठाक छ। अब प्रवासमा हुनुहुन्छ तपाईँ, परदेशमा हुनुहुन्छ, कति साल भयो घरमा आउन नपाउनु भएको, दसैँ परिवारसँग मनाउन नपाउनु भएको हाम्रो नवीनजीले?
3: मैले त धेरै भइसक्यो नि दाइ, यो साल पनि अब आउन पाइँदैन, ठिकै चार साल हुन्छ यसमा चाहिँ दसैँ तिहार नमनाएको चाहिँ।
0: ल ठिक छ, अब जहाँ हुनुहुन्छ जस्तो वस्तुमा हुनुहुन्छ राम्रोसँग रहनु होला, घर परिवारसँग गफगाफ भइरहेकै होला, कुराकानी भइरहेकै होला होइन?
3: हजुर, गफगाफ त गर्नै पर्यो नि आफ्नो घर परिवारसँग, साथीभाइहरूसँग कहाँ भुल्न सकिन्छ। र मान्छे परदेशी भए पनि मन त नेपाली नै हो
0: नि, मन नेपाली नै हो। परदेशी बाध्यताले बनायो, व्यवस्थाले बनायो, परिवारका समस्याले परदेशी बनायो होइन? ल ठिक छ नवीनजी, आउनुभयो, खुसी लाग्यो। अब तपाईँले तपाईँका घर परिवार आफन्त साथीभाइहरूलाई सम्झन सक्नुहुन्छ यो कार्यक्रम मार्फत।
3: अब सबैभन्दा पहिला त अब दादा हजुरलाई धेरै दिन पछाडि फोन लागेको छ होइन, अब त्यसको पछाडि अब धेरै माया धेरै सम्झना छ भन्न चाहन्छु। मेरो घर परिवारमा हुनुहुने सबै मेरो बाबा मम्मी भाइ दादा हजुरहरूलाई सबैलाई सम्झिरहेको छु भन्न चाहन्छु। अनि त्यस पछाडि जति पनि मलाई नवीन गुरुङ भनेर चिन्नुहुने सम्पूर्णलाई शुभरात्रि, गुड नाइट भन्दै जान्छु दादा।
0: नमस्ते। छुट्टी मलेसियाबाट नवीन गुरुङ यो यात्रामा जोडिनु भयो, मलेसियामा हुनुहुन्छ, सात समुद्र पारीबाट यो यात्रामा जोडिँदै गर्दा आफ्ना आफन्त साथीभाइ छरछिमेक सबैलाई सम्झदै सम्झदै यो यात्राबाट छुटेर गइसक्नु भएको छ। पाँच खपन उहाँको घर चाहिँ। यति बेला अर्को एकजना साथीको आगमन भयो, म उहाँसँग पनि कुरा गर्छु। हेलो।
4: हेलो सर, रात्रिकालीन नमस्कार अनि जय मातृभूमि।
0: हजुर नमस्कार, रात्रिकालीन अभिवादन, जय मातृभूमि। को आउनु भयो, कहाँबाट?
4: हजुर काठमाडौँबाट, एबिसी ताजप्रिया।
0: एबिसी ताजप्रिया काठमाडौँबाट है?
4: के
0: छ हाम्रो ताजप्रिया सरको खबर खबर सुनाउनुहोस् न।
4: खबर खबर एकदम ठिकठाक छ, आराम कुशल मङ्गलै छु। हजुरलाई एकदमै आज विशेष घटस्थापनाको हजुर प्लस रेडियो अरुण परिवारले नि धेरै धेरै शुभकामना है सर।
0: हस् यहाँलाई पनि मैले सही कामना गरेँ। अनि के छ नयाँ नौलो तपाईँको खबर खबरहरू सुनाउनुहोस् न, के गर्दै हुनुहुन्छ आजकल?
4: आजकल त कामै व्यस्त हो, नयाँ नौलो सबै ठिकठाक छ, आराम कुशल मङ्गलै छु। अनि दिनचर्याहरू चाहिँ काममै बितिरहेछ भन्नु पनि हुन्छ सर।
0: ल ठिक छ, राम्रोसँगले आफ्ना काम कर्तव्य जिम्मेवारीहरूलाई निभाउनु होला। एबिसीजी यो यात्रामा जोडिनु भयो, खुसी लाग्यो। अब तपाईँका सम्झना सन्देशतर्फ लागौँला।
4: हस् हुन्छ, सर्वप्रथम त हजुर प्लस हाम्रो रेडियोहरू सन्तान धन्यवाद इन्टरनेटले एकदम शुभरात्रि शुभ सपनीको कामना गर्न चाहन्छु। अनि मेरो सम्झना सन्देश राख्नु छोडेको थियो झाटा सेकिन अतिरहेको जीवन पार्टी जनसरी राजवंशी अनि प्यारो छोरा सङ्गीत सर्गम अनि त्यसरी आउट अफ कन्फिडेन्स सानी कमलावाली लिम्बू त्यसै गरी सिम्पल सरिना गुरुङ हुनुहुन्छ मोरङतिर त्यसै गरी दिदी कमला सेवी सुजना मिसेर तथा भगवतीतिर अनुदाय विवेक कुमार राजुसी लगायत अनि जति पनि साथीलाई रेडियो अरू सुनेर बसिरहनु भएको छ सम्पूर्ण साथीलाई शुभरात्रि र तपाईँ सबैलाई सम्झिरहेको छु कसैले बिर्सेको छैन भने हजुर सम्झिनु।
0: नमस्ते नमस्ते बाबा, छुट्टी हौ। एबिसी ताजपरिया काठमाडौँबाट व्यवसायमा जोडिनु भयो, सबैलाई सम्झनु भयो र छुटेर गइसक्नु भएको छ। यसरी मन मार्ने मान्छे त होइनौ तिमी, यसरी मन मार्ने मान्छे त होइनौ तिमी, हिम्मत हार्ने मान्छे त होइनौ, यसरी मन मार्ने मान्छे त होइनौ। कुनै ठूलै गल्ती गर्यौ कि तिमीले, कुनै ठूलै गल्ती गर्यौ कि तिमीले, तिमी मन्दिर चाहने मान्छे त होइनौ, यसरी मन मार्ने मान्छे त होइनौ, तिमी हिम्मत हार्ने मान्छे त होइनौ। हामी क्षितिज पारीको व्यवसायमा छौँ। तपाईँका सम्झना सन्देशहरूलाई मैले तपाईँका आफन्तसम्म सम्प्रेषण गर्दै गर्दा यति बेला यो यात्रालाई निरन्तरता दिने क्रममा अर्को एकजना साथीको आगमन भएको छ, म उहाँसँग कुराकानी गर्छु। ओ साथी आउनु भएको छ, म उहाँलाई यो यात्रामा सामेल गराउँछु। हेरौँ को हुनुहुन्छ कहाँबाट। हेलो हेलो हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ, कहाँबाट आउनुभयो? युएबाट हाम्रो असफल अन्जानजी आवाज आइरहेछ। तपाईँ हो हल्लामा हुनुहुन्छ, तपाईँ हो हल्लामा हुनुहुन्छ, तपाईँले चाहिँ अलिकति यो हो हल्ला डिस्टर्बबाट थोरै बाहिर गरिदिनु पर्यो, तपाईँलाई सुन्न त्यताबाट असहज भइरहेछ। हेलो असफल आयुष अन्जानजी व्यवसायमा जोडिनु भयो, कुराकानी गर्न खोज्दै थिएँ फोन लाइनबाट, उहाँ बाहिरिसक्नु भएको छ। पक्कै पनि तपाईँ यो यात्रामा जोडिन चाहनुहुन्छ, आउन चाहनुहुन्छ भने 9840 68 68 23 यो लाइन खुल्ला छ। स्वागत गर्छु साथीलाई। हेलो हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ? हेलो को भन्नुभयो, के शेर्पा भन्नुभयो? तपाईँको आवाज मैले प्रष्ट रूपमा सुन्न सकिनँ, कहाँबाट हो? शङ्खुवा सभाको कुन ठाउँबाट हो? शङ्खुवा सभाबाट त भन्न पाइएन है, शङ्खुवा सभामै छौँ हामी पनि। शङ्खुवा सभाको कुन ठाउँबाट? नुनढाकीबाट। नुनढाकीबाट तपाईँको शुभ नाम भन्नुहोस् त एकचोटि। ल अझै पनि मैले बुझिनँ, ठिक छ। अनि के गर्नुहुन्छ तपाईँ? हेलो हजुर, ल तपाईँका सम्झना सन्देशतर्फ लागौँ। तपाईँसँग मैले मजाले कुराकानी गर्न सकिनँ, तपाईँको आवाज मैले राम्ररी सुन्न सकिरहेको छैन। हेलो ल ठिक छ, साथी हुनुहुन्थ्यो नुनढाकीबाट, को हुनुहुन्थ्यो उहाँसँग परिचय हुन पाएन, मेरो चिन्जान हुन पाएन, कि समथिङ शेर्पा भन्दै हुनुहुन्थ्यो। कुराकानी गर्ने सिलसिलामा उहाँसँग राम्रोसँगले कुराकानी नभइसके पश्चात उहाँले आफ्नो सम्झना सन्देश राख्दै छुटिसक्नु भएको छ र यति बेला म फोन लाइनतर्फ लाग्छु। अर्को साथी आउनु भएको छ, हेरौँ को हुनुहुन्छ कहाँबाट। हेलो रात्रिकालीन नमस्कार, को बोल्नुभयो?
5: म बोल्दैछु यता पासको भनार चुङखुरुङबाट, निमु शेर्पा है।
0: निमु शेर्पा बोल्दै हुनुहुन्छ चुङखुरुङबाट, पासको भनबाट है।
5: पक्कै पनि
0: पक्कै पनि। निमुजी के छ खबर, खबर तपाईँको सुनाउनुहोस् न।
5: मेरो खबर सबै ठिकै छ दाई, बोल भन्नुहोस् तपाईँको खबर के छ?
0: मेरो पनि ठिकठाक छ निमुजी, एकदम ठिकठाक छ। अनि कार्यक्रम सुन्नु भएको छ कि नै?
5: हजुर म प्रोग्राम सुरुदेखि नै सुनिरहेको छु दाई, कल पनि लाग्यो, एकदम खुसी छु।
0: खुसी हुनुहुन्छ है?
5: हजुर पक्कै पनि।
0: ल सधैँभरि यसरी नै खुसी रहने प्रयास गर्नु होला निमुजी, आउनुभयो खुसी लाग्यो। अब तपाईँका सम्झना सन्देशतर्फ लागौँ। ल
5: हुन्छ बस्न त हजुरलाई रेडियो गर्नुहुने, उसलाई गुड नाइट, शुभ परिसा तुलसीमा मिठो सम्झना भन्न चाहेँ। अनि मेरो घर फ्यामिली सम्पूर्णलाई गुड नाइट शुभ पनि भन्न चाहन्छु। अनि मेरो प्यारी दिदी सुबैतिरहन्छ, सरमाजीबाट मिठोमा मिठो सम्झना गुड नाइट शुभ पनि दिदी भन्न चाहन्छु। अनि कृष्ण मगर बहिनी पेमु शेर्पा तिर्था राई रन्जित राई अनि सुरज राई तुङसा एकजना तुङ मनको
0: हजुर लगायत सम्पूर्णलाई हजुर निमो शेर्पा हुनुहुन्थ्यो।

0: को खबर खबर आराम हुनुहुन्छ?
1: मेरो प्लस अफिजनको ठिकै छ, आराम कुशलै छु। हजुरलाई कस्तो छ?
0: एकदमै म सन्चै छु, मलाई पनि ठिक ठाक छ। एकदमै एकदमै हामी आरामै रहने कोसिस गर्नेछौ, प्रयत्न हाम्रो जारी रहनेछ। अनि के छ नयाँ नौलो? सबै ठिकै छ भन्नुभयो। दसैँ कस्तो आउँदैछ?
1: दसैँ त्यस्तै, अब घरहरू सरसफाई गर्ने होइन, अब त्यस्तै हुँदैछ भनौँ न।
0: घर सरसफाईका कार्यक्रमहरू चलिरहेका छन् अहिले नि त?
1: हजुर
0: ल, ठिक छ, खुसी लाग्यो। अनि अब यो समय तपाईँका सम्झना सन्देशहरू राख्नुहोस् ल।
1: सम्झना सन्देश राख्नु पर्दा विशेष त तपाईँ टेक्निकली सपोर्टमा रहने मित्र रेडियो अरुण एफएम होल टिम परिवारलाई मिठो सम्झना गुड नाइट हाउस सिक्किम भन्न चाहन्छु। अनि विशेष गरी कुवेतमा रहनुहुने मेरो प्यारी बहिनी काली कमला उनीमलाई धेरै धेरै सम्झना, अनि सोम कुमार लिम्बू पनि प्रवासतिरै हुनुहुन्छ उसलाई पनि धेरै धेरै सम्झना, अनि आज त्याउँदै अरुण भण्डारीलाई धेरै सम्झना, अनि प्यारी साथी इन्दिरा चामलिङ जीवन सुब्बा हुनुहुन्छ, अनि टिकाराम सुनार भाइ अतीत अन्जान आशिष नयन बस्नेत हुनुहुन्छ, हर्बल रोशनी अल्का बान्तावा, अनि हाम्रो भोजपुरतिर हुनुहुन्छ एक्सन विराज राई विपिन राई लक्ष्मी राई पितो किराती सुर्गोली आकाश अनि दाई कमल र वसन्त श्रेष्ठ, अब धेरै साथीहरू हुनुहुन्छ निशा बान्तावा, मलाई चिनाउने सम्पूर्ण साथीलाई
0: नमस्ते। छुट्यौँ काली कमल आउने ताप्लेजुङबाट व्यवसायमा जोडिनु भयो, कुराकानी गर्नुभयो र छुटेर गइसक्नु भएको छ। अब म अर्को एकजना साथीलाई यो यात्रामा स्वागत गर्छु को आउनु भएको छ। हेलो हेलो नमस्ते। कति धेरै कल गर्नुभयो हो, हामीले तपाईँको कल डिस्कनेक्ट गरिरहेका छौँ, गरेको गरेको गर्नुहुन्छ। तपाईँको एकदमै डिस्टर्ब आइरहेछ कि, तपाईँको आवाजमा अघि पनि डिस्टर्ब थियो। कहिले काहीँ साथीहरूलाई पालो दिउँ न असफल अन्जानजी। ल ठिक छ, उहाँ छुटिसक्नु भएको छ, कुरा बुझ्नुभयो उहाँले। होइन अब फोनमा अलिकति समस्या भयो, अलिकति भयो भने पटक पटक नगरिदिनुहोस् न, किनभने तपाईँको डिस्टर्ब भयो भने अरू साथीहरूलाई अवसर दिउँ होइन, त्यसो भयो भने साथीहरूले नयाँ साथीहरूले पनि अवसर पाउनुहुन्छ, कल गर्न खोजिरहनु भएको छ कति साथीहरूले। तर एकैजना साथीको त्यो कलले एकदमै इङ्गेज गराइरहेको हुन्छ, यो आग्रह गरे मैले तपाईँलाई, यो अनुरोध हो मेरो, किनकि यो यात्रामा हामी सबैलाई समेट्न चाहन्छौँ, नयाँ पुराना सबै सबै साथीभाइहरूलाई यो यात्रामा सँगै लिएर यो यात्रालाई चाहिँ पूर्णता गर्न पाइयो। यो यात्रालाई चाहिँ पूर्णता पायो भने यो कार्यक्रमले अलिकति सार्थकता पनि पाउँछ होइन, यो आग्रह हो। तपाईँलाई मैले यो निवेदन गरेँ र यति बेला अर्को एकजना साथीको आगमन भयो, म उहाँसँग कुरा गर्छु, आउनु भएको छ। हेलो हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ, कहाँबाट? भोजपुरबाट मिडियालाई माया गर्ने मिडिया प्रेमी मिडिया लभर हाम्रो अनिसाजी आउनुभयो नि त? के छ खबर तपाईँको, सुनाउनुहोस् न। एकदमै मेरो खबर खबर पनि ठिकठाक छ। अनि दसैँ कस्तो लाग्दैछ, कस्तो आउँदैछ, तयारी कहाँ पुग्यो? सरसफाईका कार्यक्रमहरू चल्दैछन् होइन, घर बाटोघाटोदेखि भनौँ न विभिन्न कुराहरूको चाहिँ सरसजावट सरसफाईका कुराहरूमा चाहिँ व्यस्त हुनुहुन्छ अहिले सायदै होइन त? पक्कै पनि पक्कै पनि। ल ठिक छ अनिसाजी, अब यो यात्रामा तपाईँका सम्झना सन्देशहरू तर्फ लागौ न त।
2: माया पान्ता रे पान्ता श्रेष्ठ रे रुना थामी हुनुहुन्छ, अन्जना राई लिम्बू हुनुहुन्छ, बसन्त श्रेष्ठ कपाल दम्बरी ढुङ्गाना, सिम्पल सरिना गुरुङ दिल्ली पानी याम छोटो सुखी मामा टोया मन
0: नमस्ते। सुट्यो साथी हुनुहुन्थ्यो, मिडियालाई एकदमै माया गर्ने मिडिया प्रेमी साथी राई अनिसा, कुराकानी गऱ्यौँ, सबैलाई सम्झनु भयो र व्यवसायबाट छुटेर गइरहनु भयो, गइसक्नु भयो, फोनलाइनबाट बाहिरिनु भयो। लागे पनि हजार ठक्कर तयार छु, लागे पनि हजार ठक्कर तयार छु, म सहन यसको असर तयार छु, लागे पनि हजार ठक्कर तयार छु, कतै म मरिहाले अलग कुरा हो, कतै म मरिहाले अलग कुरा हो, नत्र सङ्घर्ष गर्न जीवनभर तयार छु, लागे पनि हजार ठक्कर तयार छु, म सहन यसको असर तयार छु। सन्देश रोकाएका यी सुन्दर भावनाहरू यो यात्रामा मैले मिसाएँ। यति बेला फोन कलहरू अलिकति पातलो आउँदै

0: फोनमा केही समस्या हुँदै गर्दा म तपाईँलाई केही साथीहरूका सिर्जनाहरूसँग पनि यात्रा गरौँ लाग्छ। मैले सन्देश रोकाएको एउटा सुन्दर सिर्जनालाई यो यात्रामा मिसाएँ। लागे पनि हजार ठक्कर तयार छु, म सहन यसको असर तयार छु। यो सिर्जना सँगसँगै म उहाँलाई विशेष धन्यवाद भन्दै फोनलाइनमा आउनुभएको एकजना मनलाई स्वागत गर्छु। को आउनु भएको छ? हेलो, हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ? कहाँबाट? हजुर कहाँबाट को भन्नुभयो? दिङलाबाट छिना गुरुङ बोलिरहनु भएको छ है? छिना गुरुङ बोलिरहनु भएको छ दिङलाबाट। छिना गुरुङको आवाजले प्रष्ट आइरहेको थिएन, त्यो भएर मैले दोहोऱ्याइ दोहोऱ्याइ सोधिरहेको थिएँ। कुरा भइसक्यो छिनाजीसँग, अब कुराकानी भइसक्यो, अब खबर खबर ठिकै होला नि त तपाईँको होइन? बिहानै उठ्दाखेरि त मौसम क्या खुलेको होइन, क्या गजब थियो। भनेपछि छिनाजी अलिक ढिलो सुत्नु भएछ, बिहान पनि अलिक ढिलै उठ्नु भएछ, घाम लागिसकेको थियो उठ्दाखेरि भनेर। ल ठिक छ छिनाजी, खुसी लाग्यो यो यात्रामा जोडिनु भयो। अब तपाईँका सम्झना सन्देशहरू तर्फ लागौ न ल। हुन्छ ल, हुन्छ सिनाजी, अब तपाईँका सम्झना सन्देशहरू तर्फ लागौँ ल। नमस्ते, गुड नाइट सबैसँग पनि छुट्यौ। छिना गुरुङ भोजपुरको दिङलाबाट यो यात्रामा जोडिनु भयो, सबैलाई सम्झनु भयो र छुटेर गइसक्नु भएको छ। म चितिस पारीको व्यवसायमा छौ अनि यो यात्रामा म तपाईँका सम्झना सन्देशहरू तपाईँका आफन्तसम्म सम्प्रेषण गर्नको लागि पुलको रूपमा भूमिका खेलिरहेको छु, पुलको रूपमा भूमिका निर्वाह गरिरहेको छु। यो रात्रिकालीन प्रहरमा चाहिँ तपाईँ 9840668823 को माध्यम हुँदै हुँदै यो यात्रामा जोडिन सक्नुहुन्छ। भाग्य रेखामै किरकार हामी परदेशीको, भाग्य रेखामै किरकार हामी परदेशीको, हुन्छ फुटेको निधार हामी परदेशीको, भाग्य रेखामै किरकार हामी परदेशी को, के खुशी हुनु चाडबाडको समय भनी, के खुशी हुनु चाडबाडको समय भनी, न दशैं हुन्छ न तिहार हामी परदेशीको, भाग्य रेखामै किरकार हामी परदेशीको, हुन्छ फुटेको निधार हामी परदेशीको। रमेश प्रधान पन्तका यी सुन्दर मुक्तकिला भावहरू मैले यो यात्रामा मिसाएँ। बैतडीका मुक्तकार हुनुहुन्छ, मुक्तकिलो मन हुनुहुन्छ रमेश प्रसाद पन्त। भाग्य रेखामै किरकार हामी परदेशीको, हुन्छ फुटेको निधार हामी परदेशीको, के खुसी हुनु चाडबाडको समय भनी, के खुसी हुनु चाडबाडको समय भनी, न दशैं हुन्छ न तिहार हामी परदेशीको, भाग्य रेखामै किरकार हामी परदेशीको। यो सृजना पक्कै पनि यति बेला परदेशमा रहनुहुने मनहरूको निम्ति बजिलो बन्न सक्छ, गरुङ्गो बन्न सक्छ। म धेरै धन्यवाद भन्न चाहन्छु रमेश प्रसाद पन्तलाई यो सृजनाको लागि। र यो यात्रामा अब म तपाईँको लागि एउटा मिठो गीत राख्छु, त्योभन्दा अगाडि एकजना साथी लाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। को हुनुहुन्छ, कहाँबाट? हेलो, हजुर रात्रिकालीन नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? करिना मगर आउनुभयो कुवेतबाट, घर चाहिँ भोजपुर है? अनि करिना मगरको खबर खबर के छ ल सुनाउनुहोस् त करिनाजी।
1: मेरो एकदमै राम्रो छ, भनौँ न, ड्युटीतिरै छु, भन्नुभएको सुन्दै यसो
0: ल ल ल भए जति सबै भन्नै पर्छ भन्नै पर्यो होइन त ल करिनाजी खुसी लाग्यो यो यात्रामा जोडिनुभयो दसैँको संघारमा हुनुहुन्छ तर तपाईँ परिवारसँग हुनुहुन्न आफन्तहरूसँग हुनुहुन्न सात समुद्र पारीबाट यो यात्रामा जोडिनुभयो घर परिवारसम्म तपाईँको आवाज गुन्जिरहेको छ उहाँहरूलाई सम्झन सक्नुहुन्छ अब तपाईँले नमस्ते बाबा छुट्यौ करिना मगरसँग कुराकानी गरे कुवेतबाट यो यात्रामा जोडिनुभयो सबैलाई सम्झदै सम्झदै यो यात्राबाट छुटेर गइसक्नु भएको छ अब म तपाईँको लागि एउटा मिठो गीत विष्णु माझीले गाउनु भएको गीत छ यो गीत तपाईँको लागि राख्छु म यो गीत पश्चात तपाईँसँग फेरि यो यात्रामा म जोडिनेछु रोयो गाउँबेसी परदेशीलाई सम्झेर गाउँबेसी रोएको कुरा अनि आफ्नी भनौ न प्यारी जसलाई जीवन अर्पिने सपनाहरू बुनिएको हुन्छ सपनाहरू देखाइएको हुन्छ उसँग चाडबाड मनाउन नपाउँदा काफी वेदनाहरू ती छटपटीहरू समेटिएको एउटा मिठो गीत यति बेला यो यात्रामा तपाईँको लागि राख्छु पृष्ठभूमिमा बज्दैछ विष्णु माझीको आवाजमा यो गीत तपाईँको लागि

0: हजुर रोयो घाम बेसी यो साल पनि फर्केर आउन सकेन तिम्रो परदेशी यो मिठो गीत सँगसँगै तपाईँलाई यो बसाईमा फेरि पनि म हार्दिक स्वागत गर्न चाहन्छु। हामी क्षितिज पारीको बसाईमा छौँ, घर देशदेखि परदेशसम्मका साथीभाइहरूले यो यात्रालाई यति बेला नजिकबाट निहालिरहनु भएको छ, सुनिरहनु भएको छ, हेरिरहनु भएको छ, साथ दिइरहनु भएको छ। धेरै माध्यमहरू छन् यति बेला तपाईँले टिकटक लाइभमा हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, रेडियोको फ्रिक्वेन्सीमा कोशी प्रदेश अनि आसपासका भूभागहरूबाट तपाईँले सुन्दै हुनुहुन्छ, अनि विभिन्न डिजिटल प्लेटफर्महरू रहेका छन्। वेबसाइट छ www.radiorun.com.np, त्यसै गरी हाम्रो पात्रो मोबाइल एप्स, नेपाली पात्रो, अल नेपाल रेडियो एफएम लगायतका एप्लिकेशनहरू सँगसँगै रेडियो अरुणको आधिकारिक फेसबुक पेज रेडियो अरुण 97.6 MHz पनि यो यात्रालाई तपाईँले सुनिरहनु भएको छ। चारैतिरबाट यो यात्रामा तपाईँ जताबाट तपाईँलाई सहज हुन्छ त्यतैबाट यो यात्रामा तपाईँ सामेल हुन सक्नुहुन्छ। हामीलाई लगभग 35,000-35,000 हाराहारीमा साथीहरूले हाम्रो पात्रोबाट पनि सुनेको रेकर्ड हामीले त्यहाँबाट हेर्न सक्छौ आजसम्मको रेकर्डमा। र यति बेला यो यात्रामा म अब ढिला नगरिकन तपाईँसँगै कुरा गर्दै यो यात्रालाई फेरि पनि पूर्णता दिनको निम्ति यो यात्रालाई अगाडि बढाउँछु। कोही साथीको आगमन भइसकेको छ व्यवसायमा यति बेला 9840-6868-23 लाइन खुल्ला हुँदै गर्दा स्वागत गर्छु। को हुनुहुन्छ? हेलो, हजुर नमस्ते। पूर्वेली आकाशजी, के छ खबर खबर तपाईँको? कार्यक्रम सुन्दै बसिरहनु भएको छ, खानपिन भइसक्यो? मेरो खबर एकदमै ठिकठाक छ, ठिकठाक छ। हाम्रो सबैको खबर खबर यतातिर ठिकठाक छ पूर्वेली आकाशजी। अनि अब यो व्यवसायमा जोडिसकेपछि पक्कै पनि तपाईँ तपाईँका घर परिवार आफन्तहरूलाई सम्झनुहुन्छ, साथीहरूलाई सम्झनुहुन्छ। त्योभन्दा अगाडि धरानतिर के छ माहौल, दसैँ कस्तो लाग्दैछ तपाईँकोतिर?
1: माहौल अब बढिरहेछ भनौँ न, अब दसैँ नै लागिसक्यो है आजबाट, हिजो साझा स्थापना एकदम अब भिडभाड अब त्यस्तै हो। पसलतिर यसो हिँड्दाखेरि अब किनमेल गर्नेको अब भिडभाड त्यस्तै छ है, दसैँ नै लागिसक्यो भनौँ न, एकदम भिडभाड छ, एकदम रमाइलो हुँदैछ भनौँ न।
0: ल, खुसी लाग्यो यो यात्रामा जोडिनु भयो, त्यहाँको बारेमा तपाईँले थोरै सम्प्रेषण गरिदिनु भयो। अब तपाईँका सम्झना सन्देशतर्फ लाग्छु म पूर्वेली आकाशजी।
1: ल हुन्छ, फर्स्टमा त अब हजुरलाई विशेष अब हाम्रो रेडियो अरू नेता टिमलाई नै शुभरात्रि शुभ पनि भन्न चाहन्छु फर्स्टमा, धेरै धेरै सम्झना। अनि अनि मेरो साथीहरूलाई सम्झना सन्देश राख्नु पर्दा दिदी भूमिका राई, कमला मुखिया, बिहानी अनुष्का, ढकाल धर्मराज, सरस्वता पोखरेल, भाइ निमा शेर्पा, अघि सुनिता कुलुङ, हाम्रो बरुण चञ्चले हुनुहुन्छ, प्रवीण मगर, अनि उताबाट हाम्रो नानु करुणा हुनुहुन्छ बहिनी, अनि उहाँ सँगसँगै गाली कमला भने चलिनवाला भने सानु कमला, राई राजकला, सोताङ, सोनी शेर्पा, हाम्रो हर्पल रोशनी, सानु सम्झना राई, अनि रोमन मकन भाइले पनि विशेष सम्झना गरे, अनि उताबाट सुरज राई तुम्छा, लिम्बु विजय, अनि राजकाली मगर हुनुहुन्छ लगायत अब धेरै साथीहरू हुनुहुन्छ है यो टाइममा प्रोग्राम सुनेर बस्ने। अब ठुल्लाई श्रीराम दाहाललाई पनि धेरै सम्झना गरे, मुना मुखिया, सुर्जना मुखिया, म सरिना गुरुङ, दिली साङ्गाम्फो लगायत अब सबै बाँकी अब नाम सुत्ने साथीहरूमा धेरै धेरै सम्झना र गुड नाइट अब नै छुट्टिन्छु ल, बाई,
0: नमस्ते, छुट्यौँ। यति बेला पूर्वेली आकाश धरानबाट व्यवसायमा जोडिनु भयो, सबैलाई सम्झनु भयो र छुटेर गइसक्नु भएको छ। हामी क्षितिज पारीको व्यवसायमा तपाईँ जस्ता मनमुटुहरू जो यो यात्रामा निरन्तर साथ दिनुहुन्छ, यो यात्रा मार्फत आफ्ना आफन्त परिवारहरूलाई सम्झनुहुन्छ, तपाईँहरूसँगै म यात्रा गरिरहेको छु। फेरि पनि ढिला नगरी अर्को एकजना साथी आउनु भएको छ, उहाँसँग कुराकानी गर्ने तर्खरमा छु। हेरौँ यो व्यवसायमा को आउनु भएको छ, कहाँबाट हुनुहुन्छ। पक्कै तपाईँ नयाँ हुनुहुन्छ अनि कार्यक्रम भर्खरै मात्र सुन्दै हुनुहुन्छ भने तपाईँले यो कार्यक्रमलाई चाहिँ हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार यही प्रहरमा साथ दिन सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ होइन। म तपाईँलाई यो यात्रा मार्फत तपाईँका आफन्त साथीभाइहरूसँग जोड्दै करिब करिब 10 बजेसम्म तपाईँसँग रहन्छु। केही समय अगाडि भनौँ न 5-7 महिना कार्यक्रम चाहिँ 8 बजेदेखि 9 बजेसम्म सञ्चालनमा आइरहेको थियो, केही प्राविधिक समस्याहरूको कारणले गर्दाखेरि। त्यो भएर पनि धेरै साथीहरू चाहिँ अहिले पनि झोकिरहनु भएको छ, 8-9 बजेको समयमा चाहिँ धेरै फोनहरू आइरहेको हुन्छ कार्यक्रम सञ्चालन नभए पनि। जो चाहिँ कार्यक्रम नसुनिकन सहभागिता जनाउने रहर राख्नुहुन्छ उहाँहरूको कल आइरहेको हुन्छ, हामीले जानकारी पनि गराइरहेका छौँ बेला बेलामा। यति बेला चाहिँ म फोन लाइनतर्फ लागे, कोही साथी आउनु भएको छ, हेरौँ को हुनुहुन्छ। हेलो,
2: नमस्ते सेवार हो
0: हजुर रात्रिकालीन नमस्ते नमस्ते को आउनु भयो कहाँबाट काली कमला अनेम बोल्नुभयो कुवेतबाट अनि के छ हाम्रो काली कमला अनेमको खबर खबर
2: एकदम
0: ठिक ठाक छ राम्रो छ आराम कुशल हुनुहुन्छ होइन ठिक छ प्रवासमा हुनुहुन्छ तपाईँसँग अघिल्लो एपिसोडमा पनि कुराकानी भएको थियो अब व्यवसाय मार्फत तपाईँले तपाईँका आफन्त साथीभाइ इष्टमित्रहरूलाई सम्झनुहोस् न त ल
2: हुन्छ कृष्ण म जनलाई शिवरात्रि गुड नाइट भन्न चाहन्छु त्यसपछि तापेजुङमा हुनुहुन्छ प्यारी मम्मी मम्मीलाई विशेष गरी धेरै धेरै सम्झना माई आरामदायी आरामको कामना अनि शुभरात्रि भन्न चाहन्छु प्यारी दिदी निश्चल निर्मला वानिङ हुनुहुन्छ सन्देश गुरुङ खुसी यमुना विष्ट रमेश दाम्पाङ अनि हाम्रो निशान योहाङ सचिन नेवाङ राई सुरज राई हुनुहुन्छ अनि हाम्रो लिम्बू विजय हुनुहुन्छ दाई अरुण भण्डारी विष्णु खनाल छत्रियामको कृष्ण तामाङ घालमान सुनवाल अनि हाम्रो विशिता छोरी टकल धर्मराज मिलन कार्की वरुण चञ्चल एक्सन विराज हुनुहुन्छ देवमान देवान पूर्वेली आकाश राई लक्ष्मी राई लक्ष्मी छेत्री छेमनितोष कुमार प्रजा अपित रञ्जन राई अरुण भण्डारी लगायत चिटामा जसले प्रोग्राम मेरो बस्नुभएको छ मेरो नाम रमेश बजे सबै सबैलाई मिठो सम्झना छ शुभरात्रि भन्दै छुट्टिन्छु गुड नाइट
0: नमस्ते शुभरात्रि गुड नाइट छुट्यौँ यति बेला साथी हुनुहुन्थ्यो काली कमला ओनेम यो यात्रामा म तपाईँका सिर्जनाहरू पनि यो यात्रामा मिसाइरहेको छु अलिकति फोन लाइनमा केही समस्या भएको बेला चाहिँ साथीहरूसँग कुराकानी गरिरहेको छु र यति बेला चाहिँ अर्को एकजना साथीको आगमन भयो यो यात्रामा म उहाँसँग कुराकानी गर्छु हेरौँ को हुनुहुन्छ कहाँबाट आउनु भएको छ साथी हेलो हेलो साथी लाइनमा हुनुहुन्न पक्कै पनि हामी क्षतिज पारीको व्यवसायमा छौँ र व्यवसाय मार्फत म तपाईँसँगै जोडिरहेको छु र यति बेला कोही साथीको आगमन भएको छ म उहाँलाई स्वागत गर्छु को हुनुहुन्छ कहाँबाट हेलो हेलो
3: हेलो नमस्ते
0: हजुर नमस्ते को बोल्दै हुनुहुन्छ कहाँबाट हजुर कहाँबाट को भन्नुभयो हजुर हजुर कहाँबाट को भन्नुभयो रियात्मा किनाती भन्नुभयो होइन
3: हजुर
0: तपाईँको आवाज किन अलिक कट्दै कट्दै आइरहेको छ रियात्माजी त्यही नेटले राम्रो काम गरेको छैन अनि तपाईँको आवाज कट्दै आएपछि जिगज्याक भएपछि साथीहरू पनि फेरि यो यात्राबाट बाहिरिने सरसरमा रहनुहुन्छ जस्तो लाग्छ एकदमै दुष्ट पनि आइरहेको छ तपाईँ ड्युटीमा हो हुन्छ तपाईँका सम्झना सन्देशतर्फ लागिहालौँ न ल
3: हस् हुन्छ ल अब यति मिठो बोल्ने हजुरको लागि अनि हाम्रो रेडियो अरू नेसन परिवारलाई धेरै धेरै सम्झना साथमा गुड नाइट र आउँदै गरेको पनि रूपमा दसैँको धेरै धेरै शुभकामना दिन चाहन्छु अनि भोजपुरतिर रहनुहुने बाबा मम्मी मेरो घर फ्यामिलीहरूलाई धेरै धेरै सम्झना गर्न चाहन्छु दिदी भेनाहरू हुनुहुन्छ अनि दादाहरू चाहिँ त म दुवैतिर ताई भूपेन्द्र भेना बलान इसार हुन्छ अनि दादाहरू छ हाम्रो शिशी चञ्चले सिस्टर सुरज राजबिराई काइला अनि हाम्रो बेटा जिष्ट कान्छ दादा पूर्वेली आकाश सुरज हुन्छ दादा हुनुहुन्छ अनि हाम्रो आशिष लाइन बस्ने दाई हुनुहुन्छ अनि वरुण चञ्चले हिमा राई अनि सुदीक्षा गुरुङ भाइ किराती अर्पण हुनुहुन्छ अनि यता हाम्रो साङपाङ किराती हुनुहुन्छ यता हुनुहुन्छ हाम्रो रोशन मगर हुनुहुन्छ अनि हाम्रो सुरज मगर हुनुहुन्छ लगे त अब धेरै साथी जसले अब मलाई रियादमा रितु किरातीको आवाज पछि सम्पूर्ण साथीलाई
0: नमस्ते छुट्यौँ बाबाई छुट्यौँ यति बेला साथी हुनुहुन्थ्यो रियात्माजी कुराकानी गरे सबैलाई सम्झनुभयो र छुटेर गइसक्नु भएको छ हामीलाई नियमित रूपमा कार्यक्रमलाई साथ दिनुहुने कार्यक्रममा सहभागिता जनाउनुहुने बुटौलको साथी सरस्वती पोखरेलले एउटा सुन्दर सिर्जना पठाउनु भएछ बेला बेलामा मन पेट खोलिदिनु त्यति भइपुग्छ त्यही भइपुग्छ बेला बेलामा मन पेट खोलिदिनु त्यही भइपुग्छ घृणासँगै प्रेम मोलिदिनु त्यही भइपुग्छ बेला बेलामा मन पेट खोलिदिनु त्यही भइपुग्छ प्रेमको बदला प्रेम मागेकी छैन मैले प्रिय प्रेमको बदला प्रेम मागेको छैन मैले प्रिय अनलाइन आउँदा बोलिदिनु त्यति भए पुग्छ, बेला बेला मन पेट खोलिदिनु त्यति भए पुग्छ, घृणासँगै प्रेम मोलिदिनु त्यति भए पुग्छ। आहा, निकै मिठो सिर्जना यो यात्रामा सरस्वती पोखरेलले सम्प्रेषण गर्नुभयो, तपाईँलाई धेरै धन्यवाद। अनलाइन आएको बेला सुटुक्क थोरै दुई शब्द चार शब्द बोल्दै पुग्छ, धेरै कुराहरू मेरो निम्ति समर्पण गर्न पर्दैन। यस्तै भाव समितिको यो सिर्जनाको निम्ति उहाँलाई म धेरै धेरै धेरै धन्यवादका शब्दहरू बोल्छु। समय बिस्तारै घर्कियो, अब समय धेरै छैन, लगभग एकजना साथीसँग कुरा हुन्छ होला। घडीले 9:53 गएको संकेत गर्यो, स्वागत गर्छु। हेलो,
4: हेलो
0: नमस्ते, को बोल्नुभयो?
4: आशिष
0: नयन काठमाडौँबाट। आशिषजीलाई सम्झिरहेको थिएँ मैले, सुन्दै हुनुहुन्छ तपाईँ होइन? अनि के छ, घर जाने तर्खरमा हुनुहुन्छ कि हुनुहुन्न अहिले? फुलपातीको दिनतिर जानुहुन्छ, तपाईँको नजिक नजिकै पर्छ, त्यत्रो गाह्रो छैन होइन? टाढा भन्नै मिलेन नि, कसरी भन्ने भन्नै मिलेन नि। अनि आशिषजी कस्तो हुँदैछ काठमाडौँमा? त अब बिस्तारै बिस्तारै जनसङ्ख्या चाहिँ घट्दै होला, त्यहाँ जति चाप थियो, जनघनत्व थियो, त्यो चाहिँ अब घट्दैछ यो दसैँले गर्दा, यो चाडबाडले गर्दाखेरि होइन? ठिक छ, आशिष नयनको आगमन भयो, खुसी लाग्यो यो यात्रामा, अब दिनचर्या राम्रैसँग व्यतीत भइरहेकै होला। तपाईँका सम्झना सन्देशतर्फ लागौँ ल।
4: हुन्छ, विशेष गरी हजुर रेडियो इन्टर टिमलाई शुभरात्रि शुभ सपनाको कामना गरे। अनि साथीले भन्नुभयो भुवन सन्दास, ढकाल धर्मराज, स्थान विराज, वरुण सन्तलेश, सुमी लिम्बू, अनि नानु करुणा, त्यस गरी मिना चामलिङ, बोनु दिन ताराई, सरस्वता पोखरेल, समलाल सेना नाम के सुर नाम क्या सुविधा भाई, अनि मित्राले, त्यस गरी राई शङ्कर किनाथ, भोलि सुनिता गुरुङ, नारद सुनु सुन्दा राई, प्रवीण मगर, निमा सुब्बा, अनि सानु कमला, सङ्गीता आत्महरिया राई, अनि सन्दिन मनाउने, अनि भाग्यमणि रिया पारिको, अनि हर्पल रोशनी, त्यस गरी नम्रता राई, अनि पूर्वनी आकाशलाई, अनि जीवन थापा, सुषमा तामाङ, र अब नाम सुत्ने सबै सबै साथीहरूलाई सम्झना मिठो मिलेर कामना गर्दै सकिन्छ है।
0: नमस्ते, छुट्यौँ आशिष नयनसँग कुराकानी गरेँ। यो यात्रामा जोडिनुभयो, सबैलाई सम्झनुभयो काठमाडौँबाट र फोन लाइनबाट बाहिरिसक्नु भएको छ। अब म पनि यो सिङ्गो कार्यक्रमबाटै बाहिरिनुपर्ने समय आयो, समयले नेटो काट्यो, घडीले 10 बजाउनै लाग्यो। अब म तपाईँसँग विदा माग्नुपर्छ, पक्कै पनि आज विदा मागे पनि फेरि अर्को एपिसोडमा बुधबार तपाईँसँग व्यवसायमा फेरि यसरी नै भेटघाट हुने नै छ पक्कै पनि। तपाईँ हामी त्यहाँ फेरि धेतमरुन जेल यात्रालाई पूर्णता दिनको निम्ति जुट्नेछौँ। यो साथको निम्ति, यो सामिप्यताको निम्ति तपाईँ सम्पूर्ण सम्पूर्ण मनहरूलाई म विशेष विशेष धन्यवाद भन्न चाहन्छु। र पृष्ठभूमिमा मिठो एउटा गीत गुन्ज्यो, दशैं आउने बित्तिकै दशैंको सेरीफेरीमा यो गीतले साँच्चै मिडियाहरू तताइरहेको हुन्छ, तपाईँ हाम्रा सामाजिक सञ्जालहरूलाई स्पर्श गरिरहेको हुन्छ। मिठो गीत छ, कृष्ण भक्त राईले गाउनु भएको, नमुचे आमा दहीमा टिका नछरे जमरा। यो गीत तपाईँको निम्ति छोड्दै छोड्दै, तपाईँको बाँकी पल सुखद रहोस्, तपाईँको यो दशैं सुखद रहोस्, तपाईँलाई दशैंको पनि शुभकामना व्यक्त गर्दै गर्दै, अर्को एपिसोडमा फेरि पनि भेट्न आउने वाचा गर्दै गर्दै, यो यात्राबाट म तपाईँकै आफन्ती दुर्गा आजलाई बिदा माग्छु। हवस् त, नमस्कार, शुभरात्रि, शुभ

0: कष्ट हरेर आयो बडा दशैं, मनमा खुशी छरेर आयो बडा दशैं। नेपाली जनको महान पर्व सबैले मनाऊ, उमङ्गपन भरेर आयो बडा
1: दशैं।
0: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली जनहरूमा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाईसँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: आज विक्रम सम्वत 2083 साल असोज 26 गते सोमबार आश्विन कृष्ण द्वितीय 12 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Food Life Digestive Biscuit।
3: भोटेको शिवछि बुढी गण्डकीको दुःख, भौतिक संरचना तहस नहस, छजना बेपत्ता, बेलैमा सूचनाले ठहर्यो मानवीय क्षति, जोखिममा नागढुङ्गा मुग्लिन लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले पालिकामै लाइसेन्स सेवाग्राहीलाई सहज शीर्षकको शुभ समाचार।
0: पछिल्लो समय आफ्नै पालिकाबाट सवारी चालक अनुमति पत्र लाइसेन्स प्राप्त हुन थालेपछि सेवाग्राहीलाई सहज भएको छ। यातायात व्यवस्था कार्यालय बर्दिवास महोत्तरीले सर्लाही, महोत्तरी र धनुषा जिल्लाका सेवाग्राहीको लाइसेन्स पालिकाहरूलाई हस्तान्तरण गरेर सजिलैसँग सेवाग्राही समक्ष पुर्याउने अभियान थालनी गरेको हो। यो सेवाले लाइसेन्स छापिएर

0: उहाँले भन्नुभयो यातायात व्यवस्था कार्यालयको यो कदम प्रति खुशी लाग्यो। मैले पनि हाम्रो स्थानीय तहबाट केही दिन अघि मात्र लाइसेन्स प्राप्त गरे। सर्भाइका छवटा पालिकाका लाइसेन्स यातायात व्यवस्था कार्यालय बर्दिवासबाट पालिकामै आइसकेको छ। लालबन्दी, हरिवन, बरहथवा, ईश्वरपुर, चन्द्रनगर र बागमती पालिकाका सेवाग्राहीको लाइसेन्स सम्बन्धित पालिकामै आइपुगेको हो।
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रेके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गरिदिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिज, यो चाडपर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउनै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै

0: जस्तै हरेक महिना हुने भाग्यशाली उपहारमा
1: घरेलु उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। चाडबाडको मुखमा फेरि अर्को विपत्ति, पुरानो घाउ निको नहुँदै बुढी गण्डक किरा विनाशकारी बाढी शीर्षकमा खबर छ। चार दिने झरीले देशका विभिन्न भागमा जनधनको क्षति पुर्याएको, घाउ निको नहुँदै गोर्खाको बुढी गण्डकीमा आएको आकस्मिक बाढ़ीले ठूलो क्षति गरेको छ। चाडबाड़को मुखमा आएको अर्को विनाशकारी बाढ़ीले फेरि खरबस्ती पुल र चल विद्युत आयोजनामा क्षति पुर्याएको हो। आइतबार बिहान बुढी गण्डकी नदीमा आएको आकस्मिक बाढ़ीले चुम्नुब्री, थार्से र आरूघाट क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्याएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार नदीमा एक्कासी बढ़ेको कालो लेदो र ढुंगो माटो सहितको भेलले खर पुल र निर्माणाधीन जल विद्युत आयोजनाका संरचना बगाएको हो। बाढ़ीले कतिपय परिवार घरबार विहीन भएका छन्। आफन्त सम्पर्क विहीन भएपछि केही परिवारको चाडबाड़को खुशी शोक र चिन्तामा बदलिएको छ। बुढ़ी गण्डकीको बाढ़ीले गोर्खाको उत्तरी भेगका विभिन्न बस्तीमा क्षति पुर्याएको छ। चुम्नुब्री गाउँपालिकाको जगत, सल्लेरी, पयौं, बगर, घटेखोला लगायतका क्षेत्रमा घरहरू बगेका छन्। त्यस्तै बुढ़ी गण्डकीमा बाढ़ी आउनुको वास्तविक कारण अझै पूर्ण रूपमा पुष्टि भइसकेको छैन। प्रारम्भिक विवरणमा नदीको माथिल्लो क्षेत्रमा पहिरो गएर बाघ थुनिएको र पछि थुनिएको भाग खुलेपछि आकस्मिक बाढ़ी आएको अनुमान गरिएको छ। नेपाली सेनाले राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिएको जानकारी अनुसार चुम्नुब्री गाउँपालिका तीन आसपासको क्षेत्रमा सुक्खा पहिरो गएको र त्यसले नदीको बाढ़ समेत अवरूद्ध गरेको थियो।

0: बाढ़ीको सूचना प्राप्त भएपछि सरकारले प्रभावित क्षेत्रका बासिन्दाको उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन गरेको थियो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका टोली खोज तथा उद्धारमा खटिएका छन्। त्यस्तै बुढी गण्डकी बाढ़ीपछि राजनीतिक दलका नेताहरूले पनि उद्धार, राहत र सुरक्षामा सहयोग गर्न आह्वान गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सदस्यहरूलाई उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरेका हुन्। त्यस्तै पछिल्लो डेढ़ महिनामै नेपालले तीन ठूलो विपत्तिको सामना गरेको छ। दश भदौमा आएको रसुवा बाढ़ीले ठूलो क्षति गरेको थियो। हालसम्म 1,455 जनाको मृत्यु पुष्टि भएको छ भने अझै 5,285 जना बेपत्ता छन्। पुरानै गाउँलीको नहुँदै बुढी गण्डकीमा विनाशकारी बाढ़ी शीर्षकमा आजको हिमाली टाइम्समा यो खबर छ।
1: मध्याह राष्ट्रिय दैनिकले बुढी गण्डकी बाढ़ीले उजाड़िए बस्ती शीर्षकमा खबर छापेको छ। एका बिहानै बुढी गण्डकी नदीमा लेदो सहितको ठूलो बहाव उर्लियो। नदी किनारका बासिन्दाले घरभित्रका सामान र पशु चौपाया जोगाउने मौका समेत पाएनन्। कोही भर्खर उठ्दै थिए, कोही बिहानको काममा निस्कने तयारीमा। पहिरोले नदीको बहाव छेकेपछि एकाएक आएको बाढ़ीले बस्ती पुल र पूर्वाधार बगायो। केही मानिस ज्यान जोगाउन अग्लो ठाउँतिर भागे भने 5 गोठाला अझै सम्पर्कविहीन छन्। गोर्खाको उत्तरी भेगमा आइतबार बिहान बुढी गण्डकी नदीमा आएको बाढ़ीले चुमनुब्री, धार्चे र आरूघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक विवरण अनुसार कम्तीमा 35 घर बगेका छन्। पुल, सड़क, जलविद्युत आयोजनाका निर्माण स्थल र पशु गोठमा समेत क्षति पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रबाट 47 जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। खोजी तथा उद्धार कार्य जारी रहेकाले क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी छ। पहिरोले थुनिएको नदीमा एकाएक बाढ़ी। प्रारम्भिक विवरण अनुसार चुनुब्री गाउँपालिका 6 अन्तर्गत लुप्पा र चुम्लिङ बीचको क्षेत्रमा पहिरो गएर नदीको बहाव अवरूद्ध भएपछि बाढ़ी आएको हो। माथिल्लो क्षेत्रमा थुनिएको पानी र लेदो सहितको बहाव एकाएक तलतिर झर्दा नदी किनारका बस्ती प्रभावित भएका छन्। घटनाको विस्तृत भौगर्भिक कारण भने प्राविधिक अध्ययनबाट यकीन हुने सरकारी दावी रहेको छ। 20 मिनटपछि तल्लो तटीय क्षेत्रमा सूचना। बुढ़ी गण्डकीको बाढ़ीले पूर्व सूचनाको महत्व पनि देखाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत धर्मराज उप्रेतीले सार्वजनिक गरेको विवरण अनुसार अधिकारीले बिहान करिब 6:20 बजे घटनाबारे आधिकारिक जानकारी पाएका थिए। बुढ़ी गण्डकी बाढ़ीले उजाड़िए बस्ती शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
0: डेढ़ महिनामै तीन ठूला प्राकृतिक विपत्ति। बुढ़ी गण्डकी बाढ़ीमा 5 जना बेपत्ता, 45 घर, 4 जलविद्युत, 4 पुल र 34 गोठमा क्षति शीर्षकमा खबर छ। पछिल्लो डेढ़ महिनाको अवधिमा बाढ़ीका तीन ठूला धक्का नेपालले सहनु परेको छ, जसका कारण नागरिकले अमूल्य जीवन मात्र गुमाउनु परेको छैन। खरबौं रूपियाँको सम्पत्ति, कृषि, सड़क, पुल, भवन, जलविद्युत आयोजना लगायतका पूर्वाधार संरचनामा समेत क्षति पुगेको छ। केही संरचना पुननिर्माण हुनै नसक्ने अवस्थामा पुगेका छन् भने केही पुननिर्माण गर्दा अरबौं रूपियाँ लाग्ने भएको छ। पछिल्लो धक्का आइतबार बिहान बुढ़ी गण्डकी नदीमा जाँदा साँझ 7 बजेसम्ममा चुमनुब्री गाउँपालिका 6, चुमचेतको उंगीलुङका 2 महिला र 3 पुरूष गरी 5 जना सम्पर्कविहीन छन्। सरकारले प्रभावित विभिन्न क्षेत्रबाट 9 जना विदेशी सहित 82 जनालाई नेपाली सेनाको 4 हेलिकप्टर परिचालन गरी उद्धार गरेको छ। बाढ़ीका कारण भएको भौतिक क्षतिको प्रारम्भिक विवरण अनुसार पक्की पुल 2, झोलुङ्गे पुल 2, जलविद्युत आयोजना 4 र हवनकुण्ड 34 क्षति पुगेको छ। बाढ़ीले धादिङ र गोर्खा जोड़ने आरूघाटको पुल समेत बगाएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानको प्रारम्भिक विवरण अनुसार बाढ़ीले जलविद्युत आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण, सामग्री, बेलीब्रिज तथा पहुँच सड़क र पुलमा समेत क्षति पुर्याएको छ। बाढ़ीबाट 341 मेगावाट क्षमताको बुढ़ी गण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको छ। टाइम्स इनर्जी प्रहरीले प्रवर्धन गरिरहेको उक्त आयोजनाका केही निर्माण उपकरण समेत बाढ़ीले बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ।
1: बुढ़ी गण्डकीमा भोटेकोशीको झल्को, बेलैमा सूचनाले टर्यो, मानवीय क्षति शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। बिहानीको निद्रामा गोर्खाको चुनुब्री गाउँपालिका 6 बासिन्दाले भूकम्पको जस्तै हलचल महसुस गरे, तर त्यो भूकम्प थिएन। पहिरोले थुनिएको बुढ़ी गण्डकीको गडगडाहट बहावले निम्त्याएको कम्पन थियो। बुढ़ी गण्डकी जलाधार क्षेत्र अन्तर्गत माथिल्लो भेगमा बासिन्दाले आइतबार बिहान करिब 4 बजेतिर कम्पन महसुस गरेसँगै नदीको गडगडाहट सुने। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गोर्खाको चुन्नोब्री गाउँपालिका छ लुक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो झरेर बुढ़ी गण्डकी नदी थुनिएर ताल बनेको थियो। पानी थुनिएर बनेको ताल फुटेपछि त्यसले एकाएक बाढ़ीको रूप लिएको हो। मेरो बसोबास भएको ठाउँबाट करिब 400 मिटरको दूरीमा छ बुढ़ी गण्डकी। बिहान 4 बजेतिर एकाएक घर थर्कियो। शुरूमा त भूकम्प आएको अनुमान गरेको थिए। केही बेरमा बुढ़ी गण्डकीको गडगडाहट सुनियो। चुन्नोब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले भने गाउँले पनि हल्लाखल्ला गर्न थाले। तत्कालै नदीमा बाढ़ी आएको खबर फोन मार्फत तल्लो तटीय क्षेत्रमा खबर गरियो। प्रहरी र प्रशासनलाई पनि बेलैमा खबर पुगेकाले ठूलो मानवीय क्षति हुन पाएन। उनका अनुसार बुढ़ी गण्डकीको सहायक खोलामा पनि खसेपछि बाहव अवरूद्ध भई ताल बनेको र सोही ताल एकाएक फुट्दा बाढ़ी आएको अनुमान छ।
0: कांग्रेस उपसभापतिमा भण्डारी आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल राणा र संग्रौला विजय शीर्षकमा खबर छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको अन्तिम मत परिणाम आइतबार राति सार्वजनिक भएको छ। प्राप्त अन्तिम मत परिणाम अनुसार उपसभापतिमा डाक्टर चन्द्रकान्त भण्डारी, इन्जिनियर मधु आचार्य र विनोद कुमार चौधरी तथा महामन्त्री पदमा प्रदीप पौडेल, उदय शमशेर राणा र डाक्टर ढिला संग्रौला पन्त निर्वाचित भएका छन्। उपसभापति खुल्लातर्फ डाक्टर चन्द्रकान्त भण्डारीले सर्वाधिक 3,735 मत र इन्जिनियर मधु आचार्यले 2,342 मत प्राप्त गरी जीत हासिल गरेका छन्। यस पदका अन्य प्रतिस्पर्धीहरूमा गोविन्द भट्टराईले 1,752, सुरेन्द्र राज पाण्डेले 1,673, धनराज गुरूङले 1,596, दीपक गिरीले 923 र प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 760 मत प्राप्त गरेका छन्। त्यस्तै उपसभापति समावेशी एक पदतर्फ विनोद कुमार चौधरी 1,745 मत सहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले 1,658, फर्मुल्ला मनसुरले 1,144, सीता गुरूङले 1,112 र रंजित कर्णले 562 मत प्राप्त गरेका छन्। महामन्त्री खुलातर्फ प्रदीप पौडेलले सर्वाधिक 4,194 मत र उदय शमशेर राणाले 2,330 मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। यस प्रतिस्पर्धामा डाक्टर सुनिल कुमार शर्माले 2,257, गुरूराज घिमिरेले 1,513, नयन सिंह महरले 1,134 र अमर सिंह पुन मगरले 1,125, शंकर तिवारीले 123 र डाक्टर सन्तोष उपाध्यायले 97 मत पाए। यसै गरी महामन्त्री महिला एकपदतर्फ डाक्टर ढिला संग्रौला पन्तले 3,118 मतका साथ निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डिनाले 2,864 र रीता खनालले 804 मत प्राप्त गरिन्।
1: काठमाडौँको लाइफलाइन नागढुङ्गा मुगलिन सड़क अझै जोखिमपूर्ण छ। सड़क विभागका इन्जिनियरहरूले गरेको अध्ययन अनुसार नागढुङ्गा मुगलिन सड़कमा 6 ठाउँमा पहिरोको जोखिम कायमै छ। नागढुङ्गा मुगलिन सड़क अन्तर्गत गलौदीमा सड़क भाँसिएर भएको अवरोध पन्चाइएको छ। सड़क विभागका महानिर्देशक विजय जयसीका अनुसार आइतबारदेखि सड़क दुईतर्फी खुलेको छ। भाँसिएको ठाउँमा भित्तो काटेर बाटो खुलाइएको हो। नागरिक दैनिकमा जोखिममा नागढुङ्गा मुगलिन शीर्षकको यो खबर छापिएको हो।
0: लामो अनियलपछि सुदूरपश्चिम सरकारले ल्याए 37% बढ़ीको बजेट शीर्षकमा खबर छ। चालू आर्थिक वर्ष 2083-84 शुरू भएको झण्डै 3 महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ। लामो समयदेखि बजेट विहीन रहेको सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा चालू आर्थिक वर्ष 2083-84 लागि 37,70,39,67,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमास बित्नै लाग्दा आइतबार प्रदेशसभाको बैठकमा आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले बजेट प्रस्तुत गरे। सँगै लामो समयदेखि अनियलमा रहेको प्रदेश सरकारको आर्थिक तथा विकास निर्माण सम्बन्धी काम अघि बढ़नेछन्।